0: पर प्रमुख रामकृष्ण खाँडले आगामी आर्थिक वर्षमा तिलोत्तमा सुलभ ल्याब सञ्चालनमा ल्याइने र सो अनुसार सेवा प्रारम्भ हुने जानकारी दिनुभयो। यस्तै आनन्दवन नगर अस्पताल र बीपीगोराम आधारभूत अस्पताल सञ्चालनमा ल्याई अति आवश्यक औषधिलाई निशुल्क रूपमा उपलब्ध गराइने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ।
1: त्यो नीति अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निशुल्क भिडियो एक्सरे सेवा, गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम, बाल पोषण कार्यक्रम, सुलभ फार्मेसी, स्थानीय घाटसम्म निशुल्क मलामी सेवाको सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाई स्थानीय घाटहरूको स्तरोन्नति गरिनेछ। आगामी आर्थिक वर्षमा तिलोत्तमा सुलभ ल्याब सञ्चालनलाई सेवा प्रारम्भ गरिनेछ।
0: यस्तै तिलोत्तमा नगरपालिकाले सार्वजनिक तथा निजी क्षेत्रसँगको सहकार्यमा पशु चिकित्सक तथा कृषि प्राविधिक सहितको सुलभ एग्रोभेट पसल सञ्चालन गरी किसानलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने विषयलाई समेत आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ। आगामी आर्थिक वर्षलाई सड़क मरमत वर्षको रूपमा घोषणा गरी रणनीतिक महत्वका पक्की सड़कहरू मरमत तथा स्तरोन्नति गर्ने, वड़ा नम्बर 4, 5, 6, 9, 13, 14 र 15 जोड्ने ऐतिहासिक पुरानो सड़कलाई नगरको स्वर्णिम र बहुवर्षीय आयोजनाको रूपमा स्वीकृत गरी निर्माण कार्य प्रारम्भ गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। एक वडा एक किलोमिटर सड़क कार्यक्रमलाई परिष्कृत गरी वडालाई प्राथमिकताको आधारमा एक किलोमिटर वा उपभोक्ताको लागत जादिरको आधारमा पाँचवटा साना सड़क निर्माण गरिने नगर प्रमुख खाँडले बताउनुभयो। अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी क्षेत्रसँग सम्झौता गरेर वनवाटिकामा रहेको बहुद्देश्यीय भ्यू टावर सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।
1: भिजिट लुम्बिनी स्टे इन तिलोत्तमा अभियान अन्तर्गत आन्तरिक तथा बाह्य पर्यटकहरूलाई तिलोत्तमा भ्रमण गर्न एवं बसाई अवधि लम्ब्याउन सार्वजनिक एवं निजी क्षेत्रसँग सम्झौता गरी शंख नगर वन विहार तथा अनुसन्धान केन्द्रमा रहेको बहुद्देश्यीय भ्यू टावरलाई सञ्चालनमा ल्याइनेछ।
0: यस्तै नगरपालिकाबाट सञ्चालित विभिन्न तालिम, अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गरिने भएको छ। सिटी कलेजमा डिप्लोमा इन फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालन गरिनेछ। युवा मैत्री नगरपालिका घोषणा गर्नका लागि आवश्यक नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ। महत्वपूर्ण सड़क तथा स्थानको सौन्दर्यकरणका लागि एकीकृत योजना बनाइने, मेरो टोल सफा र सुगर टोल अभियान चलाइने पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नगरभित्रका सामुदायिक वन संघ संस्था सहकारीहरूका अनुत्पादक भ्रमण तालिम जस्ता कार्यक्रम सञ्चालनलाई निरुत्साहित गर्दै लगिने पनि तिलोत्तमा नगर सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
1: निरन्तर उकालो लागेको अनिवार्य दायित्व र चालू खर्चलाई न्यूनीकरण गर्न, आर्थिक रूपमा सबल भएका लाभग्राहीहरूलाई स्वैच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता त्याग गर्न प्रोत्साहन गरी त्यस्ता लाभग्राहीहरूलाई समाजमा उदाहरणीय व्यक्तिका रूपमा स्थापित गर्न पूर्वित कार्यक्रम गरी सम्मान गरिनेछ। नगरभित्र स्थापित एवं सञ्चालित सामुदायिक वन संघ संस्था सहकारीहरूका लागि अनुत्पादक भ्रमण तालिम जस्ता कार्यक्रमलाई निरुत्साहित गर्दै लगेको छ।
0: तिलोत्तमाको नीति तथा कार्यक्रममा नगरका सामुदायिक वनले आफ्नो खुद बचतको 50% रकम सम्बन्धित वन क्षेत्रको तारबारमा खर्चिनुपर्ने विषयमा समेत समेटिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूका लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधिका लागि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ भने पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 निर्धारण गरेको छ। केन्द्रीय सदस्यहरूका लागि 21,000 रूपियाँ शुल्क निर्धारण गरिएको सो पार्टीले जनाएको छ। राजसपाको हालको विधानमा एकजना उपसभापति, दुई महामन्त्री, 4 सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक एकजना र सहप्रवक्ता 3 मनोनित गर्ने व्यवस्था छ। 99 केन्द्रीय सदस्य निर्वाचित हुने, 22 सभापतिले मनोनित गर्न पनि पार्टीको विधानमा उल्लेख गरिएको छ। राजसपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राजसपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 रहेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवेणीले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवेणीको अध्ययन विदा

कबूलियतनामा एवं नियमानुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने उल्लेख छ। त्रिविका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी फिर्ता भइसकेको छ। नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरका नयाँ नोट चलन चल्तीमा ल्याएको छ। नोटको आकार रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा उल्लेख छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र लाली गुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रंगको देखिने व्यवस्था छ। नोटमा राखेको सुरक्षण धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाटे भागको चित्र रहेको छ। नयाँ नोटमा गवर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ। जेठसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण 21,61,19 करोड़ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको जेठ मसान्तरसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋण मध्ये आन्तरिक 13,77,28 करोड़ र बाह्य 15,83,91 करोड़ रहेको छ। गत साल मसान्तरको तुलनामा जेठ मसान्तरसम्म तिर्न बाँकी सार्वजनिक ऋण 2,87,14 करोड़ रूपियाँ थपिएको प्रतिवेदनमा उल्लेख छ। गत असारसम्म सार्वजनिक ऋण 26,74,04 करोड़ रूपियाँ रहेको थियो। यो सार्वजनिक ऋण नेपालको कुल गृहस्थ उत्पादन जीडीपीसँगको अनुमानित 44.87% हो। कुल सार्वजनिक ऋण जेठ मसान्तरसम्म वैदेशिक ऋणको हिस्सा 53.49% र आन्तरिक ऋणको हिस्सा 46.51% रहेको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा जम्मा 5,95,66 करोड़ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्तरभित्र 4,18,12 करोड़ ऋण प्राप्त भएको छ। सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा राख्ने आदेश भएको छ। बुधबार विशेष अदालतका अध्यक्ष सूर्य देवदर्शन भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको बेन्चले उक्त आदेश दिएको हो। उनीहरूलाई सम्पत्ति शुद्धिकरण मुद्दाको अन्तिम सुनवाई बाँकी रहेको भन्दै पूर्वपक्षका लागि कारागार चलान गर्न आदेश दिएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले बताउनुभयो। मुद्दाका 39 प्रतिवादी मध्ये 34 जना व्यक्ति र दुईवटा कम्पनी थिए। भट्टालाई 26,63,27,72,59 रूपियाँ बिहेको कायम गरेको थियो। अग्रवाललाई 25,59,20,06,124 रूपियाँ र गोल्छालाई 52,50,00,000 बिगो कायम गरिएको थियो। प्रहरीले भट्टलाई चैत्र 19 गते, अग्रवाललाई चैत्र 22 गते र गोल्छालाई वैशाख 10 गते सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका निम्ति पक्राउ गरेको थियो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँले बताउनुभयो। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको बताउनुभयो। ऐन संशोधनको मस्यौदा यथाशीघ्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीलाई सुधार गर्ने बताउनु भएको छ। वैदेशिक रोजगार व्यवसायले साउदी अरबले नेपाल सरकारसँग पर्याप्त समन्वय नगरी काठमाण्डुमा सञ्चालन गर्न लागेको श्रमशिप परीक्षण प्रमाणीकरण केन्द्रको विरोध गरेका छन्। साउदीले बुधबार काठमाण्डु वसुन्धरा स्थित केन्द्रबाट सामान्य श्रमिकका लागि सिप परीक्षण कार्यक्रम शुरू गर्ने तयारी गरेकोमा व्यवसायीहरू केन्द्र पुगेर विरोध प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले साउदीको सिन्डिकेट खारिज गर भन्दै नाराबाजी गर्नुका साथै उद्घाटन कार्यक्रमका लागि लगाइएको गेट तथा बोर्ड समेत हटाएका थिए। व्यवसायीले नेपाल साउदी श्रम सम्झौताको मर्म विपरीत एकतर्फी लागू गर्न खोजिएको यो व्यवस्था स्वीकार्य नहुने बताएका छन्। नागढुङ्गा नौबिसे सुरुङ मार्ग सवारी साधन साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको छ। नेपालको बहुप्रतीक्षित सुरुङ मार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे नागढुङ्गा सड़क खण्डमा हुने सवारी आवत जावत सहज हुने अपेक्षा राखिएको छ।

0: मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागडुंगा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालेको जानकारी दिनुभयो। नागडुंगा नौबिसे सुरुङमार्गको लम्बाई 2688 मिटर रहेको छ। आयोजनाका निर्देशक नेपालले सुरुङमार्ग उपयोग गरे बापत तिर्नुपर्ने दस्तुर संकलन गर्ने बैंकको छनौट र कार छाप्ने लगायतको प्रक्रिया पनि अघि बढ़िसकेको बताउनुभयो। आयोजनाले नागडुंगा नौबिसे सुरुङमार्गमा गुड्ने सवारी साधनबाट तीन तरिकाबाट दस्तुर तिर्न मिल्ने व्यवस्था मिलाएको छ। म्यानुअल रूपमा सवारी चालकबाट नगदै लिने व्यवस्था, क्यूआर कोड स्क्यानिङ गरेर र सवारी साधनमा टास्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरा मार्फत रीड गरेर पनि भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ। बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषता अधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुधे लुम्बिनी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। लुम्बिनी प्रदेशसभाको विशेषाधिकार समितिको आयोजनामा राप्ती उपत्यका देउखोरीमा सम्पन्न सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेशसभाको स्वायत्तता र लोकतन्त्र संस्थाको सुदृढ़ीकरणका विषयमा घोषणा पत्र जारी गरेको हो। घोषणा पत्रमा प्रदेशसभाहरूको स्वायत्तता तथा मर्यादालाई सम्वर्धन गर्न संसदीय विशेषाधिकार सम्बन्धी सार्वभौम सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसैबीच तिलोत्तमा नगरपालिकामा 3,11,00,000 रूपियाँको लागतमा आधुनिक सभाहाल निर्माण गरिएको छ। नगरपालिकाले स्थानीय स्तरमा हुने सरकारी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन सभाहाल निर्माण गरेको हो। सुविधा सम्पन्न सभाहाल निर्माणसँगै विभिन्न कार्यक्रम सञ्चालनका लागि बाह्यस्थलको खोजी गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। यसले नगर स्तरीय सभा, गोष्ठी, तालिम, अन्तर्क्रिया, सार्वजनिक सुनवाई, सांस्कृतिक कार्यक्रम तथा विभिन्न सामुदायिक गतिविधि सञ्चालनमा सहजता ल्याउने नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो।
1: यो सुविधा सम्पन्न सभाहालको अभाव थियो र हामीले धेरै कार्यक्रमहरू कारणले यो होटेलहरूमा गर्न पर्ने बाध्यता थियो। यो दौरानमा हामीले धेरै आमा समूहहरूको भवन बनायौं, सामुदायिक भवनहरू बनायौं, तर आफ्नो नगरपालिकाको सभा हल है आज बल्ल हामीले उद्घाटन गर्यौं।
0: बुटोल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटोल उपमहानगरपालिकामा सड़क बालबालिका कम देखिन थालेको बताउनु भएको छ। सड़क बालबालिका मुक्त नगरको परिकल्पनालाई सफल पार्न विभिन्न अभियान सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। बालबालिका मुक्त अभियान सम्बन्धी सरकारवालाहरूको बुधबार सम्पन्न गोष्ठीमा बोल्दै उपप्रमुख अर्यालले छिटफुट रूपमा सड़कमा देखिने गरेका बालबालिका भारतीय हुने गरेको पनि बताउनु भएको छ। सृजनशील संस्थाका संस्थापक अध्यक्ष प्रतिमा शर्माले सड़क मानव मुक्त कुरा गरिरहँदा धेरैले वयस्क र वृद्धमा ध्यान दिने गरेको भन्दै बालबालिकालाई नजर अन्दाज गर्न नहुने बताउनुभयो। राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम प्रबन्धक नमुना भूषालले सड़क बालबालिकालाई शिक्षाको व्यवस्था हुनु सुखद पक्ष भएको बताउनुभयो। सृजनशील संस्थाका अध्यक्ष बिजु पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन महासचिव कल्पना ढकालले गर्नुभएको थियो। कार्यक्रममा भुटोल उपमहानगरपालिकाका सामाजिक शाखा अधिकारी अशोक श्रेष्ठ, वडा अध्यक्षहरू, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। भुटोलको नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा विज्ञान र सिभिल इन्जिनियरिङ कक्षा 11 का नवागन्तुक विद्यार्थीहरूको अभिमुखी कार्यक्रम सम्पन्न भएको छ। भुटोल उपमहानगरपालिका वडा नम्बर 11 का वडाध्यक्ष रामचन्द्र छेत्रीको अध्यक्षता, इलाका प्रशासन कार्यालय भुटोलका कार्यालय प्रमुख श्रीनाथ पौडेलको प्रमुख आतिथ्य, विद्यार्थी प्रतिज्ञा चन्दको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा डाक्टर आविष्कार पराजुलीले विद्यार्थीहरूलाई समग्र पक्षहरूको बारेमा उत्प्रेरणात्मक सहजीकरण गर्नुभएको विद्यालयका प्रधान अध्यापक प्रेम बहादुर बस्नेतले बताउनुभयो। र फिफा वर्ल्ड कप जारी छ। इंग्ल्याण्डले शानदार जीत निकालेको छ। कप्तान ह्यारी केनको 2 गोल अनि जुड बर्लिङहम र मार्कुस राशफोर्डको 1-1 गोलमा इंग्ल्याण्डले फिफा विश्वकप 2026 को आफ्नो पहिलो खेलमा क्रोएसियालाई 4-2 को विशाल अन्तरले पराजित गरेको छ। यस्तै फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग 1-1 को बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेल पोर्चुगलका लागि शुरूआतमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको छ। कर्णालीबाट बिहान 5:40 बजेको हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक। चिलोथोमा नगरपालिकाको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक नगरपालिकाले सुलभ ल्याब समेत संचालनमा ल्याउने। राज्यसभाको महाधिवेशन तयारी तीव्र, सभापतिका लागि 51,000, केन्द्रीय सदस्यका लागि 21,000 शुल्क निर्धारण। सेवामा नफर्किएका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन सिर्बीको निर्देशन। बुधबारबाट 500 रूपियाँका नोट चलन चल्तीमा। 29,61 अर्ब 19 करोड पुग्यो सार्वजनिक ऋण। दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान। 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा। म्यान पावर व्यवसायको विरोधपछि साउदीको अनिवार्य सिप परीक्षण कार्यक्रम सम्पन्न। होटलमा सड़क बालबालिका मुक्त अभियानका सन्दर्भमा सरकारवालाहरूको गोष्ठी। विश्वकप फुटबल जारी, पोर्चुगल आफ्नो पहिलो खेलमा अंक बाँड्न बाध्य, इंग्ल्याण्डको शानदार जित। रेडियो लुम्बिनीबाट अब काठमाडौँको सीआईएन साझा खबर सुन्न सकिन्छ। नमस्कार।
2: त्रिवेली हिजो सूचना जारी गर्दै अधीन विधामा बसेकालाई सम्पर्कमा आउन अन्तिम मौका दिएको हो। तोकिएको समयभित्र त्रिवेलीमा हाजिर नभई वा सम्पर्कमा नआए त्रिवेलीसँग गरिएको कबुलियतनामा र नेवा अनुसार कानूनी कार्यवाही गरिनेछ। यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र समितिको कार्यालयमा वा इमेल मार्फत सम्पर्क राख्नुहुन पूर्ण जानकारी गरिन्छ त्रिवेलीको सूचनामा भनिएको छ। अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमावली अनुसार कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउने समेत बेहोरामा सूचनामा उल्लेख गरिएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विधामा बसेका शिक्षक र कर्मचारीलाई समयमै सम्पर्कमा आउन निर्देशन समेत दिनुभएको छ। अधीन विधामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिवेलीले शिक्षक कर्मचारीको खोजबिन गर्न वा जीवन काफ्लेको नेतृत्वमा 4-सदस्यीय समिति पनि बनाएको छ। समितिले अध्ययन गर्दा 398 जना प्राध्यापक अधीन विधामा बसेको तर नफर्किएको फेला परेको थियो। अध्ययनपछि थप क्षमता बोकेर त्रिवेलीमा फर्किने बाचा सहित विधामा बसेका प्राध्यापक नफर्किएपछि त्रिवेलीले आर्थिक रूपमा ठूलो घाटा बेहोर्नु परेको छ। त्रिवेलीबाट अधीन विदा लिएका केही प्राध्यापकले मात्रै रकम फिर्ता गरेका छन्। जसमध्ये 50 जना प्राध्यापकले तलब र भत्ता बाफत लिएको 11,80,000 रूपियाँ फिर्ता गराएका हुन्। अन्य 72 जना प्राध्यापक सम्पर्कमा आएका छैनन्। त्रिवेली सेवाको नियम अनुसार विश्वविद्यालयमा शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउँछन्। उनीहरूले नियमित रूपमा तलब वा भत्ता समेत जोडेर खातामा पठाउने गरिएको थियो तर 5 वर्षसम्म विदामा बसेपछि अधिकांश प्राध्यापक फर्किएका छैनन्। एकातर्फबाट पढेपछि नफर्किने र अर्कातर्फ त्रिवेलीले विदा अवधिभर दिएको तलब लिएर गायब भएपछि आर्थिक र दक्ष जनशक्तिको हिसाबले ठूलो नोक्सानी भएको हो।
3: विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम शुरू भएको छ। हिजो 8 विभागीय मन्त्रीले जवाब दिएका छन्। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रम आज पनि जारी रहनेछ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार 3 सातादेखि सुकुमवासीहरूलाई लाल पूर्जा वितरणको तयारी भएको
4: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको ₹59,04,600 बचत फिर्ता गरिएको छ।
3: रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको जानकारी गराउनुभयो। सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि उहाँको भनाइ छ। समस्याग्रस्त सहकारीका संचालक व्यवस्थापक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको पनि जानकारी दिइयो। 10,000 रूपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 रूपियाँ फिर्ता भइसकेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीति सुधारको काम भइरहेको बताउनुभयो। मेहताले स्वास्थ्य बीमा ऐन संशोधनका लागि गृह कार्यमा रहेको र आवश्यक सुझाव दिन समेत अनुरोध गर्नुभयो। दशकदेखि औषधिको मूल्य समायोजन नभएकोमा मन्त्रालय गम्भीर रहेको पनि उहाँले जानकारी गराउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगार बढ़ाउन नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले रोजगार नीति कार्यान्वयनका लागि आवश्यक कानून निर्माण पनि प्राथमिकतामा राखिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजेट किसानलाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो। चौधरीले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा बजेटलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। हात्ती गैंडा बाघ बाँदर लगायतबाट किसानलाई पुगेको क्षतिमा राहत उपलब्ध गराइँदै आए पनि उहाँले कृषि विधेयकलाई चाँडै संसदमा पेश गर्ने गरी मन्त्रालयमा काम भइरहेको पनि बताउनुभयो।
5: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ।
2: भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले झापा तथा इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले चिया तथा अलैची लगायतका कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइरहेको समेत बताउनु भएको छ। गत मे 1-2026 भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेट अपरेशन सिक्युरिटी एसओपी लागू गरेको थियो। चिया आयातमा भारतले कड़ाई गरेसँगै सहजूरमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनमा उत्रिएका छन्। यसैबीच प्रतिबद्धता र सार्वजनिक भएका विषयहरूमा सहमति नभएपछि झापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षबाट समाधानका लागि कुनै पहल नभएको भन्दै चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेका छन्। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुले सीआईएमसँग बताउनुभयो।
6: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 शुरू गरेको हो। मे 1 शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो। त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटूजी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कुकुरको टोकाईबाट हुने रेबिजबाट बच्नका लागि प्राथमिक उपचारको महत्व।
7: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा नै ठूलो प्राथमिक उपचार हो।
2: व्यवसायी भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बालबालिकामा रेबिजको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
9: बिस्तारा कुरिरहेका छन्, जसले पीढ़ी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
10: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
9: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
11: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
8: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
10: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
8: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
12: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ शीर्षकमा खबर प्रकाशित छ। राहदानी खरिद सम्बन्धी अनियमितताको अनुसन्धान अघि नबढ़ेमा प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई नै बोलाएर असन्तुष्टि जनाएपछि धमाधम पक्राउ गर्दै आरोपित राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 जना पक्राउ परेका छन्। जर्मन कम्पनीका एक एजेन्ट मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो नियन्त्रणमा लिएको छ। त्यस्तै भित्र पृष्ठमा विधेयक फिर्तामा चुक्यो राष्ट्रिय सभा उठ्यो प्रश्न शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। त्यस्तै साउदी जाने श्रमिकको सिप प्रमाणीकरण स्थगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सिप परीक्षणका नाममा प्रमाणपत्र बेच्नका लागि श्रमिकमाथि रकम असुल्न खोजेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएपछि ट्रेनिङ इन्स्टिच्यूटले स्थगित गरेको सूचना प्रकाशित गरेका छन्। त्यस्तै बाल अधिकार परिषद खारेजको निर्णयमा सरकारवालाको विरोध शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा संघीय संसदमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै 31 निकाय खारेज, 6 मर्जर, 6 हस्तान्तरण र 18 निकाय पुनर्संरचना गर्ने घोषणा गर्नुभएको थियो। मन्त्री वाग्लेको घोषणासँगै बाल अधिकारको क्षेत्रमा काम गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय बाल अधिकार परिषद पनि खारेजीको सूचीमा परेको छ। सरकारको निर्णय सार्वजनिक भएसँगै बाल अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अभियन्ताहरूका सरकारवालाले विरोध समेत गरेका छन्। राष्ट्रिय बाल परिषद खारेज गर्ने निर्णय संविधान, बाल अधिकार महासन्धि तथा विद्यमान कानूनी व्यवस्था विरूद्ध रहेको समेत अधिकार कर्मीहरूले बताएका छन्। त्यस्तै जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब शीर्षकमा अर्को खबर प्रकाशित छ भने देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ा विवाद, 7 दिनभित्र 3 निर्देशन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बक्यौता रकम बुझाउन सूचना जारी गरेको हो। त्यस्तै प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्र बीमा भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
3: गोर्खापत्र दैनिकमा उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर छ। आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्ति भावका साथ सन्ध्या आरती गरिन्छ। पशुपतिनाथ मन्दिरभित्र हुने सन्ध्या आरतीको विशिष्ट महत्वपूर्ण र पौराणिक मान्यता छ, तर पशुपतिनाथ मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64 देखि आरती सञ्चालन गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन। 3 वर्षदेखि आरती गरिरहेको बुढा सुब्बा डिजिटलले मासिक 2 लाख रूपियाँ बुझाउने गरेको छ। अर्को खबर भित्री पन्नामा छ। डलरको भाव बढ़दा 1.5 खर्ब ऋण थपिएको बारेमा, नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ़दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1.5 अर्ब 47 करोड़ रूपियाँ थपिएको हो। विनिमय घाटा भनिने यस्तो दायित्वसहित जेठसम्ममा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 29.61 अर्ब 19 करोड़ रूपियाँ पुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा रासायनिक मलमा सधैं झमेला शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिका साथ स्थित बर्खे खेतीका लागि शिवशक्ति कृषि सहकारी संस्थासँग 650 भन्दा बढ़ी किसानले रासायनिक मल मागेका छन्। माग अनुसार बाँड्ने हो भने एक किसानलाई सरदरमा 3 बोरा जति मल दिनुपर्छ। नेपालगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्छेद कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैं झमेला हुने गरेको दुखेसो पोख्नुभयो। अनुदानमै कालोबजारी शीर्षकमा उपेन्द्र यादवले 12 बाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पन्नामा चिया निर्यात ठप्प घुम्दैछ, लाख बढ़ीको रोजगारी शीर्षकमा यो तोयानाथ भट्टराईले इलामबाट र पार्थ मण्डलले लेख्नु भएको झापाको खबर छापिएको छ। कहिले बन्छ बूढ़ी गण्डकी शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको खबर छापिएको छ भने पहिलो महाधिवेशनको तीव्र तयारीमा रासोपा शीर्षकमा अनिल ढकालले चितवनबाट लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा इजरायल भाषा परीक्षा आवेदन बन्द शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बुधबार हिजोबाट बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना जारी गरेर भाषा परीक्षा आवेदन प्रक्रिया हालका लागि बन्द गरिएको जानकारी दिएको हो। कम्पनी अध्यावधि गर्न अन्तिम अवसर शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीहरूलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना सार्वजनिक गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार हिजो सूचना जारी गर्दै कम्पनी ऐन 2063 बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष 82-83 वार्षिक विवरण 2083 असोज मशान्तभित्र पेश गरेमा यस अवधिमा लागेका कर शुल्क दस्तुर तथा जरिवाना मिना हुने जनाएको हो। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 दफा 48 अनुसार यस्तो व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ। स्मार्ट सड़क बत्तीले झलमल्ल हुँदै बालकुमारीदेखि बल्कुसुम्मको चक्रपथ शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकको भित्री पन्नामा, नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा शीर्षकमा यो खबर लेखिएको छ। जेन्जी आन्दोलनमा क्षतिग्रस्त दमक भ्यू टावर 5.5 करोड़ खर्च गरेर मरमत गर्न लागिएको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। चितवनमा अपहरणमा परेका बालकको काठमाण्डुबाट उद्धार भएको बारेमा अर्को खबर पनि छापिएको छ। बालकलाई नयाँ बस पार्कको एक होटेलमा राखेर 22 लाख फिरौती माग्ने 5 जना पक्राउ परेका छन्। चितवनमा अपहरणमा परेका 15 वर्षीय बालकको काठमाण्डुको होटेलबाट उद्धार गरिएको हो। अपहरणमा संलग्न 5 जनालाई प्रहरीले समातेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान आयोगले भारत बिहार राज्यको बेतियाका सुजित कुमार, गोलु कुमार सोनी र गोलु कुमार, विक्की कुमार र मोहम्मद शाहिदलाई पक्राउ गरेको जानकारी दिएको हो। साउदी जाने श्रमिकबाट सिप परीक्षणको नाममा $100 असुल्ने तयारी शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर रहेको छ। रासोपा प्रथम महाधिवेशन पाँचवटा प्रतिवेदन पेश हुने शीर्षकमा यो खबर लेखिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। एचपीभी विरूद्धको खोपले इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सरबाट हालसम्म करिब 200 जनाको ज्यान जोगाएको एक अध्ययनले देखाएको छ। चिकित्सा जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार सन् 2008 विद्यालय उमेरका किशोरीहरूलाई एचपीभी खोप दिन शुरू गरिएपछि पाठेघरको मुखको क्यान्सरका कारण हुने मृत्यु उल्लेखनीय रूपमा घटेको छ। अनुसन्धान टोलीले सन् 2020-2024 24 वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सरबाट एकजनाको पनि मृत्यु नभएको जनाएको हो। 5 वर्षको अवधिमा यस्तो अवस्था पहिलो पटक देखिएको अध्ययनले उल्लेख गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यदि खोप कार्यक्रम सञ्चालन नभएको भए उक्त अवधिमा करिब 23 जनाको मृत्यु हुने अनुमान पनि गरिएको थियो। स्वास्थ्य विज्ञहरूका अनुसार किशोर अवस्थामै दिइने एचपीभी खोपले भविष्यमा क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न मदद गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच युद्ध विरामलाई निरन्तरता दिने सम्झौतामा हस्ताक्षर भएको छ। यो तत्काल प्रभावबाट लागू भएको अमेरिकी व्हाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले G7 शिखर सम्मेलनका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा पनि गरिएको छ। त्यस्तै सम्झौतामा इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका तेल डुवानी जहाजहरूलाई पुनः सञ्चालनमा आउन आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएकाले डुवानीका लागि आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। हर्मुज नाका बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको थियो। ट्रम्पले इरानसँगको प्रारम्भिक सहमतिलाई आफ्नो प्रशासनको ठूलो कूटनीतिक सफलताका रूपमा प्रस्तुत समेत गर्नुभएको छ। यद्यपि ऊर्जा विज्ञहरूले युद्ध रोकिए पनि तेलको मूल्य तत्काल यथावत रहने बताएका छन्। तेल उत्पादन संरचनामा भएको क्षति, लामो समयदेखि रोकिएका जहाजहरूको पुनः सञ्चालन तथा आपूर्ति श्रृंखला सामान्य अवस्थामा फर्कन केही सातादेखि महीनौ लाग्ने भन्दै उनीहरूले यस्तो बताएका हुन्।
3: साझा खबरमा अब खेल खबर। इंग्ल्याण्डले फिफा विश्वकप 2026 को आफ्नो पहिलो खेलमा क्रोएसियालाई 4-2 पराजित गरेको छ। जितपछि इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। डालास स्टेडियममा भएको खेलको पहिलो हाफ 2-2 बराबरीमा सकिएको हो, तर दोस्रो हाफमा 2 गोल गर्दै इंग्ल्याण्डले जीत हात पारेको हो। फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह के को खेलमा पोर्चुगलले शुरूआतमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको हो। बिहान पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बियाको बीचमा प्रतिस्पर्धा हुँदैछ। 23 विश्वकपको पहिलो खेलमा अंक बटुलेको स्विजरल्याण्ड र बोस्निया हर्ज गोविना समूह बीमा जीतको खोजीमा छन्। अमेरिकाको सोफी मैदानमा बिहिबार आज मध्यरातमा हुने खेलबाट 3 अंक जोड्दै नकआउट चरण पुग्ने उनीहरूको योजना हुनेछ।
2: बालबालिकामा रेबिजको जोखिम र अभिभावकको सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब रेबिजबाट बच्ने उपाय। नेपालमा मात्रै होइन दक्षिण एसिया क्षेत्रमा रेबिज लाग्ने मध्ये बालबालिकाको संख्या धेरै छ। यसको कारण र रेबिजबाट बच्नका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलासँग कुराकानी गरेका छौं।
7: त्यो बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउनु भएको कुरो उनीहरूले त्यो कुरा खुलेर बाबु आमालाई भन्दैन। र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिस संक्रमण देखिएको छ।
16: अभिभावक लाएर भनेन, संकेतहरू के हुन सक्छ त?
7: के छ भन्दा रेबिस संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षण भन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ। यसको ट्रिटमेन्ट नै हो यो चाहिँ रेबिस संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ। यो चाहिँ उपचार हो, हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामी प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेनन् र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
16: लक्षण देखिसकेको
7: अवस्थामा यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकियो।
16: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
7: यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ। कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
16: तत्कालै
7: तपाईँको समुदायको मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
16: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नु पर्छ पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो अनि त्यो बगेन अथवा कुनै
7: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्फेक्ट हुन्छ त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ। त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ। डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो। तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
3: संक्रामक रोगको विशेषज्ञ डाक्टर अनुप बास्तोलासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने, चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब ऋण थपियो,
3: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 जना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बढ़ाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाडाको विवाद 7 दिनभित्र तिर्न निर्देशन,
2: व्यवसाय भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बाल बालिका रेबिजको जोखिममा,
3: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 भन्दा बढ़ीको ज्यान जोगाएको अध्ययन प्रतिवेदन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर,
2: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकियो आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिले विश्वकप चलिरहेको छ र प्रतिनिधि सभामा संसद चलिराख्दाखेरि त्यहाँ सांसदको संख्या पनि घटिराखेको छ। शुरूमा केही बढ़ेको जस्तो देखिन्छ तर पछि रित्तो कुर्सीको अगाडिप्रति सांसद र मन्त्री लगायतले भाषण गर्नु परिराखेको अवस्था छ। एउटा बन्द कोठा छ, बन्द कोठामा टेलिभिजन चलिराखेको छ, सांसद लेखिएको छ त्यही नजिकै एउटा झोला र त्यहाँनिर खुट्टा लम्पसार पारेर एकजना सांसद जस्ता देखिने व्यक्तिले टेलिभिजनमा हेरिराखेका छन् विश्वकप फुटबल। तल चाहिँ यस्तो लेखिएको छ, संसदमा जानै भ्याइन छैन, देशको चिन्ताले आजकल रातभर निद्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने।
2: हवस् प्राविधिक साथी सुनील राज बहादुरलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
17: हो घर पनि कति राम्रो बनेछ, ठिक्कै भएछ।
18: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
19: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
17: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
20: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेशनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
17: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिल्लो तमाको बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही
3: आग लागि तथा डडेलोबाट जोगिउँ र जोगाउँ
4: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
4: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
3: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
4: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
3: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ
4: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
4: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
3: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
4: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मृगी लागिमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
8: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी बीएसआईटी बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो सम्पर्क 071-414-633 मोबाइल 98-570-43-996 लुम्बिनी सिटी कलेज तिलोत्तमा 4 ड्राइभ हटोल रूपन्देही
9: Thank you. लुम्बिनी सिटी कलेजको 2083 नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071414633, मोबाइल 98573-43996। ठेगाना ड्राइभर टोल तिलोत्तमाचार रूपन्देही।
10: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
16: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
15: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
16: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
14: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
17: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
18: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
19: हाम्रा सेवाहरू:
18: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
19: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
18: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
19: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
18: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
20: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
9: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
13: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
14: हाम्रा सेवाहरू:
13: जनरल फिजिसियन,
14: स्त्री तथा प्रसुति,
13: बाल रोग,
14: छाला तथा यौन रोग,
13: हाड जोड्ने नसा तथा बात रोग,
14: टाउको तथा मनोरोग,
13: नाक कान घाँटी,
14: जनरल सर्जरी,
13: भिडियो एक्सरे,
14: डिजिटल एक्सरे,
13: ईसीजी,
14: डेन्टल तथा प्याथोलोजी,
13: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
23: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
24: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
25: 98-571-835।

0: आजको सन्दर्भ
1: नमस्कार, रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी खास गरी समसामयिक नयाँ ताजा जनचासो र जल्दाबल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िएर जवाबको अपेक्षा गर्ने गर्दछौ। तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सुशासनलाई एकसाथ प्राथमिकतामा राख्दै सेवा विस्तार र गुणस्तरीय जीवनस्तर सुधारको महत्वाकांक्षी खाका प्रस्तुत गरेको छ। सुलभ ल्याब, सिटी कलेजमा फार्मेसी तथा नर्सिङ कार्यक्रम, निशुल्क औषधि तथा स्वास्थ्य सेवा र घर दैलोमै सेवा पुर्याउने स्वास्थ्य अभियानले नगरको स्वास्थ्य प्रणाली सुदृढ़ बनाउने संकेत गरेको छ। यस्तै कृषि उत्पादन वृद्धि, डिजिटल कृषि परामर्श अनुदान र बजारीकरणका योजना र किसान मैत्री दृष्टिकोणतर्फ उन्मुख देखिन्छ। पूर्वाधारमा सड़क मरमत वर्ष घोषणा र रणनैतिक सड़कहरूको स्तरोन्नति प्रमुख एजेण्डा बनेका छन्। पर्यटन प्रवर्धन, यस्तै गरी महिला उद्यमशीलता, डिजिटल सुशासन र गुड गवर्नेन्स लर्निङ अर्गनाइजेशन बनाउने यस्ता धेरै लक्ष्यले तिलोत्तमालाई नमूना नगरका रूपमा स्थापित गर्ने प्रयास देखिन्छ। यी महत्वाकांक्षी योजनाहरूको प्रभावकारी कार्यान्वयन, स्रोत व्यवस्थापन र नतिजामुखी आगामी वर्षको मुख्य चुनौती के हुन सक्छ, यो सन्दर्भमा नगर प्रमुख रामकृष्ण खाँडसँग हामीले कुराकानी गर्ने प्रयास गरेका छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: रामकृष्ण खाँडजी, यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
3: धन्यवाद।
2: यस वर्षको यो नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र सुशासन सबैलाई प्राथमिकता दिइएको छ, तर सीमित स्रोत साधनका बीच कुन क्षेत्र तपाईँको सरकारको टप प्राथमिकतामा पर्ला के भन्नुहुन्छ?
3: अब अहिले के हो भने, अब हामीसँग सीमित साधन स्रोत छ, तथापि हामीले तिलोत्तमा नगरपालिकाले हामीले प्राथमिकताको क्षेत्रमा त अब हामीले शिक्षा, स्वास्थ्य, कृषि नै महत्वपूर्ण हुन्, तथापि हामीले सबै क्षेत्रलाई समेटेर अगाडि बढ्ने कोसिस हामीले गरिरहेका छौं। त्यसमा अब भौतिक पूर्वाधारको विकासमा, सड़क सञ्जालका कुराहरूमा हामीले एकवटा एक बाटो एक किलोमिटर एक करोड़लाई निरन्तरता दिइरहेका छौं। त्यस्तै गरेर यो वर्ष चाहिँ नै हामीले सड़क मर्मत वर्षको रूपमा हामीले लिएका छौं यो वर्षलाई।
2: हजुर,
3: 17 वटामा
2: हजुर
3: बिग्रेका भत्केका सड़कहरूलाई बजेटहरू विनियोजन गरेर 17 वटामा सड़क वर्ष मर्मत गर्ने वर्षको रूपमा लिएका छौं। त्यस्तै अहिले हाम्रो ठूला बाटाहरू डायोटो, शिवपुर, सोखोरा खोला, त्यसपछि पत्थर डाँडा, अमुवा, तिनाउ पुल, मदौलिया अन्तर्राष्ट्रिय क्रिकेट मैदान र पुरानो नौगट्टी सड़क भनेर जुन डायगो टोलदेखि टाइगर रिसोर्ट र पर्सरी जाने जुन पुरानो बाटो थियो, त्यो बाटो पनि अहिले हामीले त्यो बाटोलाई पनि अगाडि बढाउने हाम्रो सोच छ। त्यसको साथसाथै भौतिक पूर्वाधारमा गुणस्तरको कुरामा चाहिने एउटा इन्जिनियरिङ ल्याब पनि हामीले स्थापना गर्ने सोच चाहिने हाम्रो छ। अहिले यसपालिको नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गर्ने हो। शिक्षामा चाहिने तिलोत्तमा नगरपालिकालाई शैक्षिक हकको रूपमा विकास गर्नको लागि तिलोत्तमा भएका विद्यालय र जुन कलेजहरू छन् तिनीहरूसँग समन्वय गर्ने, सहकार्य गर्ने र अहिले हामीले तिलोत्तमा नगरपालिकालाई सामुदायिक विद्यालयहरूलाई मर्जर गरेका छौं, तह मिलान गरेका छौं र नेपाल सरकारकोले दिने भन्ने जुन कानूनसम्म 10% छात्रवृत्ति छ, त्यो छात्रवृत्ति दिने कुरामा हामीले अहिले कार्यान्वयन गरेर हामी अगाडि बढेका छौं। त्यस्तै दिवा खाजामा 1 क्लासदेखि 5 क्लाससम्म र 6 क्लाससम्म नगरले नै त्यसलाई प्रति विद्यार्थी 10 रुपियाँको दरले वृद्धि गरेर 6 क्लाससम्मलाई छात्रवृत्ति, के अरे, दिवा खाजा को कारणले यहाँका बाल बालिकाहरू विद्यार्थीहरूको स्वास्थ्यमा सुधार हुन्छ, स्वास्थ्य राम्रो हुन्छ भनेर त्यसलाई निरन्तरता दिँदै नगर प्रमुख छात्रवृत्ति कोष छ त्यसलाई पनि हामीले निरन्तरता दिने कार्य गरिरहेको छौं। र अहिले चाहिँ हामीले तिरोतमा नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरूका कक्षा कोठाहरू वातानुकूलित बनाउने कुरामा हामी अगाडि बढ़िरहेका छौं।
2: अब यति धेरै नयाँ कार्यक्रमहरू चाहिँ यहाँहरूले सार्वजनिक गर्नुभएको छ, जस्तो अब सुलभ फार्मेसी सँगसँगै अब सुलभ ल्याब चाहिँ सञ्चालन गर्ने भन्नुभएको छ, अस्पतालका कुराहरू आछन्, एग्रोभेटका कुराहरू आछन्, डिजिटल सेवा प्रणालीका कुराहरू आछन्, भ्यू टावर सञ्चालन गर्ने कुरा छ, चक्रपथ सञ्चालन गर्ने कुरा छ, एकै वर्षमा शुरू गर्ने यी आवश्यक बजेट या यी कुराहरू सञ्चालन गर्ने आवश्यक बजेट कहाँबाट सुनिश्चित गरिएको छ, अब यो संघ प्रदेशबाट अनुदान नआएमा कुन कार्यक्रम कटौती गर्ने, कुन कार्यक्रम प्राथमिकतामा राख्ने, यहाँहरूको लक्ष्य छ के भन्नुहुन्छ?
3: अब यस्तो हो, अब हामीले ल्याएको निर्देशक कार्यक्रममा हामीले बजेटको आकारलाई हेरेर नै हामीले सम्बोधन गरेका छौं। अब हाम्रो ठूलो बाटो ठूला बाटाहरू हाम्रो अन्तर्राष्ट्रिय दात्रु निकायहरूसँग सम्बन्धित सहकार्य गरेर बाटोहरू बनिरहेका छन् होइन, अब प्रदेश र संघसँग पनि समन्वय भइरहेको छ। तथापि हामीले जति पनि निर्देशक कार्यक्रममा हामीले बोलेका कुराहरू छन् त्यो बोलेका कुराहरूलाई बजेटले सम्बोधन चाहिने गर्छ। जस्तो हाम्रो अहिले तिलोतमा सुलभ फार्मेसी हामीले सञ्चालन गर्यौं, तर यसै वर्षदेखि हामीले तिलोतमा सुलभ ल्याब र तिलोतमा कृषि एग्रोभेट हामीले सञ्चालनमा ल्याउनेछौ। र अहिले हामीले तिलोतमा नगरपालिकालाई बच्चादेखि बुढाबुढी ज्येष्ठ नागरिक सबैलाई लक्षित गर्दै सार्वजनिक स्थलहरूमा खुला व्यायामशाला तथा चिल्ड्रेन पार्कका साथसाथै सड़क बत्ती उज्यालो तिलोतमा टावर लाइट र आइमास लाइटहरू र सीसी क्यामेरा निर्माण गरेर तिलोतमा नगरपालिकालाई एउटा सभ्य र सुरक्षित नगरपालिका बनाउने हाम्रो सोच छ। तर बजेट चाहिँ नि हाम्रो के छ भने बजेटको सुनिश्चित भए तापनि हामीले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्छ भन्ने हाम्रो विश्वास हो।
2: अब चाहिँ तिलोतमामा धेरै योजनाहरू चाहिँ सञ्चालनमा चाहिँ ल्याइए, अब गत वर्षहरूका बजेटमा पनि नयाँ नयाँ योजनाहरूलाई चाहिँ प्राथमिकता दिइएको भनियो, तर कार्यान्वयन पक्ष चाहिँ त्यति सन्तोषजनक देखिएको छैन भनेर विभिन्न ठाउँहरूबाट आवाजहरू उठिरहेका छन्। यसपटक पनि पुराना कार्यक्रमहरू धेरै चाहिँ निरन्तरता दिने खालको चाहिँ नीति तथा कार्यक्रम आएको छ। अब पुराना कार्यक्रमहरू सञ्चालन या सम्पन्न गर्न किन ढिलाइ भयो, गत वर्ष र यसपटकको चाहिँ नीति तथा कार्यक्रममा के फरक छ, यसपालि चाहिँ अधुरा कार्यक्रमहरू सम्पन्न गर्न कस्तो खालको रणनीति यहाँहरूले अपनाउँदै हुनुहुन्छ?
3: होइन, पुरानो कार्यक्रम सम्पन्न गर्न ढिलाइ भयो भनेर कुन कार्यक्रम सम्पन्न गर्न ढिलाइ भयो भनेर त भनिदिनु पर्यो नि त हामीलाई।
2: हजुर,
3: यो कार्यक्रम सम्पन्न गर्न ढिलाइ भयो भनेर भनिदिनु पर्यो। धातु निकायहरूले दिने जस्तो मंगलापुर सेमरा बजार कान्छी बजार बाटो सम्पन्न भएका छन्, त्यस्तै ठूला बाटा चारवटा बाटाहरू हुन्। तर हामीले अब के छ भने कुनै पनि कार्यक्रम सम्पन्न गर्नलाई समय परिस्थिति पनि को पनि वातावरण मिल्नुपर्छ। हाम्रो मात्रै कारणले कार्यक्रमहरू सम्पन्न हुन ढिलाइ भएको छैन। अहिले त अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति पनि छ, तपाईँको चाहिने यो मध्यपूर्वको चाहिने झगडाको कारणले, लडा युद्धका कारणले अहिले

0: केही समस्या देखिएका छन्। यो बहुतै पुराधारका कुराहरूमा नभए अरू कुरामा त हामीले जाने लागिरहेछौ नि त।
1: हामी कुराकानीकै प्रसंगमा छौं। तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सुशासनलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सुलभ ल्याब स्थापना, अस्पताल विस्तार, निशुल्क औषधि सेवा, कृषि आधुनिकीकरण, डिजिटल सेवा प्रवर्धन र सड़क मरमत अभियान जस्ता यस्ता कार्यक्रमले नगरको समग्र विकासमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ। सुशासन सिकाई केन्द्रका रूपमा नगरलाई विकास गर्ने र दीर्घकालीन रूपमा धेरै लक्ष्यहरू चाहिँ नगरपालिकाले प्रस्तुत गरेको छ। यो नीति तथा कार्यक्रमको प्राथमिकता, कार्यान्वयनको क्षमता, स्रोत व्यवस्थापन लगायतका विभिन्न विषयमा हामी थप स्पष्टता खोज्दैछौं र यो महत्वपूर्ण विषयमा हामीले तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडसँग आजको सन्दर्भ स्थलमा कुराकानी गरिरहेका छौं। यहाँलाई फेरि कुराकानीमा जोड्न चाहे जस्तो कतिपय विषयहरू चाहिँ हामी क्रमशः जोड्दै जानेछौं। अहिले जस्तो तिलोत्तमा फार्मेसीको चर्चा चाहिँ सर्वत्र छ, अब यहाँहरूले त्यो सँगसँगै तिलोत्तमा सुलभ ल्याब सञ्चालनका लागि तयारी गरिरहनु भएको छ या अबको नीति तथा कार्यक्रममा त्यसलाई समाविष्ट गर्नु भएको छ, यसका लागि चाहिँ प्राविधिक, जनशक्ति, उपकरण र आईएसओ स्तरको गुणस्तर सुनिश्चितता कसरी गरिन्छ, अब निजी ल्याबसँग प्रतिस्पर्धा गर्दा सेवा चाहिँ टिकाउ हुने आर्थिक मोडल चाहिँ के हो, के भन्नुहुन्छ?
0: अब यस्तो हो, अहिले हामीले तिलोत्तमा सुलभ फार्मेसी सञ्चालन गरिरहेछौँ, तपाईँले देखिसक्नु भएको छ होइन?
1: हजुर,
0: हामीले त्यही मोडलमा चाहिँ नि तिलोत्तमा सुलभ ल्याब र तिलोत्तमा कृषि एग्रोभेट, तिलोत्तमा सुलभ कृषि एग्रोभेट हामी दुईटा सञ्चालन गर्छौ। यही चाहिँ नि तपाईँको आर्थिक वर्षभित्रमै, हाम्रो कार्यकालभित्रमै त्यसको चाहिँ गुणस्तरको सुनिश्चितता पनि हाम्रो प्रतिबद्धता छ र त्यसलाई जाने गर्ने मोडेल छ। जुन तिलोत्तमा सुलभ फार्मेसी सञ्चालन गर्ने जुन मोडेल छ त्यही मोडेलमा अरू दुईटा हामीले सुलभ ल्याब र चाहिने एग्रोभेट चाहिने हामीले सञ्चालन गर्छौं र जुन मोडेलमा हामीले अहिले फार्मेसी चलाइरहेछौं त्यही मोडेलमा गर्छौं। हामीले प्रतिस्पर्धा गराउँछौं, त्यो प्रतिस्पर्धाले मूल्यको कुरा पनि आउँछ, त्यो प्रतिस्पर्धाले तपाईँको क्वालिटीको प्रतिस्पर्धा पनि आउँछ, त्यो प्रतिस्पर्धाले सेवाको सेवामा नि आउँछ। त्यो सबैलाई चाहिने अध्ययन गरेर त्यसलाई उ गरेर हामीले त्यो दुईटा ल्याब र चाहिने एग्रोभेट चाहिने हामीले यसै वर्षको चाहिने मंगसिरसम्ममा हामीले सञ्चालन गर्छौं भन्ने हामीलाई विश्वास हो।
1: अब यो कोखदेखि सोकसम्म कार्यक्रम व्यवहारमा कति दिगो र प्रभावकारी बन्न सक्छ?
0: अब कोखदेखि सोकसम्म त अब के छ भने हामीले अब बाल मृत्यु दर, मातृ मृत्यु दरहरूलाई शून्यमा झार्नेमा अभियानमा हामी छौं। त्यसको साथसाथै गर्भवती र सुत्केरी महिलाहरूलाई चाहिँ हामीले चारचोटि भिडियो एक्सरे अथवा युएसजी निशुल्क गरिरहेका छौं र त्यसको साथसाथै अब अघि मैले भने बच्चादेखि बुढाबुढी ज्येष्ठ नागरिकहरू सबैलाई लक्षित गरेर हामीले त्यसलाई सेवा दिने कुरामा हामी घर आँगनमा सेवा दिने कुरामा हामी निरन्तर लागिरहेका छौं। त्यसको साथसाथै अहिले हामीले कोखदेखि सोकसम्ममा तिलोत्तमाका नागरिकहरूलाई मृत्युपछि पनि सेवा दिने हिसाबले हामीले तिलोत्तमा मलामी बस सञ्चालन गर्न लागिरहेका छौं। मलामी बस पनि खरिद गरेर हाम्रो नगरपालिकाको प्राङ्गणमा आएको छ र त्यसले गर्दा हामीले तिलोत्तमाका स्थानीय घाटहरूको संरक्षण, सम्बन्धन र विकास गर्नको लागि चाहे मगर घाट होस्, सुखोरा घाट होस्, रोहिणी घाट होस्, तिनाउ घाट होस्, जमुना घाट होस्, यी घाटहरूमा अन्त्येष्टि गर्न जाँदा मलामी बस चाहिँ नि हामीले नगरपालिकाको तर्फबाट मलाई बस दिने, निशुल्क मलाई बसले सेवा दिने कुरामा हामी अगाडि बढिरहेका छौं। त्यसले गर्दाखेरि अब हामीले नागरिकहरूलाई दिने कुरामा कुनै कुरामा पनि हामी पछि पर्ने छैनौं भन्ने कुराका साथसाथै अगाडि बढिरहेका छौं।
1: तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सुशासनलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सुशासन सिकाई केन्द्र बन्ने लक्ष्यसहित ल्याइएका यी योजनाहरूको कार्यान्वयन, स्रोत व्यवस्थापन र प्रभावकारिताबारे छलफल गर्न आज हामीले तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडलाई हाम्रो टेलिफोन सम्पर्कमा ढाकेका छौं। यहाँलाई मैले फेरि स्वागत गर्न चाहे आजको सन्दर्भ स्थलमा, जस्तो सिटी कलेजमा फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालन गर्ने योजना छ, यसका लागि प्राविधिक, जनशक्ति, मान्यता, दीर्घकालीन स्थायित्व कसरी सुनिश्चित गरिएला, यस्तै गरी सामुदायिक विद्यालयमा यो स्मार्ट बोर्ड र वातानुकूलित कक्षाको योजना छ, तर यसको मर्मत र सञ्चालन खर्च कसले बेहोर्ने हो, यस्ता धेरै कुराहरू छन्, के भन्नुहुन्छ?
0: अब तपाईँले सिटी कलेजको हाम्रो भवन चाहिँ छ होइन, अब त्यो सिटी कलेज भवनमा हामीले तिलोत्तमा नगर

0: बालिकाले एउटा पीसीएल नर्सिङ स्टाफ नर्स पढ़ाई गराउने र त्यस डिप्लोमा इन फार्मेसी पढ़ाई गराउने भनेर हाम्रो सिटीभिटीसँग पनि हामीले सहकार्य गर्ने समन्वय गर्ने गरिरहेका छौं र यही चाहिँ नि शैक्षिक सत्रदेखि चाहिँ नि हामीले एउटा विशेष सञ्चालन गर्ने कुरामा हामी अगाडि बढ़िरहेका छौं। हामीसँग भवन पनि छ, त्यसपछि हामीसँग चाहिँ नि एफिलिएसनको लागि एलओआई दिएकै छ सिटीभिटीले र हामीले सञ्चालनका लागि अब प्राविधिक जनशक्तिहरूको चाहिँ व्यवस्थापन गरेर हामीले चलाउने र त्यसलाई चाहिँ बजेट विनियोजन गर्ने कुरामा हामी अहिले अगाडि बढ़िरहेका छौँ। अहिले निर्देशित कार्यक्रममा त्यसलाई सकेसम्म हामीले यही शैक्षिक सत्रदेखि पीसीएल नर्सिङ चाहिँ सञ्चालन गर्ने कुरामा हामी अगाडि बढ़िरहेका छौँ। त्यसको साथसाथै तपाईँले भनेको जस्तै यो वातावरणको कुरा र डिजिटल बोर्डहरूका कुराहरूमा स्कूलहरूलाई हामीले चाहिँ त्यसलाई प्रदान गर्ने र त्यसको अब रेखदेख चाहिने स्कूलले गर्नुपर्ने र त्यसको चाहिने मेन्टेनेन्स चाहिने आवश्यक पर्यो भने नगरपालिकाले पनि गर्ने सोच बनाएर हामी अगाडि बढ़िरहेका छौं।
1: अब चाहिँ मर्मत र नयाँ निर्माण छुट्याउने गरी सड़क मर्मत वर्षको स्पष्टता नयाँ यो नीति तथा कार्यक्रमले ल्याएको छ। अब यस ढंगले सोच्दा र हेर्दा मर्मत र नयाँ निर्माण छुट्याउने स्पष्ट मापदण्ड के हो? अब ठेक्का प्रक्रियालाई पारदर्शी बनाउन चाहिँ कुन डिजिटल ट्र्याकिङ प्रणाली यहाँहरूले लागू गर्दै हुनुहुन्छ? अब ऐतिहासिक सड़कहरूका कुरा छन्, चक्रपथका कुराहरू छन्, यस्ता ठूला आयोजना बहुवर्षीय भए पनि राजनैतिक परिवर्तनपछि निरन्तरताको सुनिश्चितता चाहिँ नहुने गरेको पाइएको छ। यसका लागि सुनिश्चित गर्ने कानूनी आधार चाहिँ के हो, के भन्नुहुन्छ?
0: होइन, अब यसपालि हामीले सड़क मर्मत वर्षको रूपमा ल्याएछौं। हामीले धेरै सड़कहरू बनायौं, धेरै सड़कहरू बनेका छन्, तर त्यो सड़कहरूको मर्मत सम्हार हुन सकेको छैन। त्यसकारणले हामीले यस वर्ष सड़क मर्मत वर्ष भनेर हरेक 17 वडालाई बजेट विनियोजन पनि गरेर दिने र त्यो एउटा कार्यदल पनि हामीले बनाउने र कार्यदल पनि बनाइसकेपछि त्यो कार्यदलले अध्ययन पनि गर्ने, अनुगमन पनि गर्ने र कुन वडामा कुन सड़कहरू चाहिने अति चाहिने बिग्रेका छन्, भत्केका छन्, खाल्टाखुल्टी भएका छन्, त्यो सड़क मर्मत गर्नुपर्छ भन्ने किसिमको त्यो कार्यदलले अध्ययन गर्ने, अनुगमन गर्ने र त्यसले सबै कुराको रिपोर्ट बुझाइसकेपछि हामीले 17 वडामा अब जति सकिन्छ बजेटले भ्याएसम्म मर्मत सम्हार गर्ने एउटा बजेट पनि हामीले प्याकेजको रूपमा सबै वडालाई बजेट पनि हामीले दिएका छौं, दिने व्यवस्था गर्ने गरेका छौं र त्यही अनुसार चाहिने हामीले त्यो कम्तीमा पनि एउटा वडामा 4 वडा 5 वडा 6 वडा बाटो मर्मत बन्न सक्यो भने, सम्हार हुन सक्यो भने पनि त्यसले जाने राम्रो सन्देश दिन्छ, नागरिकहरूलाई सेवामा जाने धेरै ठूलो सहयोग पुग्छ भन्ने किसिमले हामीले त्यो गरेको हो। यसपालिलाई त्यसलाई जाने सड़क मर्मत वर्षको रूपमा हामीले लिएका छौं।
1: हजुर, अब जस्तो सड़ककै कुराकानी गर्नुपर्दा यो जस्तो मंगलापुर कान्छी बजार सड़क खण्ड जसरी सम्पन्न भएको छ, यो अनावश्यक पेटीहरू चाहिँ ठूलो बनाइयो, अब सड़क जुन मूल सड़क थियो त्यो सानो भयो भन्ने गुनासो चाहिँ आइरहेछ, दुईवटा गाड़ी मुस्किलले पार हुन्छन् यति धेरै बजेट खर्च गरेर यति ठूलो आयोजनालाई सम्पन्न गरिरहँदा नगरले पनि आफ्नो तर्फबाट हेर्नु पर्थ्यो कि किन भएन भन्ने खालको गुनासाहरू आइरहेछन् र यो 50 वर्ष अबको 50 वर्षलाई हेरेर बनाउनु पर्ने सड़क यति सानो भयो भन्ने गुनासो चाहिँ त्यस क्षेत्रका बासिन्दाको छ। यसका अलावा पत्थर डाँडा तिनाउ सड़क खण्डको कुरा पनि अब धेरै नै उठ्ने गरेको छ र यो निर्माण चाहिँ शुरू भएन अझैसम्म भन्ने गुनासो छ भने, यो नौकटी सड़क खण्डको कुरा यहाँले गर्दै हुनुहुन्थ्यो, ड्राइभर टोलदेखि शिवपुर लाई जोड्ने गरी जुन माइक्रोबस सञ्चालन हुन्छ र हिलामेले गर्दा चाहिँ वर्षेनी यात्रुहरूले ठूलो दुःख पाउँदै आएछन्। यी चाहिँ महत्वपूर्ण सड़क खण्डहरूको विषयमा अहिलेसम्म काम हुन नसक्नुको मूल कारण चाहिँ के हो जस्तो लाग्छ यहाँलाई?
0: होइन होइन, काम चाहिने शुरू भइसकेको छ, तर के छ भने काम चाहिने एक साइडबाट मात्रै भएको छ। अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका कारणले, पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धिका कारणले, निर्माणजन्य पदार्थमा मूल्य वृद्धिका कारणले अहिले चाहिने काम भइरहेछ। तर पत्थर डाँडा अमुवा तिनाउ पुलको काम पनि भइरहेछ, तपाईँले हेर्न सक्नुहुन्छ। डाइभर टोल शिवपुर सुखोडा खोलाको काम पनि शुरूआत भइरहेछ। कहाँबाट शुरूआत भइरहेछ भने सुखोडा खोलाभन्दा दक्षिणपट्टिबाट शुरूआत भइरहेछ। करैया सामुदायिक वनको साइडमा अहिले काम शुरू भइरहेछ, दुवै साइडमा काम शुरू भइरहेछ। तर कामले चाहिँ जुन हिसाबले काम अगाडि बढ्नुपर्ने हो त्यो हिसाबले काम बढ्न सकेको छैन, त्यो कुरा त हामीले पनि चाहिँ त्यहाँका सरकारवालाहरू त्यहाँका नागरिकहरू त्यहाँका तिलोदमवासीहरूलाई देखिराख्नु भएको छ काम भइरहेछ तर सुस्त गतिमा भइरहेछ सुस्त गतिमा किन काम भइरहेछ भन्ने कुरा पनि घाम जस्तै छर्लङ्ग छ त मध्य पूर्व एसियाको चाहिँ नि युद्धको कारणले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ स्थानीय तहमा पनि त्यो पेट्रोलियम पदार्थको कारणले चाहिँ नदीजन्य पदार्थहरू निर्माण सामग्रीहरूमा मूल्य वृद्धिका कारणले जुन हिसाबले काम गर्नु अगाडि बढ्नुपर्ने त्यो बढ्न सकेका छैन हामीले चाहिने त्यसमा हामीले घर घटाउने काम गरिरहेछौँ अनुगमन गर्ने काम गरिरहेछौँ एडिबी पनि आइराख्नु भएको छ पर्सि 9 गते पनि एडिबीका चाहिने कन्ट्री डाइरेक्टरहरू आइराख्नु भएको छ त्यसमा हाम्रो छलफल हुन्छ अस्ति भर्खर मात्रै पनि हाम्रो प्रोजेक्ट डाइरेक्टर आउनु भएको थियो त्यसमा पनि हामीले निर्माण कम्पनीहरूलाई बोलाएर छिटोभन्दा छिटो काम सुरु गर्नुपर्छ भनेर हामीले अगाडि बढ्यौं 2 दिन पहिला पनि हामीले विद्युत कार्यालयको हाकिमलाई पनि बोलाएर निर्माण कम्पनीलाई पनि बोलाएर नगरपालिकाको समन्वयमा त्रिपक्षीय बैठक बसेर बिजुलीका पोलहरूलाई हटाउने काम पोलको कारणले जाने काम गर्न ढिलाइ भइरहेछ त्यो हेभी इक्विपमेन्टहरू सञ्चालनमा पोलको कारणले जाने ढिलाइ भइरहेछ त्यसले गर्दा पोल सार्नु पर्यो भनेर हामीले अस्ति भर्खर 2 दिन पहिला मात्रै पनि एउटा त्रिपक्षीय बैठक बसेर छलफल गरेर निर्णय गरेर त्यसलाई चाहिने टियर दिएर यति समयसम्ममा चाहिँ पोलहरू सार्नुपर्छ भन्ने कुराको चाहिँ नि हामीले सुनिश्चित गरेर विद्युतसँग पनि हामीले बैठक बसेको त्यो कुरामा लागिरहेछौँ तर राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको कारणले ढिलाइ हुन गएको छ तर के छ भने अब मंगलापुर सेमरा बजार कान्छीदारको बाटो जुन चौडाइ छ त्यो चौडाइको कुरामा अलिक सानो भयो भविष्यको लागि त्यसले गर्दाखेरि लगानी पनि ठुलो भयो भन्ने कुरा भएको छ त्यो त अब के छ भने ओल्ड ब्याङ्कले हामीलाई ग्रान्ट दिएको र ओल्ड ब्याङ्कले त्यो डिजाइन गर्दाखेरि डिजाइनमा ठूलो थियो बाटो 43 फुटे थियो सबै ठाउँमा तर के छ भने त्यहाँ घरहरू चाहिँ भत्काउनु पर्ने घरहरू सार्नु पर्ने कारणले जस्तो सेमरामा मुद्दै हाल्नुभयो त्यहाँ 4-5 वटा घरले मुद्दै हाल्नु भएको छ मुद्दा हालेको कारणले त्यहाँ सड़क पेटी पनि बन्न सकेको छैन लाइट पनि जडान हुन सकेका छैन खालि कालो पत्र मात्रै बनेका छन् त्यसले गर्दाखेरि मुद्दाको समस्याहरू पनि आफ्नो ठाउँमा छँदैछ त्यो काम गर्न धेरै गाह्रो छ सबै अब के छ भने हामीले मुआब्जा दिनै सकिँदैन मुआब्जा कहाँबाट दिने तपाईँले नै भन्नु न मुआब्जा कसरी दिने निर्माणमा मुआब्जा दिने कि बाटो बनाउने हामीसँग अल्टरनेट छैन बाटो बनाउनुभन्दा अरू अर्को अल्टरनेट छैन मुआब्जा दिनेसँग हामीसँग त्यो व्यवस्थाै गर्न सकेको छैन त्यसले गर्दा अब केही मानिसहरूले चाहिने अब त्यो आफ्नो चाहिने भौतिक पूर्वाधारहरूलाई पछाडि हटाउने कुरामा त्यहाँ भत्काउने कुरामा असहमति गर्ने अदालत जाने मुद्दा हाल्ने हुँदाखेरि त्यो बाटो धेरै चौडाइ बनाउन पनि सकिएको छैन तर सड़क पे डिजाइन ठूलो बनेको छ त्यसमा डिजाइनै त्यही डिजाइन बनेको थियो त्यही डिजाइन अनुसारै र ओल्ड ब्याङ्कको चाहिने त्यो डिजाइन अनुसार नै चाहिँ त्यो बाटो बनेको छ अब त्यो बाटोलाई बरु हामीले रेडीसम्म पुर्याउनको लागि हामी निरन्तर लागिरहेका छौँ अहिले जुन कान्छी बजार भन्दा अगाडि पेट्रोल पम्पसम्म त्यो बाटो पुगेको छ त्यसपछि सौरा हुँदै जाने त्यसपछि रेडीसम्म पुर्याउन सक्यो भने त्यो बाटोको माध्यमबाट तिलोतमा नगरपालिकालाई एउटा लाइफ लाइन जस्तै एउटा तिलोतमाको चाहिने सुन्दरता तिलोतमाका नागरिकहरूलाई स्वास्थ्य तिलोतमाको त्यो बाटोको माध्यमले कृषिको उत्पादन बढ्नुको साथै कृषिको उत्पादनलाई बजारीकरणसम्म पुर्याउनको लागि त्यसले जाने जीविकोपार्जन नागरिकहरूमा त्यसले रोजगार सिर्जना र त्यो क्षेत्रको आर्थिक विकास हुन्छ भन्ने हाम्रो विश्वास हो
1: हामी कुराकानीकै क्रममा छौं र तिलोतमा नगरपालिकाले आगामी आर्थिक वर्षमा जुन शिक्षा स्वास्थ्य कृषि पूर्वाधार पर्यटन र सुशासनलाई प्राथमिकतामा राख्दै यो महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ सुशासन सिकाई केन्द्र बन्ने लक्ष्यसहित ल्याइएका यी योजनाको कार्यान्वयन यस्तै गरी स्रोत व्यवस्थापन र प्रभावबारे हामीले आज तिलोतमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडसँग कुराकानी गरिरहेका छौं हामीसँग धेरै प्रश्नहरू छन् धेरै जवाबको हामी अपेक्षा गरिरहेका छौं तर समय छोटो छ छोटो समयमा धेरै कामहरू सम्पन्न गर्नु पनि पर्नेछ नगर प्रमुख रामकृष्ण खाँडीज्यू जस्तो यो पब्लिक पार्टनर र यो पब्लिक प्राइभेट र पार्टनरका कुराहरू छन् पार्टनरसिपका पीपीपी यो जस्तो सुलभ एग्रोबेटको कुराहरू आउँछ भेउटाहरूको आउँछ फोहोर प्रशोधनका कुराहरू आउँछन् यस्ता परियोजनामा निजी साझेदारी गर्दा नगरपालिकाको नियन्त्रण र लाभ बाँडफाँड कसरी सुनिश्चित होला एउटा कुरा अर्को कुरा चाहिँ जस्तो यो भ्युटावरको कुरा छ यो चाहिँ निकै पहिलादेखि उड्दै आएको हो र त्यो विषयमा हामीले पटक पटक रिपोर्टिङ पनि गरेका छौं अहिलेसम्म सञ्चालन हुन सकेका छैन इभन चाहिँ अब त्यसलाई अहिले सर्वसाधारणका लागि खुल्ला गरेर केही आमदानी लिने बाटो बनाइए पनि हुन्थ्यो त्यहाँको चाहिँ अब लिफ्ट पनि त्यसैखेर गइरहेको छ नगरपालिकाले केही कर्मचारी खटाइदिएर तत्काल सञ्चालनमा ल्याए पनि अरू कामहरू चाहिँ विस्तारै गर्न सकिन्थ्यो या वनवाटिकालाई जिम्मा दिए पनि हुन्थ्यो एकछिनका लागि र काम सञ्चालन त भइसक्थ्यो त्यो पूर्वाधार चाहिँ पुरानो हुन्थेन भन्ने गुनासोहरू आइरहेका छन् के भन्नुहुन्छ
0: तपाईँले राम्रो प्रश्न सोध्नु भएको छ तिलोतमा नगरपालिकाको बहुद्देश्यीय जुन भ्यू टावर छ त्यो निर्माण सम्पन्न पनि भयो तर त्यो भ्यू टावर निर्माण हुँदाखेरि संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार मिलेर नै बजेट व्यवस्थापन गरेर त्यसलाई निर्माण कार्य अगाडि बढेको हो तर बीचमा के छ भने संघीय सरकार र प्रदेश सरकारले बजेट नदिँदाखेरि त्यसमा अवरोध आयो त्यसपछि स्थानीय सरकारले आफ्नै स्रोत र साधनबाट त्यो निर्माण कार्य सम्पन्न गर्यौं र सम्पन्न गरिसकेपछि अघिल्लो सरकारको पालोमा त्यो ठेक्का पनि लागेको थियो एउटा ठेक्का पनि लागेको थियो तर त्यो निर्माण कम्पनी र त्यो ठेकदारहरूले त्यो ठेक्कालाई स्वीकार नगरेर नगरिसकेपछि निरन्तर अगाडि बढ्न सकेन नसकेपछि फेरि चाहिने त्यो ठेक्का तोडिएपछि त्यसपछि हामीले त्यस तीनचोटिसम्म ठेक्का लगायौं तर कसैले पनि आवेदन भर्नु भएन कसैले पनि त्यो ठेक्का स्वीकार गर्नु भएन त्यसपछि हामीले अब छलफल गरिरहेछौं अब तपाईँले भने जस्तै दुईटा मोडल भन्दा हामीसँग अब विकल्प छैन सम्पन्न भइसकेको छ अब सम्पन्न भइसकेपछि अब त्यो पुरानो पनि हुन लागिसक्यो त्यसले गर्दा हामीसँग दुईटा विकल्प छ एउटा तपाईँले भनेको चाहिँ नगरपालिकाले आफैले सञ्चालन गर्ने अथवा शङ्कर नगर वन विहारसँग सहकार्य गरेर उसलाई चाहिने सञ्चालन गर्ने जिम्मा दिने त्योभन्दा हामीसँग अब विकल्प छैन हामीले निजी कम्पनीहरूलाई हामीले प्रस्ताव आह्वान गर्यौं र तपाईँहरूले सञ्चालन गर्नुहोस् भनेपछि हामीले धेरै कम्पनीहरूलाई आह्वान गर्यौं धेरै चाहिने नजिकका चाहिने होटल व्यवसायहरूलाई पनि हामीले सम्पन्न गर्यौं तर कसैले पनि कोविड पछि बजारै उठ्न सकेको छैन त्यो त तपाईँले देख्नु भएको छ हरेक क्षेत्र आर्थिक क्षेत्र कोविड पछि जुन गतिले उठ्नुपर्ने हो त्यो उठ्न सकेको छैन त्यो कारणले चाहिने निजी कम्पनीहरू चाहिने के छ भने त्यसमा निजी कम्पनीले कसैले पनि रुचि देखाउनु भएन त्यसले गर्दा अब हामीसँग दुईटा मोडल मात्रै बाँकी छ एउटा नगरपालिकाले त्यहाँ मेन पावर खटाएर त्यो सञ्चालन गर्ने र अर्को चाहिने सङ्घ नगर वन विहारलाई सञ्चालन गर्न जिम्मा दिने दुईटा मोडालिटी छ त्यही मोडालिटी अन्तर्गत अब छिटो भन्दा छिटो त्यो बहुद्देशीय भ्यू टावर सञ्चालन हुन्छ भन्ने हाम्रो विश्वास हो
1: अब मैले कुराकानीको शुरूआतमै पनि सम्बोधन गरेको थिएँ नगर प्रमुख ज्यू यहाँलाई जस्तो हामीले निर्माण सम्पन्न गर्ने तर त्यसको रेखदेख गर्ने र मर्मतमा चाहिँ धेरै ठाउँमा चुकेका उदाहरणहरू छन् भनेर मैले यहाँलाई कुराकानीको प्रसङ्गमै शुरूआतमै जोड्या थिएँ अब यसको प्रत्यक्ष नमूना भनेको यही भ्यू टावर पनि हो भित्र गएर हेर्नुभयो भने तोडफोड भएको छ सब भौतिक संरचनाहरू टुटफुट भएको छन् त्यो यस्तो छ कि मन खिन्न हुने अवस्था छ म पटक पटक त्यहाँ पढ्या पनि छु रिपोर्टिङका क्रममा र त्यस्तै भौतिक पूर्वाधारहरू निर्माण सम्पन्न भइसकेपछि नजर अन्दाज गरिएको अर्को एउटा महत्वपूर्ण सड़क छ तिलोत्तमा नौको विश्व शान्ति स्कूलदेखि तल मुडियारी घोलाको छेवै छेउ भएर जाने सड़क जुन चाहिँ तिलोत्तमा सात र नौको चाहिँ कारलाई नजिकै गएर जोडिन्छ त्यो सड़क चाहिँ कलबडहरू ठाउँ ठाउँमा भत्किएका छन् पुवाल परेका छन् र त्यो सड़क चाहिँ एकदमै जीर्ण जस्तो बनिसकेका छ त्यसलाई कमसेकम तिलोत्तमा नगरपालिकाले थोरै बजेट छुट्याएर त्यसलाई पुननिर्माण गरिदिए या त्यसलाई चाहिँ अब मर्मत गरिदिए हुन्थ्यो भन्ने त्यहाँका स्थानीयहरूको त्यस प्रकारका बासिन्दाको माग छ किनकि त्यो ठूलो आयोजना थियो करोड़ौं खर्च गरिएको थियो अहिले तपाईँ त्यो क्षेत्र भएर हिँड्नुभयो भने कलबडहरू ठाउँ ठाउँमा चाहिँ भत्किएका छन् र त्यहाँ गाड़ी नै खस्ने सम्भावना या दुर्घटना हुने ठूलो सम्भावना देखिएको छ यो विषयमा तपाईँहरूले चाहिँ आँखा चिन्ने जस्तै भयो नि किन एक डेढ वर्ष दुई वर्षदेखि यो विषयमा चाहिँ कुनै पनि सुनवाई भएको छैन
0: विश्व शान्ति स्कूलदेखि चाहिँ मंगलापुर सेवाला जाने जुन मार्ग छ त्यो मार्गसम्म जोडिएको जुन बाटो हो त्यो मुडवारी कुलोसँगको छेउछेउ बाटो त्यो बाटो चाहिने हाम्रो स्तरीय बाटोमा पनि पर्छ तिलोत्तमाको त्यो बाटो चाहिँ तपाईँको राष्ट्रिय योजनाबाट बनेको बाटो हो र त्यो बाटो आरसीसी ढलान बाटो हो त्यो बाटो स्तरीय पनि छ गुणस्तरीय पनि छ त्यो बलियो पनि छ र त्यो बाटोको कारणले त्यो एरियाको सुन्दरता स्वास्थ्यसँग पनि जोडिएको छ रोजगारसित पनि जोडिएको छ आर्थिक विकाससँग पनि जोडिएको छ तर भनेको कुरा साँचो एक ठाउँमा कलबोर्ड चाहिँ भत्केको छ एउटा कलबोर्ड भत्केको छ त्यो कलबोर्डमा भ्वाङ परेको छ मैले माघ एक गते त्यहाँ सरसफाईको दरबियानमा जाँदा पनि मैले हेरेको थिएँ र मैले ओडा अध्यक्षलाई तुरन्तै बनाउनुहोस् भनेर सम्बोधन पनि गरेको थिएँ तर त्यो बन्न सकेको छैन भने केही समयमै बन्छ भन्ने म तपाईँलाई विश्वास दिलाउन चाहन्छु किन भन्दा मैले पनि त्यहाँ अनुगमन गरेको छु त्यो एक ठाउँमा कलबोर्ड भत्केको छ
1: कलबोर्ड भत्केर अगाडि पनि काम नलाग्ने भइसकेको छ कमसेकम त्यो पिच पनि पुनः सामान्य खालको पिच गरिदियो भने फेरि त्यो सडक चाहिँ वर्षौंसम्म टिक्ने थियो, अन्यथा फेरि भत्कार बनाउनु पर्यो भने करोडौं खर्च हुन्छ। यसतर्फ पनि नगरले सोच्नु पर्यो नि, यो चाहिँ कथा त्यहाँको मात्रै होइन अन्य ठाउँको पनि भन्न खोजेँ मैले।
0: यसपालि हामीले सड़क मरमत वर्षको रूपमा हामीले लिएको के हो भने अब नयाँ सड़क मात्रै बनाउने होइन, बनेका सड़कहरूको संरक्षण गर्ने, समर्थन गर्ने, त्यसको विकास गर्नमा पनि लाग्नुपर्छ, बजेट विनियोजन गर्नुपर्छ भनेर त अहिले हामीले सड़क मरमत वर्षको रूपमा यो वर्षलाई लिएका छौँ। त्यसले गर्दा त्यो सड़कहरू अब कल्भर्टहरू त अहिले बन्छन् तर तत्कालले त्यो सड़कहरू पनि मरमत चाहिने अहिले हुन्छन्। त्यही अहिलेको चाहिने सड़क मरमत वर्षको रूपमा सबै चाहिने त्यस्ता किसिमका सड़कहरूलाई मरमत सम्हार गर्ने कार्य यसपालि हुन्छ।
1: हामी कुराकानी केही क्रममा छौं। जस्तो अब यो अनुत्पादक तालिम र भ्रमण रोक्ने भनिएको छ मेयर साहब, तर विगतमा भएको खर्चको लेखाजोखा सार्वजनिक गर्ने योजना छ कि छैन?
0: सबै छ
1: हजुर।
0: अब अहिले भ्रमण र तालिमलाई एकदम न्यूनीकरण गरेका छौं। भ्रमण त हामीले जेठको 15 गतेदेखि नै रोकेका हो होइन, ए वैशाखको 15 गतेदेखि नै रोकेका हो, तर हामीले भ्रमण त रोक्यौं। तालिमहरूलाई पनि धेरै तालिमहरूलाई हामीले न्यूनीकरण गरिरहेका छौं। जस्तो अब एकल महिलाहरू चाहिने, अल्पसंख्यक महिलाहरू, ती महिलाहरूलाई चाहिने तालिमहरू दिने, ती महिलाहरूलाई रोजगार बनाउने, जीविकोपार्जनसँग आर्थिक विकाससित जोड्ने अत्यावश्यक तालिमहरू त हामीले गर्ने, तर अरू धेरै तालिमहरूलाई चाहिने हामीले रोक्ने कुरा छ यसपालि।
1: अब जस्तो यो पर्यटनका सम्बन्धमा भिजिट लुम्बिनी स्टे तिलोत्तमा अभियानले पर्यटकको बसाई अवधिलाई बढ़ाउने ठोस आधार के हो र निजी क्षेत्रलाई आकर्षित गर्न यो ठोस इनोभेसन गर्ने नीति चाहिँ कहाँ छ, कसरी समाधान गर्ने भन्नुभएको छ?
0: अब हामीले चाहिँ यो भिजिट लुम्बिनी स्टे तिरोतमा भन्ने हाम्रो नारा छ, स्लोगन छ, त्यही अनुसार हामी अगाडि बढ़िरहेका छौँ। हामीसँग धेरै चाहिने पार्कहरू छन्, शंकरनगर वन विहार पार्कदेखि लिएर कुञ्ज पार्क, रात्रिकालीन पार्कदेखि लिएर अरू नन्द भाउजू तालहरू छन् हामीसँग चाहिने, त्यसपछि हामीसँग जमुहानी पार्क, देउरी पार्क, थुप्रै पार्कहरू छन् तिलोतमा नगरपालिकामा, तिलोतमा पार्कहरू छन्, त्यो पार्कहरूसँग कनेक्टिभिटी गराएर यहाँ आउने तिलोतमामा आउने पर्यटकहरूको बसाइ कमाउने कुरामा हामीले अब शंकर नगर वन विहार पार्कभित्र प्राणी उद्यान छ त्यहाँ, त्यसलाई अझै हामीले व्यवस्थित बनाउने, कुञ्ज पार्कलाई रात्रिकालीन पार्क बनाउने भनेर म्युजिकल वाटर फाउन्टेन हामीले स्थापना गरेका छौँ, अब केही दिनमा हामीले उद्घाटन गर्दैछौँ। त्यसै गरेर तिलोतमा नगरपालिकाको सेमरीमा तिलोतमा सखी थारू सामुदायिक होमस्टे छ, त्यसलाई पनि हामीले अगाडि बढ़ाउने, त्यसलाई सञ्चालन गरिरहेछौं तर त्यसलाई अझै प्रभावकारी बनाउने र त्योसँग जोडिसकेर हामीले तिलोतमामा आउने पर्यटकहरूको बसाई लमाउने कुरामा हामी अगाडि बढ़िरहेछौं। त्यसलाई हामीले निजी क्षेत्रसँग पनि सम्बन्ध गर्ने, सहकार्य गर्ने, निजी क्षेत्रका जाने जुन होटलहरू छन् त्यसलाई अझै हामीले व्यवस्थित गराउने, त्यसलाई अलिकति सहज पनि बनाउने, अलिकति सरल पनि बनाउने र अलिकति सस्तो पनि बनाउने, त्यो कारणले तिलोतमा नगरपालिकाको हरियाली वातावरण सुन्दर मैत्रीको कारणले यहाँ पर्यटकहरूलाई यहाँ ल्याउने र पर्यटकहरू बसाइ लम्बाउने कुरामा अब हामीले अहिले मैले भने होमस्टे र अहिले हामीले तिलोतमा नगरपालिकाको चाहिने जुन कुञ्ज पार्क छ त्यसलाई रात्रिकालीन पार्क बनाएर त्यसलाई पनि होमस्टेसँग जोडेर अगाडि बढ़ाउँदाखेरि तिलोतमा धेरै चाहिने आन्तरिक तथा बाह्य पर्यटकहरू आउन सक्नुहुन्छ र आन्तरिक तथा बाह्य पर्यटकहरूको कारणले तिलोतमा नगरपालिका रोजगारी सिर्जना हुन्छ, त्यसले चाहिने रोजगारीको माध्यमबाट आर्थिक विकास हुन्छ भन्ने हाम्रो विश्वास हो। त्यही माध्यमबाट हामीले पर्यटन क्षेत्रमा पनि लागिरहेका छौँ। पर्यटनको साथसाथै वनलाई पनि पर्यटनसँग जोडेर अहिले संसारभरि पर्यटकहरू धेरैभन्दा धेरै 70% पर्यटकहरू वनमा बस्न रुचाउनुहुन्छ, त्यसले गर्दा हामीले नजिकका वनहरूलाई पनि त्यसलाई समन्वय गरेर त्यसलाई होमस्टेसँग त्यसपछि अरू पार्कहरूसित समन्वय गरेर त्यहाँ पनि पर्यटकहरूलाई चाहिने समय बिताउने वातावरण सिर्जना गर्नको लागि वनसँग पनि समन्वय गर्ने कुरामा हामी अगाडि बढ़िरहेछौं।
1: हजुर मेयर साहब, जस्तो अब पार्कहरूकै विषयमा कुराकानी चलिरहँदा, जस्तो तिलोत्तमा नगरपालिकाले कतिपय पार्कहरूलाई करोड़ौं बजेट विनियोजन गर्यो, कतिपय चाहिँ महत्वपूर्ण मानिएका अब पर्यटनको दृष्टिकोणले पनि महत्वपूर्ण ठानिएका पार्कहरूलाई व्यवस्था गरियो भन्ने खालका कुराहरू आइरहेछन्। अब वनवाटिकाकै सवालमा तिलोत्तमा नगरपालिकाले व्यवस्था गर्यो, बजेट छुट्याएन, एक रूपियाँ दिएन भन्ने खालका कुराहरू आइरहेछन्। के हो खास कुरा, किन यस्तो गरिएको हो? वनवाटिकाको सन्दर्भमा अब नगरकै जेठो पार्क पनि हो, त्यसको लागि
0: बजेटको कुरामा त के छ भने बजेटको कुरामा त अब बजेट जसले जति नै पाए पनि थोरै हुन्छ के
1: हजुर,
0: हामीलाई संघीय सरकारले दिने अनुदान ग्रान्ट जति दिए पनि थोरै हुन्छ नि त, अनि नगरपालिकाले ओडालाई दिने रकम बजेट जति दिए पनि थोरै हुन्छ। तपाईँले 13 करोड रुपियाँ लगाएर चाहिने तपाईँ भ्यू टावर बनाएको छ, अब त्यो एउटा पार्कलाई एउटा उद्यानलाई 13 करोड रुपियाँ लगाएको छ भने त्यो थोरै रकम हो त, 13 करोड सञ्जालमा होइन निर्माण सम्पन्न भयो सञ्जालमा त हुन्छ, केही महिना समयमै सञ्जाल हुन्छ, हामी सञ्जाल गर्छौँ तपाईँले भने जस्तो मोडालिटीबाट, भएन भने सङ्घनगर सामुदायिक वन समितिलाई हामी जिम्मा दिन्छौँ, त्यो त हामीसँग अर्को अल्टरनेटै छैन, त्योभन्दा दुईवटा अल्टरनेट भन्दा हामीले कुनै पनि निजी कम्पनीहरूलाई निजी व्यवसायहरूलाई हामीले चाहिने आकर्षित गर्न सकेनौँ, उहाँले सञ्जाल गर्ने चाहिने देखाउनु भएन, चासो देखाउनु भएन, त्यो नदेखाउनुको कारण पनि छुट्टै छ, तपाईँले बुझ्नु भएको छ, कोविड पछि जुन किसिमले आर्थिक व्यवस्था माथि आउनु पर्ने हो त्यो आउन सकेको छैन, हरेक क्षेत्रमा उद्योग व्यवसायको क्षेत्रमा पर्यटनको क्षेत्रमा अरू व्यवसायको क्षेत्रमा सामान्य पसलमा पनि तपाईँले कोविड पछि जुन किसिमको उत्साह थियो त्यो उत्साह छैन, जुन किसिमको उमङ्ग थियो त्यो उमङ्ग छैन नि त व्यवसायहरूमा, त्यसले गर्दाखेरि हामीसँग दुईटा मोडल छ, एउटा उहाँहरूलाई दिएर उहाँहरूले चलाउने, एउटा हामीले तपाईँले भने जस्तो मेन पावर राखेर चलाउने, त्यो दुईटा मध्येमा एउटा मोडलबाट सञ्चालन हुन्छ, केही समयमै सञ्चालन हुन्छ। तर अब एउटा पार्कमा 13 करोड रुपियाँ लागेको छ र 13 करोड रुपियाँ लागेर बनेको भ्यू टावर बनेको छ, त्यही पनि उहाँहरू सन्तुष्ट हुनुहुन्न। अर्को चाहिने कुञ्ज पार्कमा हामीले 1 करोड 30 लाख रुपियाँ खर्च गरेर अस्ति भएको म्युजिकल वाटर फाउन्टेन बनाएको छौँ, उहाँहरू सन्तोष हुनुहुन्न। अर्को पार्कमा थोरै पैसा दिएको छौँ, उहाँहरू सन्तोष। त्यो पैसा भन्ने कुरा, बजेट भन्ने कुरा, रकम भन्ने कुरा त सबैलाई थोरै नै हुन्छ, नेपालको बजेट पनि थोरै नै छ, हाम्रो बजेट पनि थोरै नै छ, ओडाको बजेट पनि थोरै नै छ, ओडाबाट टोलमा जाने पैसा पनि थोरै छ, टोलबाट समूहमा जाने पैसा पनि थोरै नै छ नि त। त्यसले गर्दा जे छ त्यसैमा चित्त बुझाउने र रमाउने र अगाडि बढ्ने हो।
1: हामी कुराकानीको अन्तमा पनि छौं। तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सुशासनलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सुशासन सिकाइ केन्द्र बन्ने लक्ष्यसहित ल्याइएका यी योजनाको कार्यान्वयन, स्रोत व्यवस्थापन र प्रभावबारे छलफल गर्न आज हामीले तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँललाई हाम्रो सम्पर्कमा डाकेका छौं। जस्तो अब खोलानालामा ठेक्काका कुराहरू छन् मेयर साहब, धेरै गुनासाहरू आइरहेका छन् पछिल्लो पटक, अब यो असार लागिसकेपछि पनि खोलाबाट धमाधम नदीजन्य पदार्थहरू निष्कासन गरिराखिएको छ, रातारात चाहिँ टिप्परहरू दौड़िरहेका छन्, यो सुखौरा खोलादेखि लिएर यो तिनाउसम्मको व्यथा हो भनिँदैछ। यस सन्दर्भमा नगरको चाहिँ खास चाहिँ मूल सोच या मूल्यांकन के हो र यो चाहिँ असार लागिसकेपछि पनि उत्खनन गर्न पाइने हो होइन, उत्खननको मापदण्ड के हो, यस सन्दर्भमा स्थानीय चाहिँ जानकार नभएका हुन् कि नगरपालिका जानकार नभएको हो, के भन्नुहुन्छ?
0: अब यस्तो हो, नदीजन्य पदार्थको ठेक्का लगाउने काम जेठ मसान्तभित्र मात्रै हो, असाढमा चाहिँ नि नदीजन्य पदार्थको ठेक्का लाउन सकिँदैन र नदीमा जान पनि सकिँदैन, कानूनी व्यवस्था छ। तर कसैले लुकी छिपी चाहिँ नि कार्यहरू गर्छन् भने त्यसलाई चाहिँ नि हामीले निरुत्साहित गर्ने हो, त्यसलाई चाहिँ अनुगमन गर्ने हो, त्यसलाई समाउने हो, त्यसलाई कारवाही गर्ने हो। तर नगरपालिकाले ठिक्कै लगाएर असार 1 गतेदेखि खोलामा जान पाइँदैन नेपालको कानून अनुसार। तर अब के छ भने कसैले लुकी छिपी चाहिने, कसैले कारोबार गर्नु के अरे 1-2 टिप्पर निकाल्नु होला, 1-2 टिप्पर निकाल्नु होला, त्यो पनि सम्भव छैन, किनभने हामी सबैसँग सबै चाहिने त्यो त भरि चाहिने सबै हामी सीसी क्यामेराहरू छन्, नाइट भिजन क्यामेराहरू छन्, त्यसले त्यही क्यामेराले पनि अनुगमन गर्छ, त्यही क्यामेराको माध्यमबाट हामीले चाहिँ त्यस्ता किसिमको मान्छेहरूलाई धरपकड गर्न सकिन्छ, कारवाही गर्न सकिन्छ, त्यसले गर्दा त्यो सम्भवै छैन के, त्यो बाहिर भन्ने कुरा हो। तपाईँले असार 1 गतेदेखि खोलामा जान पाइँदै पाइँदैन, खोलामा त्यो माका त्यो परिस्थितिमा जान पाइन्छ जस्तो विपद पर्यो, तिनाउ नदीमा विपद आयो र त्यो पनि विपद चाहिँ सिडिओको अध्यक्षतामा विपदको मिटिङ बसेर विपदको माध्यमबाट त्यो खोलालाई च्यानलिङ गर्न जान पाइन्छ, नभए खोलामा असार 1 गतेदेखि खोलामा जानै पाइँदैन नेपालको।
1: भूपु सैनिकका बासिन्दाहरूले निरन्तर फोन गरिरहेका छन् मेयर साहब, त्यहाँ अहिले पनि टिप्परहरूले चाहिँ काम गरिरहेको भनेर हिजो पनि मलाई फोन आइरहेको थियो, यो हिसाबले चाहिँ मैले
0: तपाईँलाई मैले भने नि त्यो हुनै सक्दैन, त्यहाँ नगरपालिका छ, त्यहाँ वन कार्यालय छ, त्यहाँ प्रशासन छ, त्यहाँ पुलिस प्रशासन छ, सबै छन्, त्यो हुनै सक्दैन, जेठ मशांत पथि तो टिप्पर जेसीबी जान सकते कि सीधे नगरपालिकाले चाहिँ नि खोलालाई च्यानलिङ गर्न जाने हो जस्तो हामीले रोहिणी खोलालाई अहिले रोहिणीको पुल भन्दा माथि जहाँ शब्दा गृहहरू छन् हाम्रो त्यहाँ चाहिँ नि रोहिणी नदी र चाहिँ नि त सुखोरा नदी जुन जोडिएको संगम छ त्यो संगममा हामीले च्यानलिङ गर्न छ त्यो च्यानलिङ गर्ने काममा हामीले हेभी इक्विपमेन्टबाट चाहिँ नि सरकारी चाहिँ नि ग्रेडर ल्याएर त्यहाँ साफ गर्ने काम छ त्यो साफ गर्नलाई हामीलाई विपदसँग समन्वय गरेर हामी अगाडि बढ्नुपर्छ त्यही काम गर्न मात्रै पाइन्छ त्यहाँका नदी जन्ने पदार्थ ओसार पसार गर्न चाहिँ पाइँदैन असार एक गतेदेखि त्यो नेपालको कानूनले सबैले बुझ्नु भएको छ त्यही अनुसार चाहिँ अगाडि बढ्नु भएको छ भन्ने हाम्रो विश्वास हो।
1: हामी कुराकानीको अन्तमै छौं। अब धेरै मैले समय लम्ब्याउन चाहिन, हामीले धेरै समय लियौं यहाँको। आगामी एक वर्षका लागि तपाईँले कुनै ठोस रूपमा तीनवटा प्रमुख उपलब्धि चाहिँ देखाउन चाहनुभयो आफ्नो कार्यकालको भने के भन्नुहुन्छ?
0: अब हामीले आफ्नो कार्यकालमा धेरै काम गर्यौं, तीनटा मात्रै होइन धेरै काम गर्यौं। स्वास्थ्यको क्षेत्रमा पनि नयाँ काम, 753 स्थानीय तह, 7 चाहिँ प्रदेश र संघीय सरकारले गर्न नसकेको तिलोत्तमा सुलभ फार्मेसी, जनताको स्वास्थ्यसँग जनताको दीर्घ जीवनसँग जोडिएको काम हामीले गरेका छौं। एमआरपी 100 रुपियाँको औषधि 25.10 डिस्काउन्ट गरेर हामीले 74.90 रुपियाँमा हामीले बिक्री वितरण गर्ने व्यवस्था गरेका छौँ। त्यो चाहिने काम चाहिने तपाईँले कल्पना गर्नुहोस्, त्यो काम कुन स्थानीय तहले, कुन 7 सरकारले, कुन संघीय सरकारले, कुन सरकारी अस्पतालमा गर्न सकेको छ? त्यो हामीले त सपना जस्तो हो त्यो त हाम्रो लागि। त्यस्तै गरेर हामीले मंगापुर सेमरा बजार कान्छी बजारको बाटो, डायपटोल शिवपुर सुखोडा खोलाको बाटो शुरूआत गरेका छौं, पथडाँडा अमुवा तिनाउको बाटो, मधौलिया अन्तर्राष्ट्रिय क्रिकेटको बाटो, त्यस्तै गरेर डायबोटोलदेखि चाहिने हाम्रो चाहिने टाइगर रिसोर्टसम्मको बाटोहरू बनाइसकेपछि तिलोत्तमाको गति नै अर्कै हुन्छ। त्यसको साथ शिक्षामा हामीले यति ठूलो काम गर्यौं कि त्यो कसले गरेको छ? 753 स्थानीय म दादाका साथ भन्छु, तपाईँले हामीले विद्यालय मर्जर गर्ने काम कसले गरेको छ? विद्यालयको तह मिलान गरेका छौं। सामुदायिक विद्यालयमा एउटा विद्यालयमा 6 विद्यार्थी 3 थाई शिक्षक पनि हुनुहुन्थ्यो। त्यस्ता विद्यालय धेरै छन् नेपालमा। अहिले पनि नेपालमा सामुदायिक 27,000 विद्यार्थी विद्यालय छन्, तर 10,000 मात्रै विद्यालय पुग्छ भनेर चाहिँ सरकारको चाहिँ कार्यदलले बनाएको कार्यदलले चाहिँ प्रतिवेदन बुझाएको छ नेपाल सरकारलाई। तर हामीले त तिलोत्तमाले गर्यौं नि, हामीले तिलोत्तमाले छात्रवृत्ति दिने कुरामा अहिले हामीले जाँच छ 6 9 चाहिँ कलेजको चाहिँ जाँच छ। छात्रवृत्ति बनाउने कुरामा विपन्न चाहिने जेहेन्दार, त्यसपछि दलित, आदिवासी जनजाति, थारू, त्यसपछि अल्पसंख्यक मुसलमान र मधेसी, त्यसपछि अन्य भनेर हामीले कलेस्ट्रल बाँडेछौं। कसले शिक्षाको क्षेत्रमा यत्रो काम गर्न सके? कुन 753 स्थानीय तहमा यसले काम गर्न सकेको? एउटा काम देखाइदिनु मलाई। स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, खानेपानीमा हामीले नयाँ अहिले तिलोत्तमाका नगरपालिकामा 82% मानिसहरूले पाइपलाइनको पानी खानुहुन्छ। तिलोत्तमाको पानीको कारणले सबै मानिसहरू सुरक्षित, पानीको कारणले सबै मान्छेहरू स्वस्थ हुनुहुन्छ, दीर्घ जीवन हुनुहुन्छ। काठमाडौँको मान्छेको भन्दा तिलोत्तमाको मानिसहरूको आयु सरदर 4 लामो छ। त्यसले गर्दा अझै पनि हामीले पानीलाई अझ सुरक्षित गराउनुपर्छ, सुलभ गराउनुपर्छ भनेर तिलोत्तमा नगरपालिका वडा नम्बर 10-17 वडासम्म पाइपलाइनबाट पानी खाने नागरिकहरूको लागि, जनताहरूको लागि हामीले जुन महिनावारी शुल्कमा लाग्ने शुल्कमा 50% अनुदान नगरपालिकाले दिने व्यवस्था यही तथा कार्यक्रममा हामीले ल्याएका छौं। 10 वडादेखि 17 वडासम्म त्यहाँ भूगोलको हिसाबले पछि पर्नु भएको छ, भौतिक पूर्वाधारमा पछि पर्नु भएको छ, स्वास्थ्यमा पछाडि छ, शिक्षामा पछाडि छ त्यो क्षेत्र, र नागरिकहरू पनि त्यो क्षेत्रमा अलि आर्थिक हिसाबले अलिकति कमजोर हुनुहुन्छ भनेर नागरिकहरूलाई पनि माथि उठाउनको लागि सबैभन्दा ठूलो कुरा मानिसको जीवनमा पानी हो। पानीसँग अरू कुनै कुरालाई तुलना हुन सक्दैन, स्वास्थ्यसँग अरू कुनै तुलना हुन सक्दैन। त्यसले गर्दा पानीको माध्यमबाट उहाँको नागरिकहरूलाई स्वस्थ बनाएर सुरक्षित र गुणस्तरीय पानी खुवाउनुपर्छ। त्यो पानी खाँदाखेरि उहाँलाई हामीले 50% अनुदान दिनुपर्छ भनेर अनुदान दिने व्यवस्था यही नीति तथा कार्यक्रमबाट बजेट व्यवस्थापन गरेर हामीले अगाडि बढ्नेछौँ। तिनो तमाम नगरपालिकालाई हामीले चाहे स्वास्थ्यको क्षेत्रमा होस्, भौतिक पूर्वाधारको क्षेत्रमा, कृषिमा उत्पादनमा अनुदान दिएका छौँ। म आइसकेपछि दुधको उत्पादनमा 100% मैले वृद्धि गरेर 2 रुपियाँ प्रति लिटर दुधको अनुदान दिएका छौँ। कृषिका हरेक चाहिने उत्पादनमा, कृषिलाई पकेट क्षेत्रमा 17 17 किसिमको उत्पादनको पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र, मत्स्य पकेट क्षेत्र, गहुँ पकेट क्षेत्र, धान पकेट क्षेत्र, मकै पकेट क्षेत्र, तेलन पकेट क्षेत्र, बाख्रा पकेट क्षेत्र भनेर ओडाको प्रकृति हेरेर ओडाले के उत्पादन गर्न सक्छन् भनेर त्यो उत्पादनसँग जोडेर पकेट क्षेत्र निर्माण गरेको छ, त्यसलाई उत्पादनमा अनुदान दिएको छ। धान गहुँको बिउमा बिउमा 50% बिउमा अनुदान दिएको छ। चैते धानमा मानिसहरूलाई उत्साहित गर्न, चैते धान लगाउन प्रेरित गर्नको लागि चैते धानमा, चैते धानको बिउमा, चैते धान लगाउने जोताईमा अनुदान दिएको छ। भैलो बुझेका बोरिङहरूलाई व्यवस्थित गराउने, कपिल वस्तुबाट निर्माण भएका, कपिल वस्तुबाट बनेका सिंचाइ कार्यालयहरूलाई व्यवस्थित गराउनलाई, बोरिङहरूलाई मर्मत सम्मार गरेर त्यसलाई व्यवस्थित गर्ने कुरामा हामीले बजेट विनियोजन गरेर कृषिको क्षेत्रलाई अगाडि बढाउनको लागि, त्यसले गर्दा हामीलाई सन्तोष के छ भने हाम्रो कार्यकालमा 4 वर्षमा हामीले चाहिने नेपालको 753 स्थानीयमा हरेक क्षेत्रमा हामीले काम गरेका छौँ। हरियाली प्रबन्धनमा नागरिकको सहभागिता असल अभ्यासमा हामी संसारभरिमा प्रतिस्पर्धी भएर हामी त्यो प्रतियोगितामा हामीले पदक पाएका छौँ, सम्मान पाएको छ तिलोतमा नगरपालिका, त्यो गौरवको कुरा हो। तिलोतमा वासीको लागि, नेपालकै लागि नागरिकको सहभागिता असल अभ्यास त्यो कहाँ हुन्छ, तिलोतमा मात्रै हुन्छ त्यो भनेर हामी पुरस्कृत भएका छौँ। हामीले त्यो पुरस्कार लिन अर्जेन्टिना जानु परेको थियो, त्यसले गर्दा तिलोतमामा हामीले जति काम गरेका छौँ मलाई विश्वास छ तिलो नेपालको 753 कुनै पनि स्थानीय तह, तर काठमाडौँ महानगरपालिका पनि गरेको छैन। काठमाडौँ महानगरमा के काम भएको थियो, भौतिक तपाईँको पुँजी खर्च कति भएछ, त्यहाँ पुँजीगत खर्च कति भएको थियो त्यहाँ, तर तिलोतमा नगरपालिकाले चालु खर्च होस् चाहे पुँजीगत खर्च होस् त्यसलाई चाहिँ बढीभन्दा बढी खर्च गराउने कुरामा, पुँजीगत खर्च हाम्रो 72% खर्च हुन्छ, 75% खर्च हुन्छ, चालु खर्चलाई हामीले न्यूनीकरण गर्ने घटाउने कुरामा लागिरहेछ। त्यसले गर्दा तिलोतमा नगरपालिका हामीले गरेको काम नगरवासीले देख्नुभएको छ, त्यो घाम जस्तै छर्लङ्ग छ, चाहे शिक्षाको क्षेत्रमा होस्, चाहे स्वास्थ्यको क्षेत्रमा होस्, चाहे कृषिको क्षेत्रमा होस्, चाहे सामाजिक क्षेत्रमा होस्। अब अहिले हामीले मलामी बस किनेका छौँ, हाम्रो नागरिकहरूको मृत्यु हुँदा नागरिकको घरमा जनप्रतिनिधि जाने, नगर प्रहरी जाने, शोक दिन बजाउने, राष्ट्रिय झण्डा उडाउने, उहाँको देशबडीलाई जाने, स्थानीय घाटमा अन्त्येष्टिको लागि लाने, हामी पनि सँगै जाने, कुन स्थानीय तहले गरेको छ नेपालमा चुलो फार्मेसी चलाएर देखाइदिनु न, 753 एउटा कुनै स्थानीय तहले चलाएर देखाउनु न। अहिले हामीले तिलोतमा सुलभ प्याथोलोजी ल्याब सञ्चालन गर्दैछौँ, देखाउनु पर्यो नि कसले गर्न सक्छ, भेटनेरी सञ्चालन गर्दैछौँ हामीले मङ्सिरसम्ममा किसानहरूलाई राहत उपलब्ध दिनको लागि, किसानहरूलाई सर्वसुलभ तरिकाबाट चाहिने हामीले बिउ बिजन दिनको लागि हामीले भेटनेरी चाहिने हामीले चलाउँदैछौँ। त्यो चलाएर देखाउनु पर्यो नि 753 एउटा स्थानीय तह, तपाईँहरू त पत्रकार हो, तपाईँहरू त देशैभरि चाहिँ तपाईँहरूको नेटवर्क छ, तपाईँहरूले सोध्नु होला काठमाडौँको स्थानीय तहले के गरेका छ, पूर्वको स्थानीय तहले के गरेका छ, पश्चिमको स्थानीय, मध्यको स्थानीय तहले के गरेका छन्, के गरेका छन् तिनीहरूले, नयाँ काम के गरेका छन्। हामीसँग त दात्रो निकाय छ, महिला मैत्री हाटबजार हामीले 2 बनाइरहेछौँ, तिलोतमा नगरपालिका एउटा नम्बर 4 चाहिने सीमा नगरमा, त्यहाँ चाहिने पछाडि परेका जनताहरूलाई माथि उठाउन लागि तिलोतमा नगरपालिकाले महिलाहरूले उत्पादन गरेका वस्तुहरू बिक्री वितरण गर्न धेरै गाह्रो छ, मार्केटिङ गर्न धेरै गाह्रो छ, ब्रान्डिङ गर्न धेरै गाह्रो छ, टाढा टाढासम्म बिक्री वितरण गर्न जानुपर्ने भएर 2 महिला मैत्री हाट बजार हामीले बनाइरहेका छौँ। अब केही समयमै हामीले त्यसलाई उद्घाटन गर्छौँ, निर्माण बनिरहेको छ, सीमा नगर 4 र मङ्गलापुरको चाहिने सिर्जना पार्कमा हामीले बनाइरहेका छौँ। त्यसमा महिलाहरूलाई सुरक्षित हाट बजार, बाल भित्री बाल उद्यान, ज्येष्ठ नागरिकहरूको लागि चौतारो, त्यसपछि त्यसमा सुरक्षाको लागि चारैतिर पर्खाल उज्यालो, त्यसपछि सिसी क्यामेरा, रात्रिको लागि नाइट भिजन क्यामेराहरू सबै व्यवस्थापन गरेर त्यो 2 हाट बजार बनाएको छ। त्यो हाट बजारको माध्यमबाट पनि तिलोतमा नगरका जुन उद्यमी महिलाहरू हुनुहुन्छ, व्यवसायी महिलाहरू हुन्छ, त्यो कारणले उहाँहरूको आर्थिक विकास हुन्छ र धेरै महिलाहरू त्यो माध्यमबाट चाहिने जोडिनुहुन्छ, त्यो हाट बजारमा जोडिनुहुन्छ भन्ने हाम्रो विश्वास हो।
1: हुन्छ, यो महत्वपूर्ण समय साथ र संवादका लागि यहाँलाई धेरै धन्यवाद छ।
0: हजुर, ल धन्यवाद सर, नमस्कार।
2: यहाँ हुनुहुन्थ्यो तिलोतमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, हामीसँग आजको सन्दर्भ स्तम्भका लागि कुराकानी गर्नुहुँदै। यही महत्वपूर्ण कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्, नमस्कार।

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेशनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
3: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ
4: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
4: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
3: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
4: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
3: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ
4: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
4: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ
3: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
4: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
8: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी बीएसआईटी बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो सम्पर्क 071-414-633 मोबाइल 98-570-43-996 लुम्बिनी सिटी कलेज तिलोत्तमा 4 ड्राइभ हटवल रूपन्देही
9: Thank you. सिटी कलेजको 2083 को नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्ष आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071414633, मोबाइल 98570043996। ठेगाना ड्राइभर टोल तिलोत्तमाचार रूपन्देही।
10: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
11: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
14: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
16: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
17: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
16: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
17: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
15: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
18: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
19: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
20: हाम्रा सेवाहरू
19: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
20: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
19: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
20: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
19: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
21: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
22: सम्पर्क 98570024344, 98570035227 र 98570073220।
23: बिजो

0: दोस्रो पटक जरिवाना, टिलरलाई रू 50,000 र अन्य व्यवसायलाई रू 5,000।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: Music Nepal.

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन?
2: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 9855050934।
15: यौन हिंसाबाट बचौ र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
16: माउ दिदी सुन्तली ढोका खोल्नुहोस् न।
17: के भयो यति राति किन रुँदै आकी?
16: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
17: ल भन के भयो।
16: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको दिदी।
17: माइला दाईले पस त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो म माया वडा सदस्य, यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ, भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
6: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
20: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
12: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने बच्नेको ठेगानै थिएन कि।
20: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
12: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
13: पहिले मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
21: बिनिसरा मसरङ्गी गाइडको भन्दा 10 हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 बल्ल थाहा हुन्छ। 7 म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
22: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
21: अब त म त बच्यो भनेको छ नि। म
22: रामराजीपुर कलिम्पुर भन्छन् पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
19: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
14: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
0: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए, ऐसे हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन की कौन समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
1: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
3: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
23: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
23: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
23: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
23: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
24: पीतो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
25: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
26: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
25: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
26: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
25: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
27: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
28: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
29: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
28: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: हर का खांची ओबीसी सीमेंट देश को सीमेंट। सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर। फोन 071410380 071410479 मोबाइल 9875185188 9875220752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: किन झोक्राउनु भछ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857271757 र 9847926228।
4: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हार जोड्ने नसा तथा बात रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
10: 9857211835।
11: बस आज हामी के विषयमा छलफल गर्छौ?
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: पितो

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन?
0: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ।

0: भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पर्यौँ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: को हो भाइ र
4: म हो दिदी सुन्तली। ढोका खोल्नुहोस् न।
3: के भयो यति राति किन रुदै आकी?
4: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
3: ल भन के भयो?
4: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको। दिदी
3: माइला दाइले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? त्यो गर्नु
5: ए ल ल, हामी लान्छौ भोलि चौकीमा आउँ।
3: ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
6: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
9: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
8: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
9: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नि फर्केछ। हेर्नुहोस्, जमा नि फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
0: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पर्यौँ।
10: बिनिसरा मसरङ्गी गाइडको 10 हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु। सिधा अब म बेस्तरी खुसी, म त अहिले अब त म त बसेँ भनेछ नि। म
11: सुँगै सुधारे रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलदै खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
12: उद्योगी संघले हिजो झापाका प्रमुख जिल्लाधिकारी शिवराम गेलाल मार्फत नेपाल सरकारलाई समस्या समाधानको पहलका लागि ज्ञापन पत्र पठाएको थियो। नेपाली चिया भारत निर्यातमा अवरोध हुँदा नेपाली चिया उद्योगी, चिया किसान, उद्योगहरूमा कार्यरत मजदूर मारमा पर्दा सरकारले भने ठोस पहल गरेको छैन। नेपाल उद्योग वाणिज्य महासंघले पनि कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारलाई आग्रह गरेको छ। भारतीय चिया बोर्डले मे 1 लागू गरेको नयाँ स्टाण्डर्ड अपरेटिङ प्रोसिज र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध पैदा भएको हो। भिटामिन अभावका कारण अरणीको राजमार्ग अन्तर्गत काभ्रेको धुलीखेल खावा सड़क खण्डको स्तरण नदीको काम प्रभावित बनेको छ। सड़क खण्डको पक्की कार्य 2 महिनादेखि बन्द अवस्थामा रहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा हिउँद तथा दिउँसो एकतर्फी सञ्चालन गरेर कालोपत्रेको काम गरिए पनि बिटुमिन अभावका कारण हाल बन्द अवस्थामा छ। धुलीखेल चोकबाट 2.5 किलोमिटर सड़क दुवैतर्फी पहिलो चरणमा पक्की बनाइएको उक्त खण्डमा वैशाखदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको थियो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले 2 महिनादेखि बिटुमिन अभावका कारण बाँकी पक्की बनाउने काम तथा पहिलो चरणमा डीबीएम कालोपत्रे गरिए पनि आसफाल थप्ने कार्य बाँकी रहेको बताउनुभयो। उहाँका अनुसार स्तरोन्नति भइरहेको 4 किलोमिटर मध्ये बाँकी दूरी दुवैतर्फीसम्मको पक्की गर्ने कार्य वैशाख पहिलो सातादेखि थालिने योजना बनाइए पनि कच्चा पदार्थको अभावका कारण 2 महिनादेखि काम रोकिएको छ। हाल यात्रालाई सहजता दिन पक्की गर्ने कार्य बाँकी दूरीमा खाल्डाखुल्डी पूर्ने काम भइरहेको योगेशले बताउनुभयो।
13: सुक्खा पहिरो खसेर अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खण्ड सञ्चालनमा आएको छ। गैराती पहिरो खस्दा अवरूद्ध सड़कमा दुईतर्फी रूपमा यातायात सञ्चालन गरिएको हो। सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार गैराती 9 बजे इच्छाकामना गाउँपालिका 5 तुइन खोलामा पहिरो खसेपछि सड़कमा यातायात सेवा अवरूद्ध भएको थियो। सड़क सुपरभाइजर ईश्वर छेत्रीका अनुसार पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको तुइन खोलामा पहिरो र ढुंगा खसिरहने हुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। जोखिम कायमै रहेकाले यात्रा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
12: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
14: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
15: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन भरको।
16: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
13: अब बाँकी समाचार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकले आज बजेट पारित गर्ने भएको छ। आज बिहान 11 बजे बस्ने बैठकमा विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय तथा निकायको बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने क्रम सकिएपछि विनियोजन विधेयक पारित गर्ने तयारी छ। आज शिक्षा तथा खेलकुद, विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ, रक्षा मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। यस्तै 20 जना सांसदले खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि विनियोजन विधेयक 2083 दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र अर्थमन्त्री डाक्टर सोनी मुवागले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
12: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेका हुन्। समझदारीसँगै अमेरिका र इजरायलले इरान विरूद्ध गरिरहेको युद्ध औपचारिक रूपमा रोकिने विश्वास गरिएको छ। दस्तावेजमा डिजिटल हस्ताक्षर भइसकेका कारण स्विजरल्याण्डको जेनेभामा आगामी शुक्रबार हुने भनिएको वार्तामा दुवै पक्षका प्रतिनिधि सहभागी भए पनि कुनै भौतिक हस्ताक्षर समारोह भने आयोजना नहुने इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागीले जनाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी 60 दिनको वार्ताको अवधि अन्तिम समय सीमा नभएको बताउनु भएको छ। यो अवधिमा दुवै देशले तेहरानको आणविक कार्यक्रमलाई लिएर एउटा अन्तिम र ठोस सम्झौतामा पुग्नुपर्नेछ। यद्यपि ट्रम्पले चेतावनी दिँदै अर्को चरणको वार्ता 60 दिनभित्र निष्कर्षमा नपुगे वा इरानले यस समझदारीको पालना नगरे पुनः युद्ध शुरू हुने र इरानमाथि भीषण बमबारी गर्ने चेतावनी समेत दिनुभएको छ। उता इरानका सभामुख मोहम्मद बगर गालिबाफले अमेरिकासँग भएको सम्झौता भरोसायोग्य नभएको टिप्पणी गर्नुभएको छ। इरानी वार्ता टोलीका सदस्य समेत रहेका सभामुख गालिबाफले मन नहुँदा नहुँदै पनि आफूले भूमिका निर्वाह गरेको प्रतिक्रिया दिनुभएको छ। शीर्ष कमाण्डर हज कासिमको हत्याका मास्टरमाइण्ड डोनाल्ड ट्रम्प नै रहेको आरोप लगाएका गालिबाफले आफ्ना निकटस्थहरू ट्रम्पको योजनामा मारिएको आरोप लगाउनुभयो।
13: अब खेल समाचार। कप्तान ह्यारी केनको 2 गोल तथा जुट बेलिङ्गम र मार्कस राशफोर्डको उत्कृष्ट प्रदर्शनको मद्दतले इंग्ल्याण्डले फिफा विश्वकपमा विजय शुरूआत गरेको छ। राति सम्पन्न खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गरेको हो। यससँगै इंग्ल्याण्डले लगातार तेस्रो विश्वकपमा विजय शुरूआत गर्ने कीर्तिमान समेत बनाएको छ। इंग्ल्याण्डका लागि केनले 2 तथा बेलिङ्गम र राशफोर्डले 1-1 गोल गरे। क्रोएसियाका मार्टिन बातोरिना र पेटार मुसाको गोल टोलीलाई जीत दिलाउन पर्याप्त बनेन। यस्तै फिफा विश्वकप अन्तर्गत भएको रोमाञ्चक खेलमा डीआर कंगोले बलियो टोली पोर्चुगललाई 1-1 गोलको बराबरीमा रोक्दै ऐतिहासिक अंक जोड़ेको छ। कंगोका लागि विश्वकप इतिहासमै यो पहिलो गोल र पहिलो अंक हो। खेलमा पोर्चुगलले शुरूआती अग्रता लिएको थियो तर त्यसलाई जोगाउन सकेन। अर्कोतर्फ पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खास यसै खेल मार्फत विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। रोनाल्डो विश्वकपको इतिहासमा शुरूआती 11मा मैदान उत्रने सबैभन्दा बढ़ी उमेरका आउटफिल्डिङ खेलाड़ी बनेका छन्। यो उनको 23औं विश्वकप खेल हो। यस्तै समूह एलको खेलमा घानाले पानामाथि 1-0 गोलको जीत निकालेको छ। विश्वकप फुटबलमा अहिले कोलम्बिया र उज्बेकिस्तान बीचको खेल जारी छ।
12: अब मौसम। आज देशका केही भूभागमा मध्यमसम्मको वर्षा हुने भएको छ। तराईका केही भूभागमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय तथा पूर्वीय वायुको समेत आंशिक प्रभावका कारण आज बिहान कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा भएको छ। दिउँसो कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
13: ई पासपोर्ट खरीद प्रकरणमा जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन अख्तियारको सूचना। उपस्थित नभए प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी।
12: आजदेखि झापाका चिया उद्योग पनि बन्द हुने 60,000 भन्दा बढी श्रमिक बेरोजगार बन्दै सरकार मौन
13: सुक्खा पहिरोले अवरूद्ध नारायणगढ़ मुगलिन सड़क सञ्चालनमा बिटुमिन अभावले अरनीको

0: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाइ,
0: कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ?
0: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
2: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
0: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
6: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
5: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
6: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
10: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
9: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

Marka Kati OPC Cement. Desh ko cement.

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: किन झोक्राउनु भयो काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 9857021757 र 9842968228।
4: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806637111 र 9806621354।
5: साउजी क्यूआर भयो
6: है? ए भगनुस् त, मेसेज आएको छैन।
7: घरी एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरूवाहरू आइपुगेका छन्। बिरूवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।
9: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
10: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
9: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
10: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
9: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
10: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
9: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
10: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
9: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
10: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
9: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
11: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
12: पीतो शांति को

0: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी, बीएसआईटी, बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071-414-633, मोबाइल 98570-43-996। लुम्बिनी सिटी कलेज किलोत्तमाचार ड्राइभ होटल रूपन्देही। लुम्बिनी सिटी कलेजको 2083 को नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी, सीएसआईटी, बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071-414-633, मोबाइल 98570-43-996। ठेगाना ड्राइभर टोल तिलोत्तमाचार रूपन्देही।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
2: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
4: फोन नम्बर 071-531-641, 535-641।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
2: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
10: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
9: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
11: हजुर, नेपालमै उत्कृष्ट
9: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा। तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नता च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलोतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निभान हस्पिटल प्राली।
4: ओमिन भाई कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
7: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
12: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
12: आहा यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
12: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाइ खुवाउ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी

0: बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक छ महिनामा जन्मेको छ महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: स्वास्थ्य घर
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
15: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
15: धेरै समय मोबाइल चलाए सिक्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
7: बुझे।
15: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
18: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन्स चोक नारायणगढ़ चितवन। मोबाइल 9855050934।
3: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गए। 15 दिनको दबाई खानुस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचे भनेको छ नि। म
6: रामराजीपुर कल्याणपुर भन्छ न तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँ झस्का हान्ने, यहाँबाट झस्का हान्ने र नि पटाउने गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550 5094

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feet को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
3: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
4: आमै नि, त्यति पनि थाहा छैन। ल सुन, त्यसो भए
5: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
4: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
5: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
4: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
5: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
6: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
5: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
4: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
5: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
4: बसको सुविधा समेत भएकोले
5: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
7: लौ म त अब ढुक्क भए। बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
5: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: होइन हो श्याम, कतै हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feet को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
4: होइन पुर्खे बा, किन के भयो र?
5: बाह्र चौरा आइसको
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
6: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
4: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए किरिमझनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: होइन के खुसीको खबर हो दाजु?
7: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
8: हो र?
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जस्तै

0: माथिल्लो तमाको बढीराममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: Enoxy Entertainment.

0: सधैं हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570 42 471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी, बीएसआईटी, बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071414633, मोबाइल 98570 43 996। लुम्बिनी सिटी कलेज, तिलोत्तमा 4 ड्राइभ हटोल, रूपन्देही। लुम्बिनी सिटी कलेजको 2083 को नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी, सीएसआईटी, बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सिट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071414633, मोबाइल 98570 43 996। ठेगाना ड्राइभर टोल, तिलोत्तमा 4 रूपन्देही।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
8: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेछौ त
9: के भनौँ नाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
8: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
10: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयामिल रूपन्देही। सम्पर्क फोन 071592183, मोबाइल 98570068805, 97676, 091919। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
6: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
10: हाम्रा सेवाहरू:
6: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसूति,
6: बाल रोग,
10: छाला तथा यौन रोग,
6: हाड जोड्ने नसा तथा बात रोग,
10: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
10: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
6: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिप र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562683, मोबाइल
13: 98570018835।
14: शांति को आवाज, रेडियो लुम्बिनी।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोल्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: साउजी गुड्का दिनु न।
2: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
3: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो बाबा?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु हतियार छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्ययारोमा हिर्जा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन्न त
3: हुन्छ
9: हुन्छ,
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
6: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
8: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: हेर त, रगतै रगत भयो छ्या। म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन हो। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित

0: प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आग लागे सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल शुरू गरौँ हुन त।
4: हुन्छ
5: हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होत है कि नहीं होत है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई, लाइटर लेके बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तम्बाकू चीलम बीड़ी न पिया जाए। अगर पिया जाए तो उका अच्छा से बुझाई देवा जाए। बिजली के तार प्लग स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
7: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
8: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए।
9: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
8: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
9: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
8: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
9: अंग्रेजी र नेपाली दुवै माध्यम अलग अलग कक्षा को व्यवस्था होने भएकोले
10: शिक्षा अंतर्गत मेजर विषय तथा व्यवस्थापन में होटल मैनेजमेंट कंप्यूटर साइंस र फाइनेंस जस्ता विषय पठन पाठन होने भएकोले
9: ख्याति प्राप्त अनुभवी शिक्षक प्राध्यापक पठन पाठन होने भएकोले
8: सुविधा संपन्न भवन तथा पर्याप्त खेल मैदान को व्यवस्था भएकोले
9: नेपाल सरकार का संपूर्ण छात्रवृत्ति समेत उपलब्ध होने भएकोले
8: बस को सुविधा समेत भएकोले
9: स्नातक तर्फ शंकरनगर बहुमुखी कैंपस समेत सँगै रहेकोले
7: अब ढुक्क भए बरु तपाईका पनि छोरा छोरीलाई लैहाल्नुस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
9: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
11: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ
12: चैत वैशाखमा सुखायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
11: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौं।
12: जथाभावी खुल्ला ठाउँमा आगो नबालौं। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
11: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौं।
12: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
11: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
12: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
11: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
12: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
11: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ। वन जोगाउ र वातावरण संरक्षणमा योगदान दिऊ।
12: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
14: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
13: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
14: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
13: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
13: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
15: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
2: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेन छस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
7: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
8: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
9: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472812882 र 9470024870।
10: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
11: उत्सवको पर्व
12: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
11: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
12: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
11: फोन नम्बर 071542669, 5450699।
13: सौजी क्युआर भयो है?
14: ए, भगनुस् त, मेसेज आएको छैन।
15: घरी एसएमएस आएन।

ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.

0: तुहरा झुमका भी लागल बाटू।
1: मने मने के मैया कदर करी मैया हा बुझ्न कोशिश करी।
2: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
2: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।
6: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
7: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
6: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
6: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 0175-62-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही।
8: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ,
9: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
8: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ,
9: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ,
8: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
9: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ,
8: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ,
9: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ,
8: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ,
9: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ, सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
8: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
9: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
10: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
11: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
12: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा पीड़ा नलाग्ने हाथ खुट्टा झमझम करने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठ्याक्को भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नशा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
10: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि
12: मोबाइल 9806317111 र 9806211354।
2: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी बीएसआईटी बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071-414-633 मोबाइल 9857043-96996। लुम्बिनी सिटी कलेज तिलोत्तमा 4 ड्राइभ होटल रूपन्देही। लुम्बिनी सिटी कलेजको 2083 को नयाँ भर्ना सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071-414-633 मोबाइल 9857043-96996 ठेगाना ड्राइभर टोल तिलोत्तमा 4 रूपन्देही।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
0: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
0: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
14: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
19: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
20: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी।
19: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दर्शना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
21: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
22: के हुनु नर्सनानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुको मेसो खोज्दैछौ क्या?
21: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
23: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
21: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
24: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
25: अनि
1: फलफूल र सागपात बच्चाको खाना साथ साथ
3: सबै मिलाई खुवाऊ
1: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
7: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
24: शान्तिको आवाज रेडियो लुम्बिनी

0: माया त नसोची लगाइयो, अब यो निर्णय चाहिँ सोचेर गर्दैछु।
1: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन।

0: यस्तो आमा
1: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
0: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
9: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
9: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
9: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
12: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
12: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
11: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
13: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: Thank you.

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
6: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौ,
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
11: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
12: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: शान्तिको आवाज रेडियो लुम्बिनी।

एकछिन मेरी सपनाको झल्को त मेटिएला, तर मेरो खटी कर्ममा उनको जस्तो माया जिन्दगी भर पाउन लागेको छैन रहेछ।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
5: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feetको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
7: किन झुक्राउनु भन्छ काका?
8: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
7: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
8: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
9: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
10: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सीटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
11: होइन पुर्खे बा, किन के भयो र?
12: 12-14 बिरामी
11: भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू, प्रसुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
12: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
13: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
11: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।

0: 1.1 सँग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: रेस्टुरेन्ट व्यवस्थापनका लागि डिजिटल सोल्युसन मुगुसा।

0: होइना काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेरे सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5625205।
5: तिलोत्तमाको बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
7: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
8: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
9: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
8: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
8: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
10: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाउ,
11: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
10: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
11: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
10: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
11: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
10: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
11: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
10: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
11: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
10: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
11: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
12: लुम्बिनी
11: कम्युनिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी, बीएसआईटी, बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071-414-633, मोबाइल 98573-43996। लुम्बिनी सिटी कलेज तिलोत्तमा 4 ड्राइभ होटल रूपन्देही। लुम्बिनी सिटी कलेजको 2083 को नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी, सीएसआईटी, बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071-414-633, मोबाइल 98573-43996। ठेगाना ड्राइभर टोल तिलोत्तमा 4 रूपन्देही।
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
13: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
14: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
15: फोन नम्बर 071-531-641, 535-641।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
10: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
11: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
10: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
12: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि, 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
13: शान्तिको आवाज रेडियो।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
7: हेलो
8: हेलो बहिनी सन्चै छौ
7: हजुर सन्चै छु हजुरलाई कस्तो छ
8: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
7: आहा अनि हुलाकमा पो जानु
8: हो नि हुलाकमा जाऊ न
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
8: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
7: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
8: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
7: ए सहरमा मात्र होला नि
8: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
7: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
9: नेपाल सरकार विज्ञापन हो
10: नमस्कार स्वयं सेविका दिदी
11: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
11: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
11: हो त
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
11: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
13: खै जन्म दर्ता दिनुहोस् त
14: जन्म दर्ता गरेको छैन नि म्याडम
13: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
14: हो र मलाई त थाहा नै थिएन म्याडम
13: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
14: पहिला कसैले भनेनन्
15: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
16: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
16: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब सुन्नुहोस्
16: पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
16: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
16: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
16: मद्यपान र धूम्रपान सेवन नगरौ।
11: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
16: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
16: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
16: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
15: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्त

0: हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाउ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: साउजी गुड्का दिनु न।
3: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटकाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
4: गुटकाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटकाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि दिऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: यति बेला दिउँसोको 3 बजे हो।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: शिक्षा बजेटको सबैभन्दा ठूलो हिस्सा 77.13% पालिकामा वित्तीय हस्तान्तरण गरेको जानकारी दिनुभयो। यस्तै प्रदेश तहमा 2.26% र संघीय तहमा 20% बजेट विनियोजन भएको छ। संघीय तहको बजेट मध्ये 62.91% रकम निवृत्त शिक्षकहरूको पेन्सनका लागि छुट्याइएको छ। समग्र शिक्षा बजेटको 78.20% हिस्सा तलब र पेन्सनमा खर्च हुने गरेको मन्त्रीले जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालय को लागि छुट्याएको बजेट बारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ।

0: लोकसभा नियमावलीमा सम्बन्धित मन्त्रीले नै जवाफ दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मा दिनुभएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिनुभएको थियो। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। भारतले निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको छ। संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालमा गोदाममा 7 लाख टन गरी 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनीतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य समय हो। यही बेला टिपाई नहुँदा किसानहरू मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ। गृहमन्त्री सुधन गुरूङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टरसहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अखिल सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ़ने उहाँको भनाइ छ। मनसुनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरूङको भनाइ छ। यस प्रणालीमा सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था तथा निकायहरूलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्रचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयहरूलाई निर्देशन दिएको छ। साथै यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। तनहुँमा 9 वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा परि 17 जना बालबालिकाको ज्यान गएको छ। 2074 सालदेखि 2082 सालसम्मको अवधिमा यस्ता घटनामा 21 जना घाइते भएका छन्। वन्यजन्तुको आक्रमणमा बन्दीपुर गाउँपालिकामा मात्रै 7 जना बालबालिकाको ज्यान गएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। भानु नगरपालिकामा 5 जनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। व्यास नगरपालिकामा 2 जना, शुक्ला गण्डकीमा 2 जना र आबु खैरेनी गाउँपालिकामा 1 जनाको ज्यान गएको छ। ज्यान गुमाएका मध्ये धेरै जसो घटना चितुवाको आक्रमणका कारण भएका हुन्। अब विदेशको खबर। आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने भएको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा भने बताउनु भएन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन। मोबाइल फोन जस्तै स्मार्ट उपकरणहरूमा मेमोरी चिप अत्यावश्यक हुन्छ, तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। एकातिर माग बढ़िरहेको र अर्कोतिर आपूर्ति सीमित रहेकाले चिप उत्पादकहरूले मूल्य बढ़ाइरहेका छन्। यस वर्षको शुरूमा सामसङले मेमोरी चिप आपूर्तिको अभावले विद्युतीय उपकरणहरूको मूल्य बढ़न सक्ने बताएको थियो। कम्प्युटरका सबैभन्दा सस्तो भागहरूमध्ये एक मानिने ऱ्यामको मूल्य सन् 2025 अक्टोबर यता दोब्बरभन्दा धेरै भइसकेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरणका दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति 10:15 अमेरिकाको एटलान्टा रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यस्तै राति 1:00 अमेरिकाको लस एन्जलसमा रंगशालामा समूह बीका स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान 4:15 समूह बीका क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान 7:15 ग्वाडा लजरा रंगशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। यसैबीच फिफा विश्वकप 2026 पहिलो चरणका खेलहरू सकिएसँगै बीबीसी स्पोर्ट्सका विज्ञहरूले प्रतियोगितामा सहभागी 48 टोलीको नयाँ वरियता सार्वजनिक गरेका छन्। पहिलो खेलको प्रदर्शनका आधारमा फ्रान्स वरियताको शीर्ष स्थानमा रहन सफल भएको विज्ञहरूको भनाई छ। सेनेगललाई 3-1 गोलले हराएको फ्रान्सको उत्कृष्ट प्रदर्शन र हरेक ठाउँमा बलिया खेलाड़ी रहेका विज्ञहरूले बताएका छन्। सूचीमा क्रोएसियालाई हराएको इंग्ल्याण्ड दोस्रो र अल्जेरियामाथि शानदार जित निकालेको अर्जेन्टिना तेस्रो नम्बरमा छन्। यस्तै कुरासाओलाई 7 गोलले हराएको जर्मनी चौथो र घरेलु टोली अमेरिका 5 स्थानमा रहन सफल भएका छन्। यस्तै 6 नर्वे, 7 कोलम्बिया, 8 मोरक्को, 9 ब्राजिल र 10 स्वीडेन पढ़ेका छन्। विज्ञहरूका अनुसार यसपटक फ्रान्स र अर्जेन्टिना जितको मुख्य दावेदारका रूपमा देखिएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई, मोबाइल एपबाट पहिरो र सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने, एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: काली नदीको शिर,
7: मणि चूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181, वेबसाइट झुले.com.np।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईंलाई स्वागत छ। पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासेनी सहित प्राविधिक टोलीले मेलम्ची खानेपानी आयोजना अन्तर्गत काठमाडौँ उपत्यकामा निर्माणाधीन खानेपानी संरचनाहरूको स्थलगत अनुगमन गरेको छ। टोली आज काठमाडौँको कपन, सुन्दरीजल र गोकर्णेश्वर क्षेत्रमा पुगेर आयोजनाको प्रगति समीक्षा गरेको। अनुगमनका क्रममा सचिव पुडासेनीले आयोजनाको गुणस्तर कायम राख्दै तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। आयोजना समयमै सकेर नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ। आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार मेलम्चीको पानी प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछाउने काम शुरू भएको छ। यो नेपालमा खानेपानी वितरणका लागि प्रयोग गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो व्यासको पाइप हो। भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुन लागेको चिनिया तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रशिक्षार्थीहरूलाई तालिमको उद्देश्य, महत्व तथा भावी अवसरबारे जानकारी गराइएको थियो। कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरपालिकाले विभिन्न सिपमूलक तथा व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। विदेशी पर्यटकलाई भक्तपुरको कला, संस्कृति र सम्पदासँग जोडिराख्न भाषा तालिम महत्वपूर्ण रहेको उहाँको भनाई छ। चिनिया तथा जापानी भाषाको 4 महिने तालिम आउँदो आइतबार असार 7 गतेदेखि शुरू हुनेछ। तालिममा हरेक दिन बेलुका 5:30 बजेदेखि 7 बजेसम्म खोप इन्जिनियरिङ कलेजमा सञ्चालन हुनेछ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 6 बासुकी चोकबाट लागू औषध सहित 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेका 23 वर्षीय अनिश तामाङ, मोरङका 30 वर्षीय विवेक गिरी, सिन्धुपाल्चोकका 18 वर्षीय किशोर र गोकर्णेश्वर नगरपालिका 6 बस्ने 28 वर्षीय निशान देउला रहेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस्तै भक्तपुरको सूर्य विनायक नगरपालिका 10 मिलन चोकबाट लागू औषध सहित 1 जना पक्राउ परेका छन्। प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका 10 सूर्य विनायकका 31 वर्षका सुजन साईलाई पक्राउ गरेको हो। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै 63,30,000 रूपियाँ ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले 5 महिला र 2 पुरूष सहित 7 पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटकी शारदा कुमारी अधिकारी, कास्कीकी सुनिता सुवेदी तिवारी, इलामकी सावित्री देवी अरियाल, महोत्तरीका योगेश कुमारी यादव, रूपन्देहीका ऋषिराम पाण्डे, अनिता पाण्डे र पाल्पाका अम्बिका घिमिरे रहेका छन्। पीड़ितहरूबाट रकम लिएर सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई, मोबाइल एपबाट पहिरो वा सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मिलम्से खानेपानी आयोजना अन्तर्गत काठमाडौँमा निर्माणाधीन संरचनाको अनुगमन गुणस्तरीय सेवाका लागि संरचना महत्वपूर्ण रहेका भनाई र काठमाडौँमा लागु औषधसहित 4 पक्राउ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडको भन्दा 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति हिँड्ने सक्ने भयो
6: श्री राम म बेस्तरी खुसी म त अहिले त
5: अब त म त बचे भनेको छ नि म
6: सुमै सुझा रामराजीपुर कलिपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्नी अनि भतते पोल्नी अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्नी बेसरी पटौनी सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यही बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान्त पनि दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाए त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: सापके काटे में ध्यान देवे वाला बात सापके काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
11: आमै नि त्यति पनि थाहा छैन ल सुन न त्यसो भए
12: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
11: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
12: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
11: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
12: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षा को व्यवस्था होने भएकोले
13: शिक्षा अंतर्गत मेजर विषय तथा व्यवस्थापन में होटल मैनेजमेंट कंप्यूटर साइंस र फाइनेंस जस्ता विषय पठन पाठन होने भएकोले
12: ख्याति प्राप्त अनुभवी शिक्षक प्राध्यापक पठन पाठन होने भएकोले
11: सुविधा संपन्न भवन तथा पर्याप्त खेल मैदान को व्यवस्था भएकोले
12: नेपाल सरकार का संपूर्ण छात्रवृत्ति समेत उपलब्ध होने भएकोले
11: बस को सुविधा समेत भएकोले
12: स्नातक तर्फ शंकरनगर बहुमुखी कैंपस समेत सँगै रहेकोले
14: म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
12: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
15: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
16: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
15: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
16: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
15: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
16: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
17: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
18: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
17: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
18: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
19: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
20: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: कारगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470424870
6: विश्व शान्तिको मोबाइल लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी
7: गाडी रोक्ने बेला नपुग्दा कहाँ गाडी रोक्ने भन्छ यहाँ ए हो र ल म गाडी

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 7557 र 98472928।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नानी खाना खाना आऊ।
6: लाउ दिनुस।
5: हात धोयौ?
6: धोइसके बाबा।
5: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिचिमिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ अनि मात्रै खाऊ।
6: ढिला भइसक्यो।
7: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनुपर्छ।
5: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
7: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
8: वर्तिनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: उत्सवको पर्व
11: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
10: टिसिएसटी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
11: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
10: फोन नम्बर 071-542-6999, 549-6999।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: होइन, के खुसीको खबर हो दाजु?
12: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
13: हो र?
12: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-8023।
13: सौजी क्युआर भयो है?
14: ए बगनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ ठिकै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही को किसान वर्ग तथा ग्राहक वर्ग मा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौ। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौ। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205।
4: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
5: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
6: नेपाल सरकारसँगको सहकार्य, युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ, चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं। चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौं, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ। कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
9: मोबाइल 98-026-33-111 र 98-026-21-354।
10: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी बीएसआईटी बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071-414-633 मोबाइल 98573-43996। लुम्बिनी सिटी कलेज तिलोत्तमाचार ड्राइभ होटल रूपन्देही। लुम्बिनी सिटी कलेजको 2083 को नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071-414-633 मोबाइल 98573-43996। ठेगाना ड्राइभर टोल तिलोत्तमाचार रूपन्देही।
11: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
12: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
11: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
13: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
14: फोन नम्बर 071-531-641 535-641।
15: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
16: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
17: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
18: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ। स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
15: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देही।
17: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
19: शान्तिको मोबाइल लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

नमस्कार। रूपन्देही जिल्लामा एउटा सानो तर रमाइलो गाउँ छ रुद्रपुर। वीर शमशेरका साइला छोरा रुद्र शमशेर यहाँ आएर बसेकोले यस ठाउँको नाम रुद्रपुर रहेको जनश्रुति छ। तराईको मलिलो समथर भूमि र रहरलाग्दो उब्जनीले गर्दा यहाँ पहाड़बाट विभिन्न जात जाति र भाषाभाषीहरू तराई झरे। रमाइलो बस्ती बस्यो, रमाइलो गाउँ बन्यो। यहाँ हरेकका आफ्ना आफ्नै भोगाई छ, आफ्ना आफ्नै स्मृतिका कथाहरू छन्। त्यसमध्ये यही समुदायको एक प्रेमिल जोडीको एउटा मार्मिक कथा हो यो। यहाँ अभावको दबावले गर्दा रुद्रपुरको एउटा छिटो प्राणभन्दा प्रिय मायालुलाई यो रमाइलो गाउँलाई चटक्क छाडेर हिँड्नु पर्ने बाध्यता यहाँ कम मार्मिक छैन।

0: होइन, यो अल्लारेलाई कसै छोरी देला र समयमा नसारेको खेती खलो न धनसारको भन्छन्। बेलैमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो
1: त नि? मैले पनि त्यही भनेको, पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

हेर नाती, मायाले मात्र जीवन धान्दैन, तेरो आमा बितेको पनि वर्ष दिन भइसक्यो। अब भोलिको भविष्य र सन्ततिको लागि भए पनि

0: हिजो मेरो जिजुबा गए, बा पनि गए, अब हजुर नै गएपछि म त अब गएको नि हुन्छ।
1: अनि खाना परेन र भन्छु के? हाम्रै लागि त भन्यो नि।

0: खै दाई देखिले चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न
1: ए ल ल लिनुस् भाइ
0: अनि दाई कति भयो पैसा
1: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
3: अनुरोध तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ
5: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
6: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
6: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
3: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
3: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्यै छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
4: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
6: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570 59 934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98550 50 934।
3: जडिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डडेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
8: होइन श्याम कतै

0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजे हालखबरमा दिवाकर पन्तीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। आजदेखि लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान र निर्वाचन समीक्षा सहितको सुझाव संकलन। आफ्ना कुरा निर्धक्क साथ राख्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह। 3 वर्षपछि नेपालका कुनै पनि सड़कमा खाल्डाखुल्डी नदेखिने मन्त्री लम्सालको दावी। सड़क सुरक्षामा धेरै ध्यान दिइएको भनाई। पासपोर्ट प्रकरणमा आरजू देउवा पनि तानिनुभयो, अख्तियारद्वारा बयानका लागि म्याच तामेल। नागरिक चौताली डिजिटल प्लेटफर्म सञ्चालनको तयारी, सरकारलाई सिधै सुझाव दिन मिल्ने। झापाका चिया उद्योग पनि आजदेखि बन्द, समस्यामा 60,000 श्रमिक। 14 ठेक्काका निर्माण कम्पनीलाई सड़क डिभिजन बुटोलको अन्तिम ताकेता। भैरवामा सञ्चालित किशोरी रक्षित आत्मरक्षा तालिममा 200 जना छात्र सहभागी। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा यसै साता प्रकाशन गर्ने तयारी र फिफा विश्वकपमा उज्बेकिस्तानलाई 3-1 गोलले हराउँदै कोलम्बिया विजय।

अब खबर विस्तारमा नेकपा एमालेले पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षालाई केन्द्रमा राख्दै लुम्बिनी प्रदेश स्तरीय बैठक आयोजना गरेको छ। कोशी प्रदेशमा कार्यक्रम सम्पन्न गरेपछि पार्टीको केन्द्रीय टोली लुम्बिनी प्रदेश आइपुगेको हो। पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कणेलका अनुसार कपिलवस्तुको चनौटामा आयोजित बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायतका शीर्ष नेताको सहभागिता रहेको छ। बैठकमा लुम्बिनी प्रदेशका 12 जिल्ला कमिटिका पदाधिकारी, प्रदेश कमिटिका पदाधिकारी तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहेको अध्यक्ष कणेलले जानकारी दिनुभयो। बैठकलाई भर्चुअल सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलको कुरा नसुनी आफ्ना धारणा खुलस्त रूपमा राख्न सहभागीहरूलाई आग्रह गर्नुभयो। पार्टीभित्र नेतृत्व परिवर्तनको बहस शुरू गर्ने उपयुक्त समय नभएको भन्दै उहाँले नेतृत्वको विकल्प खोज्ने बेमौसमी बहसले पार्टीलाई कमजोर बनाउने दावी गर्नुभयो। महाधिवेशनबाट निर्वाचित नेतृत्व महाधिवेशनबाटै विदा हुने परम्परा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूले महाधिवेशनको निर्णय बाहेक अन्य कुनै परिस्थितिमा नेतृत्व नछान्ने अडान दोहोर्याउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अबको 3 वर्षपछि नेपालका कुनै पनि सड़कमा खाल्डाखुल्डी नदेखिने दावी गर्नुभएको छ। आज प्रतिनिधि सभामा बजेटबारे उठेका प्रश्नको जवाब दिँदै उहाँले आगामी आर्थिक वर्षको बजेट सोही अनुसार विनियोजन गरिएको बताउनुभयो। अब खाल्डाखुल्डी मरमत गर्ने काम पटक्कै नभई नियमित तालिका अनुसार हुने उल्लेख गर्दै मन्त्री लम्सालले पालिका जोड्ने सड़कहरूमा पर्याप्त बजेट राखिएको बताउनुभयो। दुर्गम क्षेत्रका सबै वडा केन्द्रमा सड़क मार्ग पुग्ने गरी कार्ययोजना बनेको जानकारी गराउँदै उहाँले यो 9 वर्ष कार्ययोजना भएको उल्लेख गर्नुभयो। 3 वर्षमा ट्र्याक खोलिसक्ने र त्यसपछि ग्राभेल पिच गर्ने गरी योजना बनाइएको बताउँदै उहाँले यसको नाम बजेटमा नराखिएको र स्थानीय तहसँगको समन्वयमा यो योजना कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। मन्त्री लम्सालले विगतका सरकारहरूले भन्दा अहिलेको सरकारले सड़कमा सुरक्षा धेरै गुणा बढ़ी ध्यान दिएको, सड़क सुरक्षामा धेरै गुणा बढ़ी ध्यान दिएको दावी गर्नुभयो। सरकारले 3 वर्ष योजना सहित सड़क सुरक्षाको कार्ययोजना तय गरेर लागू गर्न शुरू गरिसकेको उल्लेख गर्दै उहाँले यसमा यथेष्ट बजेट राखिएको बताउनुभयो। मन्त्री लम्सालले आगामी 3 वर्षभित्रमा जिल्ला सदरमुकाम जोड्ने सबै 1 लेनको सड़कलाई 2 लेनमा विस्तार गरिने पनि बताउनुभयो। मन्त्री लम्सालले 1 लेनको सड़कमा धेरै दुर्घटना भएपछि सरकारले त्यसलाई 2 लेनमा रूपान्तरण गर्नका लागि बजेटको आवश्यक व्यवस्था मिलाएको जानकारी गराउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ। पासपोर्ट प्रकरणमा अनुसन्धानका लागि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहनुभएकी आरजुलाई बयानका लागि म्याप तामेल गरिएको हो। आरजु हाल देश बाहिर हुनुहुन्छ। उपचारका लागि भन्दै पति शेरबहादुर सहित सिंगापुर जानुभएकी आरजु हालसम्म स्वदेश फर्कनु भएको छैन। सोही कारण बुढा नीलकण्ठ स्थित आगजनी भएको घरको भग्नावशेषमा पुगेर म्याप तामेल गरिएको अख्तियारले जनाएको छ। अख्तियारले यस अघि नै राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 जनालाई पक्राउ गरिसकेको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विशेष सरकारी योजना र अभ्यासमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ। यस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यावहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था हुनेछ। साथै सरकारलाई प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिक मैत्री र परिणाममुखी बनाउनेछ। सरकारले यस प्लेटफर्मलाई डिजिटल माध्यमसँगै देशभर नागरिकसँग प्रत्यक्ष
इन पर्सन कार्यक्रम मार्फत पनि जोड्ने तयारी गरेको जनाएको छ। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। असार 1 गतेदेखि इलामका 56 उद्योग बन्द भएकोमा आजदेखि झापाका 30 भन्दा बढी चिया उद्योग र करिब 2 दर्जन चिया बगानहरू पनि पूर्ण रूपमा बन्द भएका छन्। चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किएर को र सरकारले कूटनीतिक पहलमा व्यवस्था गरेपछि बाध्य भएर आजदेखि उद्योग बन्द गर्नु परेको नेपाल चिया उत्पादक संघले जनाएको छ। संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गरेको अवरोध खुलाउन बारम्बार सरकारी निकायमा धाउँदा पनि कुनै सुनवाई नभएपछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएका हुन्। निर्यात ठप्प हुँदा उद्योगका गोदामहरू तयारी चियाले भरिभराउ छन् भने दैनिक काम प्रभावित भएको छ। उत्पादित चिया नै बिक्री नभएपछि कारखानामा काम गर्ने मजदूर तथा कर्मचारीलाई तलब दिन समेत नसक्ने अवस्था सिर्जना भएको व्यवसायीहरू बताउँछन्। भारतले चिया निर्यातमा लगाएको अवरोध नहटेसम्म बन्दका कार्यक्रम फिर्ता नहुने संघले चेतावनी दिएको छ। झापा नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन हुने जिल्ला हो। यहाँ सीसीटी र अर्थोडक्स गरी वार्षिक 12-14 अर्ब रूपियाँ बराबरको चिया कारोबार हुने गर्दछ। व्यवसायहरूको तथ्याङ्क अनुसार कुल उत्पादन मध्ये 5 अर्ब रूपियाँ भन्दा बढ़ीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको छ। यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित करिब 60,000 श्रमिक कर्मचारी र किसानको रोजगारी गम्भीर संकटमा परेको छ। सड़क डिभिजन भुटवलले आफू मातहतका 14 वटा निर्माण आयोजनाको काम समयमै नसक्ने निर्माण व्यवस्थापनहरूलाई अन्तिम ताकेता गरेको छ। कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण कम्पनीहरूलाई 7 दिनभित्र कार्यालयस्थलमा स्रोत साधन सहित परिचालन हुन र लिखित स्पष्टीकरण तथा कार्ययोजना पेश गर्न निर्देशन दिएको हो। सूचना अनुसार निर्माण कम्पनीहरूले तोकिएको म्यादभित्र कामको प्रगति पेश गर्न नसकेको पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत निर्माण कार्य सम्पन्न गर्ने मनसाय नदेखाएको जनाइएको छ। तत्काल कार्य सम्पन्न गर्ने गरी साइटमा परिचालन नभएमा वा स्पष्टीकरण चित्तबुद्ध नभएमा वा कार्यतालिका तथा कार्ययोजना विश्वसनीय नदेखिएमा ठेक्का सम्झौता र प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाइने सूचनामा भनिएको छ। रूपन्देहीको भैरवामा सञ्चालन भएको किशोरी लक्षित आत्मरक्षा तालिममा 200 जना छात्राहरू सहभागी भएका छन्। सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा भैरवा तेक्वान्डो क्लबको व्यवस्थापनमा जेठ 19 गतेदेखि असार 2 गतेसम्म तालिम सञ्चालन भएको थियो। भैरवा तेक्वान्डो क्लबका सचिव तथा तेक्वान्डो प्रशिक्षक प्रकाशमान राज भण्डारीका अनुसार तालिममा नगरका 3 सामुदायिक विद्यालयका किशोरीहरूको सहभागिता थियो। भानु माध्यमिक विद्यालयमा अवधेश कहार, सुसंस्कृत माध्यमिक विद्यालयमा मोहम्मद हुसेन, मुसलमान सुल्तान शेष र महात्मा बुद्ध माध्यमिक विद्यालयमा आर्यन पौडेलले प्रशिक्षण दिनुभएको थियो। तालिममा कक्षा 8-10 सम्म अध्ययनरत किशोरीहरूको सहभागिता थियो। तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा अधिकारीले किशोरीहरूलाई सुरक्षित गराउन र आत्मबल बढ़ाउन तालिमले सहयोग गर्ने बताउनुभयो। उहाँले प्रत्येक वर्ष नगरपालिकाले तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। सिद्धार्थनगर नगरपालिका 5 का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले खेलकुदलाई अघि बढ़ाउन नगरपालिकाको टीम लागि परेको बताउनुभयो। उहाँले भैरवा तेक्वान्डो क्लबले थुप्रै खेलाड़ीहरू उत्पादन गर्दै आएको उल्लेख गर्नुभयो। भैरवा तेक्वान्डो क्लबका उपाध्यक्ष प्रीतम पुनले तालिम लिएका किशोरीहरूलाई दैनिक रूपमा अभ्यास गर्न आग्रह गर्नुभयो। लुम्बिनी प्रदेश तेक्वान्डो संघका उपाध्यक्ष राजीव सिंह छेत्रीले तालिम सिकेर मात्र नभई अभ्यास गर्दै जानुपर्ने बताउनुभयो। सूर्यदेव माविका प्रधानाध्यापक भरत गिरी गोसाईले भैरवा तेक्वान्डो क्लबले तालिमको कुशल व्यवस्थापन गरेको उल्लेख गर्नुभयो। भानु माविका प्रधानाध्यापक महेश गुप्ताले सिकेको ज्ञान सिप अभ्यासको माध्यमबाट प्रयोग गर्न आग्रह गर्नुभयो। तालिममा सहभागी खातिजा प्रवीण खानले 15 दिन तालिम केवल तालिममा मात्र सीमित नभई यसले आत्मबल समेत बढ़ाउने काम गरेको अनुभव सुनाउनुभयो। कार्यक्रममा सहभागी विद्यालय प्रशिक्षकलाई कदरपत्र र विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको भैरवा तेक्वान्डो क्लबका कोषाध्यक्ष दीपक नेउपानेले बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात एसएलसीको नतिजा
यसै साता प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जनाएको हो। परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालले यही साताभित्र नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको जानकारी गराउनुभयो। कक्षा बाह्रको नतिजा प्रकाशनको काम अब अन्तिम चरणमा पुगेको र केही प्राविधिक समस्या नआए एक साताभित्र नतिजा प्रकाशन हुने सत्यालको भनाइ छ। वैशाख 14 गतेदेखि 27 गतेसम्म भएको कक्षा बाह्रको परीक्षाको नतिजा सरकारले 45 दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ। परीक्षामा 4,18,000 भन्दा बढी परीक्षार्थीहरू सहभागी भएका थिए। र फिफा विश्वकप 2026 कोलम्बियाले विजयी शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोडेको छ। कोलम्बियाको जीतमा खेलको 40 मिनटमा ड्यानियल मुनियोसले गोल गर्दै अग्रता बनाउनुभयो। पहिलो हाफ 1-0 अवस्थामा सकिएको खेलमा उज्बेकिस्तानले दोस्रो हाफको 60 मिनटमा अब्बू सबेक फैजुल्लाएभको गोल मार्फत खेल बराबरीमा ल्यायो। 65 मिनटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः 2-1 अग्रता दिलाउनु भयो। दोस्रो हाफमा उज्बेकिस्तानले दबाव सिर्जना गरे पनि बराबरी गोल निकाल्न सकेन। इन्जुरी समयको 9 मिनटमा जामिन्टन क्याम्पाजले गोल गरेपछि कोलम्बिया 3-1 गोलको जित सुनिश्चित गर्न सफल भएको हो। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। आजदेखि लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान र निर्वाचन समीक्षा सहितको सुझाव संकलन। आफ्ना कुरा निर्धक्कका साथ राख्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह। 3 वर्षपछि नेपालका कुनै पनि सड़कमा खाल्डाखुल्डी नदेखिने मन्त्री लम्सालको दावी। सड़क सुरक्षामा धेरै ध्यान दिएको भनाई। पासपोर्ट प्रकरणमा आरजे देउवा पनि तानिनुभयो। अख्तियारमा बयानका लागि म्याच तामेल। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी। सरकारलाई सिधै सुझाव दिने मिल्ने। झापाका चिया उद्योग पनि आजदेखि बन्द। समस्यामा 60,000 श्रमिक। 14 ठेक्काका निर्माण कम्पनीले सड़क डिभिजन बुटवलको अन्तिम ताकेता। भैरवामा सञ्चालित किशोरी लक्षित आत्मरक्षा तालिममा 200 छात्राहरू सहभागी। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा बाह्रको नतिजा यसै साता प्रकाशनको तयारी। र फिफा विश्वकपमा उज्बेकिस्तानलाई 3-1 गोलले हराउँदै कोलम्बिया विजयी। अपराह्न 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: ரேடியோ லும்பினி.
1: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
2: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो.
1: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम.
3: हजुर, नेपालमै उत्कृष्ट
1: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि. हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ. निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही. सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99. स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली.
4: होइन पुर्खे बा, किन के
5: भयो?
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो. 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक, मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल. होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए किरिमझनमा गएको सब ठिक ठाक. अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक.
4: सम्पर्क क्रिम्सन अस्पताल, त्रियोत्तमा 6 मणिग्राम, रूपन्देही. फोन 071-562-744, 562-745.
6: वडा अध्यक्षज्यू नमस्कार.
7: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
6: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो. प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्, केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ. तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त.
7: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन. त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन. क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि.
6: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन.
7: अह, हुँदै हुँदैन. यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ. यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ. तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ. जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं. नेपाल सरकार, विज्ञापन बोर्ड.
8: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्.
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु का विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
8: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
11: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
8: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आए। जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बगुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
13: सिर अब म बेस्तरी खुसी, म त अहिले
12: अब त म त बचेँ भनेको छ नि। म
13: सुँगारे रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको, त्यही खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली।
14: जब नेपाली जड़ीबुटी आयुर्वेदिक उपचार पद्धति में प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
10: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855059934।
0: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: एसईको रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
1: आमै नि, त्यति पनि थाहा छैन। ल सुन त्यसो भए,
2: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
1: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
1: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
2: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
3: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
2: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
1: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
2: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
1: बसको सुविधा समेत भएकोले
2: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
4: लौ म त अब ढुक्क भए। बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गा दत्त माविमा।
2: सम्पर्क शंकरनगर दुर्गा दत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिच्युसन अफ क्वालिटी एजुकेशन।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
9: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
13: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
14: साइन्सको आवाज रेडियो।

0: दाई ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोवेभ जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको स्मावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: शान्तिको मोहन लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी।

0: समयमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
0: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
0: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
0: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागीमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
4: मोबाइल 98026 3311 र 98026 21354।

0: ¿Qué es todo esto? ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes?
1: वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्मत 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्मत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र त्यही अनुसार आउँदो आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाएको दावी गर्नुभयो। विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाई उपलब्धि वृद्धि गर्नका लागि फाउण्डेशन लर्निङ

0: सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरेको मन्त्री पोखरेलको भनाई छ। यसै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले एआई आईटीको विकासमा बढ़ी भन्दा बढ़ी जोड़ दिएर त्यसलाई उपयोगमा ल्याउने कुरामा जोड़ दिएको भन्दै अनुसन्धान रिसर्च इनोभेशन जस्ता कुराको उपयोगमा जोड़ दिने नीति लिएको बताउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आउँदो आर्थिक वर्ष 2083-84 भित्र थप 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने बताउनुभयो। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले राजमार्ग सहितका ठूला ठूला आयोजनाहरूको लागि आवश्यक बजेटको व्यवस्था गरेको दावी गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भारत र चीन भ्रमणबाट देशको राष्ट्रिय हित प्रवर्धनमा योगदान पुगेको दावी गर्नुभयो। अहिले गृहमन्त्री सुदन गुरूङले जवाफ दिइरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनु हुने भएको छ। उहाँले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वागेललाई जिम्मा लगाउनु भएको हो। आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने कार्यसूची छ।
1: यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्ष मापन भएको छ। प्री मनसून सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसूनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसूनको समयमा औसत भन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसूनको विश्लेषण शुरू भए यताकै सबैभन्दा धेरै पानी परेको हो। यसअघि सन् 2021, 2020, 2019 पनि प्री मनसूनमा 315 मिलिमिटर भन्दा धेरै पानी परेको थियो। यसपालि मनसून भित्र नभने ढिलाइ भइरहेको छ। सामान्यतया जून 13 नेपाल भित्रने मनसून यस वर्ष आज जून 18 तारीकसम्म आइपुगेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित एलनिनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसून आगमनमा ढिलाइ भएको हो। यसैबीच आज तराई मधेसमा अत्यधिक गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेको खजुरामा 40.2 डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ। पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम 37 देखि 39 डिग्री सेल्सियस आसपास पुगेको छ। कोशी प्रदेशको तराईमा तुलनात्मक रूपमा केही कम गर्मी भए पनि मधेस प्रदेशदेखि पश्चिमतर्फको तराई क्षेत्रमा गर्मी निकै बढ़ेको हो।
0: यसैबीच गृहमन्त्री सुधन गुरूङले मनसूनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। मनसूनका बेला राजमार्गहरूमा हुन सक्ने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँको भनाइ छ। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरूङले जानकारी दिनुभयो। यस प्रणाली मार्फत सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ।
1: भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। भारतले चिया निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको संघको संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालका गोदाममा 7 लाख गरी झण्डै 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनैतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य सिजन हो। यसबेला टिपाई नहुँदा किसानहरू पनि मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ।
0: यसैबीच राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची, सुपारी, बेसार, अदुवा, कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो। समिति सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकारलाई आग्रह गर्नुभयो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवाले ईमेल पठाउनु भएको छ। हिजो आयोगको टोली बुढा नीलकण्ठमा रहेको देउवा निवासमा पुगेर तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। त्यसपछि राणाले आफू उपचारका लागि विदेशमा रहेकोले तीन दिनमा उपस्थित हुन नसक्ने भन्दै ईमेल गर्नुभएको अख्तियार स्रोतले जनाएको छ। कांग्रेस नेत्री आरजू राणा र वहाँका श्रीमान तथा पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति बहादुर देउवा लामो समयदेखि देश बाहिर हुनुहुन्छ। राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनी मुब्र बाउरका नेपाली एजेन्ट मनिन्द्र राज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ। राहदानी खरिदमा भएको भनिएको अनियमिततामा 35 जना भन्दा बढ़ीमाथि विस्तृत छानफिन भइरहेको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झण्डै 8 अर्ब रूपैयाँ बराबरको अनियमित भएको देखिएको अख्तियारको दावी छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने तयारी। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन, नेपाल आइपुग्नु नै ढिला गरिरहेको यसपालिको मनसूनमा कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीका कारण तराई मधेसको जनजीवन प्रभावित, आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा लगायतका खबर प्रस्तुत गर्यौं।
1: खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या 13 बढ़ाएर 19 पुर्याउने निर्णय गरेको छ। विधानमा वरिष्ठ नेताको पद थपिएको छ। रासोपाले चुनाव अघि बालेन्द्र शाहसँग एकताको निम्ति सभापति रवि लामिछानेलाई दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको पद सिर्जना गरेको थियो। पहिलो महाधिवेशन क्रममा सचिवालय बैठकले त्यही पदलाई विधानको हिस्सा बनाएको हो। अधिकारीमा सभापति एक, वरिष्ठ नेता एक, उपसभापति तीन, महामन्त्री दुई, सहमहामन्त्री पाँच, प्रवक्ता एक, सहप्रवक्ता तीन, कोषाध्यक्ष एक र सहकोषाध्यक्ष दुईजना हुनेछन्। त्यस्तै केन्द्रीय समितिको संख्या 129 बढ़ाएर 158 पुर्याएको रासोपाले जनाएको छ। रासोपाको महाधिवेशन यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम भइरहेको पार्टीले जनाएको छ। रासोपाले आउँदो महाधिवेशनका लागि झण्डै 4 करोड़ रूपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको जनाएको छ। पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाउने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताउनुभयो। उहाँका अनुसार लेबी नबुझाउने सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने छैनन्। रासोपाले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
0: अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका नेपाल प्रमुख प्रणव गुप्ताले नेपालको आन्तरिक वित्तीय प्रणाली र वास्तविक अर्थतन्त्र गम्भीर दबावमा रहेको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले समष्टिगत आर्थिक सूचकहरू स्थिर देखिए पनि बजारको वास्तविक चित्र चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ़नु र सहकारी संकट गहिरिँदै जानुले आन्तरिक अर्थतन्त्र शिथिल बनेको उहाँको विश्लेषण छ। देशको बाह्य सूचक राम्रो हुनुमा रेमिट्यान्स मुख्य जिम्मेवार रहेको बताउँदै प्रमुख गुप्ताले यसले उपभोग र आयात धाने पनि संरचनात्मक परिवर्तन र रोजगारी सृजना गर्ने दबावलाई ओझेलमा पारेको उल्लेख गर्नुभयो, जसकै कारण उत्पादक क्षेत्रमा आन्तरिक लगानी बढ़न नसकेको र नेपाल न्यून विश्वास तथा न्यून लगानीको पासोमा अल्झिएको उहाँको निष्कर्ष छ। बाह्य सूचक तथ्याङ्कले आन्तरिक संकट र नागरिकको घट्दो क्रय शक्तिलाई छोप्न नसक्ने भन्दै उहाँले रेमिट्यान्समाथि अत्यधिक निर्भरको दुष्चक्रबाट बाहिर निस्कन कठोर निर्णयहरू लिनुपर्ने सुझाव दिनुभयो। आन्तरिक बजारमा माग बढ़ाउन र उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन पूँजीगत खर्च वृद्धि पहिलो शर्त भए पनि सरकारी खर्चको फितलो अवस्था चिन्ताजनक रहेको प्रमुख गुप्ताले बताउनुभयो।
1: लगातार 4 कारोबार दिन घटेर हिजो स्थिर रहेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 5.06 अंकले घटेर 2700.47 बिन्दुमा झरेको छ। आज बैंक, फाइनान्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 3.63 अर्ब कारोबार भएकोमा आज 347 कम्पनीको 77,43,000 कित्ता शेयर 3.41 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि 25,88,30,55,000 रूपियाँ बराबरको अनुमानित बजेट पेश गरेको छ। महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले आज बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नुभएको हो। उहाँले महानगरको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न 25,13,30,55,000 रूपियाँ संचित कोषमा व्यवहार पर्ने र 75 करोड़ रूपियाँ अन्य बाह्य व्यवहार हुने गरी बजेट ल्याएको जानकारी गराउनुभयो। चालू आर्थिक वर्ष 2082-83 लागि काठमाडौँ महानगरपालिकाले 25,11,43,41,000 रूपियाँको बजेट पारित गरेको थियो।
1: भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारको आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था र निकायलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 अनुसार अधिकार प्राप्त व्यक्ति, संस्था वा निकायले तोकेको अवधिभित्र लीजमा रूपान्तरणको लागि निवेदन दिनुपर्ने व्यवस्था छ। तर कतिपय ठाउँमा समयमै प्रक्रिया पूरा नभएका कारण धेरै जग्गा अझै भोकाधिकारकै अवस्थामा रहेका छन्। पत्रमा मालपोत नियमावली 2036 नवौं संशोधनले समेत भोगाधिकारमा रहेका जग्गालाई लीजमा रूपान्तरण गर्ने कानूनी व्यवस्था छ। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयलाई निर्देशन दिएको छ। साथै त्यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ।
0: विज्ञापन बोर्डले सामाजिक सञ्जालमा आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन र प्रसारण गरी कार्यवाही गर्ने चेतावनी दिएको छ। बोर्डले आज सार्वजनिक सूचना निकालेर प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य सामग्रीको विज्ञापन तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार भ्रामक विज्ञापनले नागरिकलाई भ्रम पार्ने, ठगी गर्ने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने गुनासा र उजुरीहरू परेका छन्। विशेष गरी कपाल उमार्ने, हड्डी नसाको पीड़ा निको पार्ने, मोटोपन घटाउने, किडनी सफा गर्ने जस्ता झुट्टा दावी गरेका सामग्रीको व्यापक प्रचार भइरहेको बोर्डले जनाएको छ। बोर्डले विज्ञापन नियमन गर्ने ऐन 2076 दफा 5 विपरीत विज्ञापन नगर्न नगराउन विज्ञापनदाता, उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई सचेत गराएको छ। भ्रामक विज्ञापन भेटिएमा तत्काल बोर्डमा उजुरी गर्न अनुरोध गरेको छ भने प्राप्त उजुरीका आधारमा कानूनी प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ।
1: पोखरा बस पार्कको जग्गामा रहेका अनधिकृत संरचना हटाउने काम शुरू भएको छ। पोखरा महानगरपालिकाले वडा नम्बर 9 पृथ्वी चोकमा रहेको बस पार्कको जग्गा मिचेर बनाइएका घर टहरा र पसल हटाउन थालेको हो। 5 दशक अघि बस पार्कका लागि अधिग्रहण गरेको 205 रोपनी जग्गा मध्ये अतिक्रमणको कारण खाली जग्गा 26 रोपनीमा सीमित भएको थियो। गएको जेठमा महानगरसँग सहमति भएपछि धेरै जग्गा धनी र व्यवसायीले आफ्ना संरचना खाली गरेका छन् र अहिले डोजर चलाएर बाँकी संरचना हटाउने काम भइरहेको छ। बस पार्कको जग्गामा बसोबास गर्दै आएका 572 भूमिहीन दलित र सुकुम्बासी परिवारलाई भने अनन्तरै जग्गा व्यवस्थापन भएपछि मात्र स्थानान्तरण गर्ने महानगरको योजना रहेको महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो।
0: नेपाल दर्पणमा विश्वकप फुटबलको समूह चरण अन्तर्गत पहिलो चरणका खेलको प्रस्तुति बारेको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब विदेशका खबर। अमेरिका र इरान बीचको युद्ध टुंग्याउने प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इरानका राष्ट्रपति मसूद पेजेस्कियान र दुई पक्षबीच मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा 14 बुदा उल्लेख छन्। सहमतिमा दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सहमति पत्रमा दुई पक्षबीच भएको सहमतिमा हर्मुज जलमार्ग फेरि खोल्ने र इरानको पुनर्निर्माणका लागि 300 अर्ब अमेरिकी डलर खर्च गर्ने योजना छ। यस्तै अमेरिकाले इरान विरूद्ध सबै प्रकारको प्रतिबन्ध अन्त्य गर्ने विषय पनि सहमति पत्रमा उल्लेख छ। विदेशकै अर्को खबरमा पूर्णस्तरीय युद्ध शुरू भए यता युक्रेनले रूसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ। युक्रेनले रूसी राजधानी मस्को वरपरका लक्ष्यहरूमा झण्डै 200 ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ। मस्कोका गवर्नर आन्द्रे भोरोभ्योभका अनुसार आक्रमणमा 17 घाइते भएका छन्। रूसी रक्षा मन्त्रालयले पछिल्लो 24 युक्रेनले प्रहार गरेका झण्डै 1,000 ड्रोन र क्रूज मिसाइल खसालेको बताएको छ। यही समयमा दक्षिण रोस्तोभ क्षेत्रमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एकजनाको ज्यान गएको खबरमा उल्लेख छ। यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब यो युद्ध अन्त्य गर्ने समय आएको र रूसले कूटनीतिको क्षेत्रमा आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले आफूहरूले युद्ध नचाहेको तर युक्रेन जल्यो भने रूस पनि जल्ने चेतावनी दिनुभयो। सन् 2022 फेब्रुअरी 24 रूस र युक्रेनबीच पूर्ण स्तरको युद्ध शुरू भएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति पाउने 10 अमेरिकाको एटलान्ट रंगशालामा समूह ए का चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यस्तै राति पाउने 1 अमेरिकाको लस एन्जलस रंगशालामा समूह बी का स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। यी दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान पाउने 4 समूह बी क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै भोलि बिहान पाउने 7 ग्वाडालजरा रंगशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए।
1: फुटबलको महाकुम्भ फिफा विश्वकप 2026 अमेरिका क्यानाडा र मेक्सिकोमा चलिरहेको छ। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले आफ्नो धारणा बनाउन थालेका छन्। उपाधिका प्रमुख दावेदारका रूपमा रहेका ब्राजिल, अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी र इंग्ल्याण्ड लगायत छन्। सबैले पहिलो चरण खेलेका छन्। समूह चरणका हरेक टोलीले 3 खेल खेल्नुपर्छ। यसको अर्थ पहिलो खेल जस्तो सुकै भए पनि टोलीहरूले आफूलाई प्रमाणित गर्न वा गल्ती सुधार गर्न अझै 2 खेल खेल्न बाँकी नै छ। प्रारम्भिक नतिजा र प्रदर्शनको आधारमा भने यसपटकको विश्वकप निकै रोचक र अप्रत्याशित देखियो। थप चर्चा साथी महेश गेवालीबाट।
8: उपाधि दावेदार टोलीहरूको पहिलो चरणको प्रस्तुतिलाई हेर्दा केही देशले आफ्नो साख जोगाएका छन् भने केहीले सोचे जस्तो शुरूआत गर्न सकेनन्। इंग्ल्याण्डले पहिलो खेलमै क्रोएसियालाई 4-2 गोलले हराउँदै शानदार प्रदर्शन गरेको छ। यस्तै साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई 3-0 हराउँदै उपाधि रक्षाको यात्रा बलियोसँग शुरू गरेको छ भने फ्रान्सले पनि सेनेगललाई 3-1 पछ्याउँदै आफ्नो स्वाभाविक र राम्रो लयलाई निरन्तरता दिएको छ। जर्मनीले पनि कुराकाउलाई 7-1 फराकिलो जित निकाल्दै आफ्नो दावेदारीलाई बलियो बनाएको छ। अर्कोतर्फ ब्राजिल र पोर्चुगलको खेल भने सोचे जस्तो भएन। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकियो भने पोर्चुगलले पनि प्रजातान्त्रिक गणतन्त्र कंगो अर्थात डीआर कंगोसँग 1-1 बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। सबैभन्दा फितौलो प्रदर्शन भने स्पेनको रह्यो। स्पेनले केव भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्ना समर्थकहरूलाई निराश बनायो। विश्वकप फुटबलका सुपरस्टार र ठूला आशा गरिएका खेलाड़ीहरूका लागि यो पहिलो चरण मिश्रित अनुभव रह्यो। अर्जेन्टिनाका लियोनन मेसीले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे। तर उनका समकालीन प्रतिद्वन्दी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको अनुभव भने फरक रह्यो। पोर्चुगल कंगोसँग बराबरीमा रोकिँदा रोनाल्डोको प्रदर्शन सोचे जस्तो हुन सकेन, जसको प्रतिक्रिया रोनाल्डो आफैले सामाजिक सञ्जालमा अभिव्यक्त गरे। अर्का स्टार खेलाड़ी नेइमारका समर्थकहरूका लागि शुरूआत सोचे जस्तो रहेन। ब्राजिलका यी खेलाड़ीले चोटका कारण पहिलो खेल नै खेल्न नपाउँदा जसको अभाव टोलीको अग्रपंक्तिमा प्रष्टै देखियो। फ्रान्सका लागि केलियन एम्बापे र नर्वेका एर्लिङ हल्यान्ड जस्ता युवा स्टारहरूले पनि गोल गर्दै आफ्नो उपस्थिति बलियो बनाएका छन्। पहिलो चरणको खेलमा केही अप्रत्याशित र कम चर्चामा रहेका खेलाड़ीहरूले संसारको ध्यान आफूतिर तानेका छन्। विशेष गरी स्पेन र केप भर्डे बीचको खेलमा केप भर्डेका गोलकिपर भोजिना एकाएक नायक बनेर चम्किए। फिफा विश्वकपको इतिहासमै स्पेन जस्तो शक्तिशाली र आक्रामक टोली विरूद्ध क्लीन सीट राख्नु कुनै पनि साना टोलीका लागि ऐतिहासिक उपलब्धि हो। पहिलो पटक विश्वकप खेलिरहेका भोजिनाले खेल अवधिभर स्पेनका विश्व प्रसिद्ध स्ट्राइकरहरूका एकपछि अर्को कडा प्रहारहरूलाई अदम्य साहस र उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। उनको यही उत्कृष्ट गोलकिपिङकै बलमा कमजोर मानिएको केप भर्डेले पूर्व विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक एक अंक पाउन सफल भयो। भोजिन्नाको यो प्रदर्शन पहिलो चरणकै सबैभन्दा चर्चायोग्य र रोमाञ्चक क्षण बन्न पुग्यो। समग्रमा यसपटकको फिफा विश्वकप 2026 को मुख्य दावेदारका रूपमा इंग्ल्याण्ड, फ्रान्स, अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल र पोर्चुगललाई हेरिएको छ। यी देशहरूमा भएका विश्वस्तरीय खेलाड़ीहरूको बाहुल्यता, विगतको बलियो इतिहास र सन्तुलित टोली संरचनाकै कारण उनीहरूलाई कप उचाल्ने मुख्य हकदार मानिएको हो। पहिलो चरण सकिए पनि समूह चरणका दुई खेल बाँकी नै रहेकाले दावेदार टोलीहरूको वास्तविक परीक्षा र विश्वकपको रोमाञ्चकता आउँदा दिनमा अझै कड़ा रूपमा देखिने निश्चित छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चल्दै प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले जवाब दिने, बजेट आजै पारित गर्ने तयारी।
0: यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा, नेपाल आइपुग्ने ढिला गरिरहेको मनसूनमा कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीको कारण तराई मधेसको जनजीवन प्रभावित।
1: झापाका चिया उद्योग पनि बन्द, उद्योगी र किसान सहित झण्डै 60,000 श्रमिक समस्यामा समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरान युद्ध टुंग्याउने सहमतिमा पाकिस्तानी प्रधानमन्त्री शहबाजको पनि हस्ताक्षर। रूसमाथि युक्रेनको व्यापक आक्रमण, अब युद्ध अन्त्य गर्ने समय आएको, युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
1: र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदै पहिलो चरणमा फ्रान्स र इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी मदन पौड्याल र भोजेन्द्र बसेल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Ito Santiko Mohan Lumbini, Santiko Abbas Radio Lumbini.
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आए. जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगरो.
2: पहिला मलाई रिसर्च लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो. पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ.
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि. मोबाइल 98570-59934 लाइन्स चोक नारायणगढ चितवन. मोबाइल 98550-50934.
4: व्यावसायिक कृषिले बनाउँछ सुखी. निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं. खेती योग्य जमिन बाँझो नराखौं. लाखौं खर्च गरेर विदेशिनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं. व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं. मान रोपौं, मुरी फलाउं. खेती योग्य जमिन बाँझो नछाडौं. पसिना बगाउं, समुन्नत बनाऊ. आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ. लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल.
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली. जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता. नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद. यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934. आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं. प्रस्तुत छ रजह 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा. लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो. तर पनि रोग 20 को भएन.
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. हेर्नुहोस्,
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो.
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आए. जमानी फर्केछ, हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्. मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगरोस्.
2: पहिला मलाई रिसर्च लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो. पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ.
6: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो. पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गिने के सबै खुट्टा नचल्ने. पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गए थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
7: सिर अब म बेस्तरी खुसी म त अहिले
6: अब त म त बचे भनेको छ नि म
7: रामराजीपुर कलिम्पुर भन्छ न तितनमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्नी अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9850505934
9: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
9: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
10: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
9: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
10: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
9: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
9: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
11: नमस्ते डाक्टर सर
12: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
11: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
12: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
11: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
12: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
11: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
11: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
12: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड के भयो? केको हल्ला खल्ला हो यो?
15: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
16: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
14: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
16: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
15: हो त है, हामीले त ध्यानै नदिएको।
16: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
17: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
18: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
19: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
18: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
19: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
18: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
19: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
18: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: Bada Subha Digital, enjoy with us.

0: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
1: आमै नि त्यति पनि थाहा छैन ल सुन न त्यसो भए
2: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
1: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
1: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
2: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
3: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
2: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
1: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
2: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
1: बसको सुविधा समेत भएकोले
2: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
4: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
2: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिच्युसन अफ क्वालिटी एजुकेशन
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
8: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
9: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
8: खै के औषधि रहेछ
9: ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
9: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
12: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
11: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
11: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
14: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
11: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
14: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
15: तिलोत्तमा 5 मडगिराम रूपन्देही
11: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
16: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470 24870
17: किन झोक्राउनु भछ काका?
18: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
17: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
18: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
19: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857 21 757 र 9842 96 228।
17: उत्सवको पर्व
20: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
17: इपिएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
20: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
17: फोन नम्बर 071-542-6999
21: साउजी क्युआर भयो
22: है? ए बकुनुस् त, मेसेज आएको छैन
23: घरी, एसएमएस आएन।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेरे सुहाड बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बताइहाल्नुहोस्।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहल्का मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5602005।
5: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। आज लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान र निर्वाचन समीक्षा सहितको सुझाव संकलन। आफ्ना कुरा निर्धक्क राख्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह। 3 वर्षपछि नेपालका कुनै पनि सड़कमा खाल्डाखुल्डी नदेखिने मन्त्री लम्सालको दावी। सड़क सुरक्षामा धेरै ध्यान दिइएको भनाई। पत्रकारका समस्या समाधानका लागि पहल गर्ने प्रदेश मन्त्री भण्डारीलाल अहिरको प्रतिबद्धता। पासपोर्ट प्रकरणमा आरजी देउवालाई पनि तानियो। अख्तियारद्वारा बयानका लागि म्याग तामेल। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी। सरकारलाई सिधै सुझाव दिन मिल्ने। झापाका चिया उद्योग पनि आजदेखि बन्द। समस्यामा 60,000 श्रमिकहरू। 14 ठेक्काका निर्माण कम्पनीलाई सड़क डिभिजन बुटवलको अन्तिम ताकेता। भैरवामा सञ्चालित किशोरी रक्षित आत्मरक्षा तालिममा 200 को सहभागिता। तिलोत्तमामा 1 महिने सिलाई कटाई तालिम सम्पन्न। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा यसै साता प्रकाशन गर्ने तयारी। र फिफा विश्वकपमा आज कोलम्बिया र अस्ट्रिया विजयी।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: अब खबर विस्तारमा। नेकपा एमालेले पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षालाई केन्द्रमा राख्दै लुम्बिनी प्रदेश स्तरीय बैठक आयोजन गरेको छ। कोशी प्रदेशमा कार्यक्रम सम्पन्न गरेपछि पार्टीको केन्द्रीय टोली

0: दक्षिणी प्रदेश आयोग हो। पार्टी का प्रदेश अध्यक्ष राधाकृष्ण कणेल का अनुसार कपिल वस्तु को चंद्रौटा में आयोजित बैठक में उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूंग, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल र सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायत का शीर्ष नेता को सहभागिता रहेको छ। बैठकमा लुम्बिनी प्रदेशका 12 वटै जिल्ला कमिटिका पदाधिकारी, प्रदेश कमिटिका पदाधिकारी तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरूको उपस्थित रहेको अध्यक्ष कणेलले जानकारी दिनुभएको थियो। बैठकलाई भर्चुअल सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलको कुरा नसुनी आफ्ना धारणा खुलस्त रूपमा राख्न सहभागीहरूले आग्रह गर्नुभएको थियो। पार्टीभित्र नेतृत्व परिवर्तनको बहस शुरू गर्ने उपयुक्त समय नभएको उल्लेख गर्दै उहाँले नेतृत्वको विकल्प खोज्ने बेमौसमी बहसले पार्टीलाई कमजोर बनाउने दावी गर्नुभयो। महाधिवेशनबाट निर्वाचित नेतृत्व महाधिवेशनबाटै विदा हुने परम्परा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूले महाधिवेशनको निर्णय बाहेक अन्य कुनै परिस्थितिमा नेतृत्व नछान्ने अडान दोहोर्याउनुभयो। संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अबको 3 वर्षपछि नेपालका कुनै पनि सड़कमा खाल्डाखुल्डी नदेखिने दावी गर्नुभएको छ। आज प्रतिनिधि सभामा बजेटबारे उठेका प्रश्नको जवाब दिँदै उहाँले आगामी आर्थिक वर्षको बजेट सोही अनुसार विनियोजन गरिएको बताउनुभयो। अब खाल्डाखुल्डी मरमत गर्ने काम पटक्के नभई नियमित तालिका अनुसार हुने उल्लेख गर्दै मन्त्री लम्सालले पालिका जोड्ने सड़कहरूमा पर्याप्त बजेट राखिएको बताउनुभयो। दुर्गम क्षेत्रका सबैवटा केन्द्रमा सड़क मार्ग पुग्ने गरी कार्ययोजना बनेको जानकारी गराउँदै उहाँले यो 9 वर्ष कार्ययोजना भएको जानकारी दिनुभयो। 3 वर्षमा ट्रयाक खोलिसक्ने र त्यसपछि ग्राभेल पिच गर्ने गरी योजना बनाइएको बताउँदै उहाँले यसको नाम बजेटमा नराखिएको र स्थानीय तहसँगको समन्वयमा यो योजना कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। मन्त्री लम्सालले विगतका सरकारहरूले भन्दा अहिलेको सरकारले सड़क सुरक्षामा धेरै गुणा बढ़ी ध्यान दिएको दावी गर्नुभयो। सरकारले 3 वर्ष योजनासहित सड़क सुरक्षाको कार्ययोजना तय गरेर लागू गर्न शुरू गरिसकेको उल्लेख गर्दै उहाँले यसमा यथेष्ट बजेट राखिएको बताउनुभयो। मन्त्री लम्सालले आगामी 3 वर्षभित्रमा जिल्ला सदरमुकाम जोड्ने सबै 1 लेनको सड़कलाई 2 लेनमा विस्तार गरिने पनि बताउनुभयो। उहाँले 1 लेनको सड़कमा धेरै दुर्घटना भएपछि सरकारले त्यसलाई 2 लेनमा रूपान्तरण गर्नका लागि बजेटको आवश्यक व्यवस्था मिलाएको जानकारी गराउनुभयो। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीलाल अहिरले पत्रकारका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र सञ्चारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा भुटोलमा सञ्चालित प्रदेशका महिला पत्रकारहरूको क्षमता विकास कार्यक्रममा मन्त्री अहिरले महिला पत्रकार प्रदेशका गहना भएको उल्लेख गर्नुभयो। आन्तरिक मामिला मन्त्रालयका केशरी शर्माले पत्रकार महिलाका क्षेत्रमा यस वर्ष प्रभावकारी काम गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा जिल्ला अदालत रूपन्देहीका तहसीलदार कृष्ण प्रसाद पौडेलले सम्बन्ध विच्छेदका पुरूषका मुद्दाका विषयमा प्रकाश पार्नु भएको थियो भने अधिवक्ता इन्दिरा आचार्यले अदालतमा महिलाका मुद्दाले पाउने प्राथमिकता र मीडियामा उठान हुनुपर्ने सवालका विषयमा सहजीकरण गर्नुभएको थियो। सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनुमलले बोल्न सक्ने पत्रकार महिला खोजी लेखनमा अगाडि बढ़ाउन र समाचारका विषय र स्रोतको खोज गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। 2 दिने तालिममा विभिन्न जिल्लाका 40 भन्दा बढ़ी महिला पत्रकारहरूको सहभागिता रहेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ। पासपोर्ट प्रकरणमा अनुसन्धानका लागि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहनुभएकी आरजूलाई बयानका लागि म्याद तामेल गरिएको हो। आरजू राणा हाल देश बाहिर हुनुहुन्छ। उपचारका लागि भन्दै शेरबहादुर देउवासहित सिंगापुर जानुभएकी आरजू हालसम्म स्वदेश फर्कनु भएको छैन। सोही कारण बुढा नीलकण्ठ स्थित आगजनी भएको घरको भग्नावशेषमा पुगेर म्याद तामेल गरिएको अख्तियारले जनाएको छ। अख्तियारले यसअघि नै राजधानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 4 जनालाई पक्राउ गरिसकेको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको प्रधानमन्त्री का स्वकीय उपस्थिति प्रकृति ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय सरकारी योजना र अभ्यासमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ। यस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यावहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था हुनेछ। साथै सरकारलाई प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिक मैत्री र परिणाममुखी बनाउनेछ। सरकारले यस प्लेटफर्मलाई डिजिटल माध्यमसँगै देशभर नागरिकसँग प्रत्यक्ष इन पर्सन कार्यक्रम मार्फत पनि जोड्ने तयारी गरेको जनाएको छ। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। असार एक गतेदेखि इलामका 56 उद्योग बन्द भएकोमा आजदेखि झापाका 30 भन्दा बढ़ी चिया उद्योग र करिब 2 दर्जन चिया बगानहरू पनि पूर्ण रूपमा बन्द भएका छन्। चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किएको र सरकारले कूटनीतिक पहलमा व्यवस्था गरेपछि बाध्य भएर आजैदेखि उद्योग बन्द गर्नु परेको नेपाल चिया उत्पादक संघले जनाएको छ। संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गरेको अवरोध खुलाउन बारम्बार सरकारी निकायमा धाउँदा पनि कुनै सुनवाई नभएपछि व्यवसायहरू यो कदम चाल्न बाध्य भएका हुन्। निर्यात ठप्प हुँदा उद्योगका गोदामहरू तयारी चियाले भरिभराउ छन् भने दैनिक काम प्रभावित भएको छ। उत्पादित चिया नै बिक्री नभएपछि कारखानामा काम गर्ने मजदूर तथा कर्मचारीलाई तलब दिन समेत नसक्ने अवस्था सिर्जना भएको व्यवसायहरू बताउँछन्। भारतले चिया निर्यातमा लगाएको अवरोध नहटेसम्म बन्दका कार्यक्रम फिर्ता नहुने संघले चेतावनी दिएको छ। झापा नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन हुने जिल्ला हो। यहाँ सीटीसी र अर्थोडक्स गरी वार्षिक 12-14 अर्ब रूपियाँ बराबरको चिया कारोबार हुने गर्दछ। व्यवसायहरूको तथ्याङ्क अनुसार कुल उत्पादन मध्ये 5 अर्ब रूपियाँ भन्दा बढ़ीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको छ। यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित करिब 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी गम्भीर संकटमा परेको छ। सड़क डिभिजन भुटवलले आफू मातहतका 14 निर्माण आयोजनाको काम समयमै नसक्ने निर्माण व्यवस्थापनहरूलाई अन्तिम ताकेता गरेको छ। कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण कम्पनीहरूलाई 7 दिनभित्र कार्यस्थलमा स्रोत साधन सहित परिचालन हुन र लिखित स्पष्टीकरण तथा कार्ययोजना पेश गर्न निर्देशन दिएको हो। सूचना अनुसार निर्माण कम्पनीहरूले तोकिएको म्यादभित्र कामको प्रगति पेश गर्न नसकेको पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत निर्माण कार्य सम्पन्न गर्ने मनसाय नदेखाएको जनाइएको छ। तत्काल कार्य सम्पन्न गर्ने गरी साइटमा परिचालन नभएमा वा स्पष्टीकरण चित्तबुद्ध नभएमा वा कार्यतालिका तथा कार्ययोजना विश्वसनीय नदेखिएमा ठेक्का सम्झौता र प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गर्ने प्रक्रिया अगाडि बढ़ाइने सूचनामा भनिएको छ। रूपन्देहको भैरवामा सञ्चालन भएको किशोरी लक्षित आत्मरक्षा तालिममा 200 छात्राहरू सहभागी भएका छन्। सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा भैरवा तेक्वान्दो क्लबको व्यवस्थापनमा जेठ 19 असार 2 तालिम सञ्चालन भएको थियो। भैरवा तेक्वान्दो क्लबका सचिव तथा तेक्वान्दो प्रशिक्षक प्रकाशमान राज भण्डारीका अनुसार तालिममा नगरका 3 सामुदायिक विद्यालयका किशोरीहरूको सहभागिता रहेको थियो। भानु माध्यमिक विद्यालयमा अवधेशकार, सुसंस्कृत माध्यमिक विद्यालयमा मोहम्मद हुसैन मुसलमान सुल्तान शेष र महात्मा बुद्ध माध्यमिक विद्यालयमा आर्यन पौडेलले प्रशिक्षण दिनुभएको थियो। तालिममा कक्षा 8-10 अध्ययनरत किशोरीहरूको सहभागिता रहेको थियो। तालिम समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा अधिकारीले किशोरीहरूलाई सुरक्षित गराउन र आत्मबल बढ़ाउन तालिमले सहयोग गर्ने बताउनुभयो। उहाँले प्रत्येक वर्ष नगरपालिकाले तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।
1: तर यसमा सहभागी हुने छोरीहरूले है तपाईँहरू मञ्च अगाडि बस्नुभएको छ, तपाईँले राम्रो तरिकाले सुन्न पर्यो कुरा चाहिँ, सहभागी हुने छोरीहरूले यो आत्मरक्षा तालिम पछि यसलाई कति आत्मसात गर्नुहुन्छ भन्ने कुराहरू हो। तपाईँले आत्मसात गर्न भन्नुखोजेको हामीले जति महिनाको यो तालिम दिन्छौँ त्यसपछि के त यो हामीले तपाईँलाई रस पसाउँदा यस्तो काम यो पनि हो। हामी फिमेल होइन, हामी अलिकति स्ट्रङ पनि हुनपर्छ, हामी अलिकति एक्टिभ पनि हुनपर्छ र हाम्रो बडीले गर्दा चाहिँ हामीलाई अलिकति बडी कन्सियस पनि बढी हुन्छ हामी चाहिँ ओके होइन। जसरी केटा मान्छे हिँड्छ, जसरी केटा मान्छे ड्रेसअप गर्छ, जसरी केटा मान्छे बस्छन्, त्योभन्दा जस्ट अपोजिटमा चाहिँ हामीले प्रत्येक कुरामा चाहिँ हामीले ख्याल गर्नुपर्छ. आज तपाईँ यहाँ हुनुहुन्छ, अघि मैले हाम्रो अध्यक्ष गरिराख्नु भएको अध्यक्षजीलाई पृथ्वीजीलाई
0: सिद्धार्थनगर नगरपालिका पाँचका वडा अध्यक्ष पूरण प्रसाद श्रेष्ठले खेलकुदलाई अघि बढ़ाउन नगरपालिकाको टीम लागि परेको बताउनुभयो. उहाँले भैरहवा तेक्वान्डो क्लबले थुप्रै खेलाड़ीहरू उत्पादन गर्दै आएको उल्लेख गर्नुभयो.
2: तेक्वान्डो जुन कलालाई सिक्नु भएको छ यसलाई आउने दिनहरूमा निरन्तरता दिनुपर्छ जस्तो लाग्छ. किनभने खेल भन्ने कुरा अभ्यासमा गर्दाखेरि त्यसको रिजल्ट एकदम पोजिटिभ आउँछ, सकारात्मक आउँछ. त्यस कारण आफूले सिकेका कुराहरूलाई आफ्नो अभ्यासको क्रममा सिक्नु होला, प्र्याक्टिस गर्नु होला. त्यसले निश्चित रूपमा आत्मरक्षा जुन आज हाम्रो समाज एउटा दूषित समाज, घृणित समाज र महिलाहरूलाई हेर्ने एउटा दृष्टिकोण नकारात्मक भएको कारणले पनि यो खेलले निश्चित रूपमा आत्मरक्षा हाम्रा बहिनीहरूको यसले राम्रो इम्प्याक्ट दिन्छ.
0: भैरवा तेक्वान्डो क्लबका उपाध्यक्ष प्रीतम पुनले तालिम लिएका किशोरीहरूलाई दैनिक अभ्यास गर्न आग्रह गर्नुभयो. लुम्बिनी प्रदेश तेक्वान्डो संघका उपाध्यक्ष राजीव सिंह छेत्रीले तालिम सिकेर मात्र नभई अभ्यास गर्दै जानुपर्ने बताउनुभयो. सूर्यदेव माविका प्रधानाध्यापक भरत गिरी गोसाईले भैरवा तेक्वान्डो क्लबले तालिमको कुशल व्यवस्थापन गरेको उल्लेख गर्नुभयो. भानु माविका प्रधानाध्यापक महेश गुप्ताले सिकेको ज्ञान सिप अभ्यासको माध्यमबाट प्रयोग गर्न आग्रह गर्नुभयो. तालिममा सहभागी खातिजा प्रवीण खानले 15 दिन तालिम केवल तालिममा मात्र सीमित नभई यसले आत्मबल समाज बढ़ाउने काम गरेको अनुभव सुनाउनुभयो. कार्यक्रममा सहभागी विद्यालय प्रशिक्षकलाई कदर पत्र र विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको भैरवा तेक्वान्डो क्लबका कोषाध्यक्ष दीपक नेउपानेले बताउनुभयो. तिलोत्तमामा 1 महिने सिलाइ कटाई तालिम सम्पन्न भएको छ. महिला नेतृत्व मञ्च तिलोत्तमाको आयोजना र सामाजिक विकास डिभिजन कार्यालयको सहयोगमा वडा नम्बर 5 सभा हलमा सञ्चालित तालिममा 50 भन्दा बढ़ी महिलाहरूको सहभागिता रहेको थियो. मञ्चकी अध्यक्ष बालकुमारी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण खाँडले आय आर्जन र आत्मनिर्भरताका लागि तालिमले आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो. सामाजिक विकास डिभिजन कार्यालय प्रमुख हरि विष्टले सिप्लाई व्यवसायमा रूपान्तरण गरी रोजगार बन्न आग्रह गर्नुभयो. वडा नम्बर 5 का अध्यक्ष रमेश डुम्रेले सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो. चन्दा भूषालको सहजीकरणमा भएको कार्यक्रममा वडा सदस्य धर्मादेवी नेउपाने, प्रमिला सुनार, हरि पन्त, हिरा गिरी, वडा सचिव हरि खतिवडा, ऋषिकेश घिमिरे, वडा इन्जिनियर रीता शर्मा, वडा नम्बर 8 का राजकुमार वागले, शोभा खरेल लगायतले तालिमले सकारात्मक प्रभाव पारेको बताउनुभयो. राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा 12 को नतिजा यसै साता प्रकाशन गर्ने तयारी गरेको छ. बोर्डले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जनाएको हो. परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालले यही साताभित्र नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो. कक्षा 12 को नतिजा प्रकाशनको काम अब अन्तिम चरणमा पुगेको र केही प्राविधिक समस्या नआए एक साताभित्र नतिजा प्रकाशन हुने सत्यालको भनाइ छ. वैशाख 14 गतेदेखि 27 गतेसम्म भएको कक्षा 12 को परीक्षाको नतिजा सरकारले 45 दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ. परीक्षामा 4,18,000 भन्दा बढ़ी परीक्षार्थीहरू सहभागिता भएका थिए. र फिफा विश्वकप 2026 कोलम्बियाले विजयी शुरूआत गरेको छ. मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको छ. त्यस्तै फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ. आज नै सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन 3-1 गोलले पराजित भयो. जोर्डनलाई 3-1ले हराएसँगै समूह जेको अस्ट्रियाले महत्वपूर्ण 3 अंक जोड़ेको छ. विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कंगोले खेल्दैछन्. यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं. हालखबर सक्नु अघि मुख्य खबर शीर्षक आज लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान र निर्वाचन समीक्षा सहितको सुझाव संकलन आफ्ना कुरा निर्धक्त राख्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह तीन वर्षपछि नेपालका कुनै पनि सड़कमा खाल्डाखुल्डी नदेखिने मन्त्री लम्सालको दावी सड़क सुरक्षामा धेरै ध्यान दिइएको भनाई पत्रकारका समस्या समाधानका लागि पहल गर्ने प्रदेश मन्त्री भण्डारीलाल अहिरको प्रतिबद्धता पासपोर्ट प्रकरणमा आरजू देउवालाई पनि तानियो अख्तियारद्वारा बयानका लागि म्याद तानेल नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी सरकारलाई सिधै सुझाव दिन मिल्ने झापाका चिया उद्योग पनि आजदेखि बन्द समस्यामा 60,000 श्रमिक 14 ठेक्काका निर्माण कम्पनीलाई सड़क डिभिजन बुटवलको अन्तिम ताकेता भैरवामा संचालित किशोरी लक्षित आत्मरक्षा तालिममा 200 को सहभागिता तिरोतमामा 1 महिने सिलाई कटाई तालिम सम्पन्न राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा यसै साता प्रकाशन गर्ने तयारी र फिफा विश्वकपमा आज कोलम्बिया र अस्ट्रिया विजयी साँझ 7 बजेको हालखबर सकियो सूचना सन्देश र मनोरञ्जनका लागि

0: ठुलो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
1: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ
1: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
2: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
3: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी बीएफआईटी बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो सम्पर्क 071-414-633 मोबाइल 98-570-43-996 लुम्बिनी सिटी कलेज तिलोत्तमा 4 ड्राइभ होटल रूपन्देही
4: लुम्बिनी सिटी कलेजको 2083 नयाँ भर्ना सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन् आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला
3: सम्पर्क 071-414-633 मोबाइल 98-570-43-996
4: ठेगाना ड्राइभर टोल तिलोत्तमा 4 रूपन्देही
5: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
11: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
12: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
11: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न।
12: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
13: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
15: हाम्रा सेवाहरू:
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्दे,
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
17: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
18: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
19: के भनौँ नाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
18: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
20: हजुर, नेपालमै उत्कृष्ट
18: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्दे। सम्पर्क फोन 071-5921-183, मोबाइल 9857068805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
21: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
22: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
21: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003।
23: रासपाका कार्यकर्ताहरूलाई निर्देशन: चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन।
24: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु।
23: विद्युतीय राहदानी प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारको अनुसन्धानको घेरामा विदेशमा उपचाररत रहेको भन्दै राणाद्वारा बयान दिन थप समयको माग पूर्वाधार र सेवामा जोड़ दिँदै काठमाडौँ महानगरको 25,88,00,00,000 बजेट प्रस्तुत।
0: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरिएको मार्गचित्र समेतलाई आधार मानि तयार गरिएको छ।
23: रूसको राजधानी मस्कोमा युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण। फिफा विश्वकप अन्तर्गत समूह बी को खेलमा भोलि बिहान क्यानाडा र कतार खेल्दै।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
23: नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्राथमिकता बनाएको हो भने अब त्यसलाई व्यवहारमा चरितार्थ बनाएर नागरिकको मन जित्ने काम गर्न सक्नुपर्दछ। यसलाई जिम्मेवारीलाई हल्काको रूपमा लिनुहुँदैन। मन्त्री तथा सांसदहरूको फजुल खर्च र तड़क भड़क पूर्ण जीवन सामान्य जनताको जस्तो हुनुपर्दछ। आफ्नो मत खेर गयो भनेर पछुताउने नागरिकको संख्या बढ़दै जानु दुखद कुरा हो। त्यसैले पुराना दलकै अवस्थामा पुगिन्छ भनेर नयाँ दल सजग हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
2: यस वर्षको प्री मनसूनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जनाएको छ। विभागले सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्क आधारमा विश्लेषण गर्दै आएको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै वर्षा भएको रेकर्ड भएको थियो, तर यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोड़ेको छ। विशेषज्ञहरूका अनुसार प्री मनसूनमै अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभावसँग पनि जोड़िएर हेरिएको छ। यसले बाढ़ी, पहिरो र रूबानको जोखिम बढ़ाउन सक्ने भएकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन्। यसैबीच आगामी मनसूनलाई लक्षित गर्दै सरकारले विपद प्रति कार्य तयारीलाई तीव्र बनाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विभिन्न निकायसँग छलफल गर्दै प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसून भित्रन सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रति कार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो। वहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसून पूर्वानुमान अनुसार यस वर्ष सरदर भन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा एकैपटक अत्यधिक वर्षा हुन सक्ने भएकाले पनि पूर्व तयारी अघि बढ़ाइने बताउनुभयो।
3: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो, र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसून जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसून पूर्वानुमान आज दिया छ, अब कस्तो मनसून हुन्छ र त्यो मनसूनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ। मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
2: प्राधिकरणको बैठकमा गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपदका लागि प्रतिकार्य पूर्व तयारीलाई बलियो बनाउनुपर्ने बताउनु भएको थियो। गृहमन्त्री गुरूङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले भोलिबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम कार्यक्रम सञ्चालन गर्ने भएको छ। मौसमी विपद तथा पूर्व तयारीका विषय जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुकी 5:30 बजे हेलो मौसम प्रसारण गर्ने भएको हो। सो कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल तथा देशभरका विभिन्न सामुदायिक रेडियोमा सुन्न सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। आज बसेको रासोपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने तथा आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार गरिएको देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो।
4: यो निर्वाचन आचार संहिताभित्र पनि रहने गरी निर्देशन गरिएको छ। विशेष गरी पार्टीको महाधिवेशनमा समय अगावै आवश्यकता भन्दा बढ़ी अलिकति प्रचार प्रसार भएको हो कि भन्ने जस्तो कुराहरू पनि आएको थियो। त्यसो नगरिकन पार्टीलाई सौहार्दपूर्ण रूपमा एक ढिक्का राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहिता रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ।
2: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधान सँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
24: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह अपिल गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु। त्यस्तै अन्य नगदे बाली सुपारी अलैची अदुवा बेसार कफी स्टिल आदिको मूल्य निर्धारण र यसको बजार व्यवस्थापन पनि प्रायोरिटीको आधारमा यो सरकारले गरोस्।
2: राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि बुढानीलकण्ठ स्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगाल स्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराउनु भएको छ। आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले उपचारका कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने बेहोरा इमेल मार्फत पठाउनु भएको आयोगले जनाएको छ। गत फागुन 13 गते उपचारका लागि देउवा पति सिंगापुर जानुभएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकूत सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज झिकाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शर्मा सहित कर फर्च्युट आयोगका तत्कालीन अध्यक्ष लुम्बुध्वज महत र सदस्य उमेश काल विरूद्ध 10,02,19,01,824 रूपियाँ राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप छ। भिजिट भिसाका नाममा खाड़ी मुलुक जान लागेका 27 महिला फ्लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। गैराती फ्लाई दुवैको फरक फरक उडान हुँदै ओमान जान लागेका उनीहरूलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले कसले र किन पठाउन लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सीआईएनसँग बताउनुभयो।
5: हामीले अनुसन्धान गरिरहेको छौँ। अब उहाँले चाहिँ हामीलाई उहाँ एक हिसाबले आफै पनि पीड़ित जस्तो लाग्छ हामीलाई। अब सोधपुछ अनुसन्धान भइरहेछ र उहाँहरूबाट त्यो पठाउने मान्छेहरूले चाहिँ उहाँहरूको डकुमेन्टहरू पुलिस रिपोर्टहरू जतिपय डकुमेन्टहरू धेरैको फेक बनाएको छ। फेक डकुमेन्ट बनाएर पठाउनु लाग्छ। त्यो हामी डकुमेन्ट पनि चेक गर्यौँ। त्यो डकुमेन्ट चेक गर्दा फेक देखियो र अब फर्दर अनुसन्धान गरेर त्यो डकुमेन्टहरू बनाउने त्यसरी चाहिँ फ्रड गरेर मान्छे पठाउनेहरू को छ उहाँहरूलाई चाहिँ राखेर हामीले अहिले अनुसन्धान गरेर त्यो मान्छेहरूको नाम खुलाउनलाई उहाँ राख्यौँ।
2: सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। ताजा खबरमा अब विदेशको खबर। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। द्वन्द्व शुरू भएता अहिलेसम्मकै ठूलो आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मस्को आसपासका क्षेत्रलाई लक्षित गरी करिब 200 ड्रोन प्रहार हुँदा आकाशमा बाक्लो धुवाको मुस्लो देखिएको थियो भने आक्रमणमा 17 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत समूह बीको खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। बिहान 4:15 खेल शुरू हुनेछ। कतारले आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। क्यानाडाले पनि बोस्निया तथा हर्जगोभिनासँग बराबरी खेलेको थियो। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले विभिन्न अड्कल शुरू गरेका छन्।
23: सुशीला श्रेष्ठ हजुरको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो,
6: जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो।
23: यातायात खर्च र समयको बचत रिपोर्टसँगै संसदमा सांसदको प्रस्तुति र जनताको आशा संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
23: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25,88,00,000,000 बराबरको बजेट पेश गरेको छ। आज काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नु भएको हो। बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने कुनावासी कोल्टीमा प्रशासनिक सेवा पाउँदा खुशी भएका छन्।
0: बाजुराको हिमाली गाउँपालिका तीन युनाका गोरक बहादुर रोकाया नागरिकताको प्रतिलिपि लिन कोल्टी पुग्नुभयो। उहाँ सदरमुकाम मातरीको कष्टकर महँगो यात्रा सम्झिँदै कोल्टीमा नै नागरिकता पाउँदा सजिलो भएको बताउनुहुन्छ।
6: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको पहिलाको तुलनामा अहिले एकदम सहज भएको छ। किन भनेपछि अब नजिकै भयो, जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो, अहिले त अब बिस्तारै बिस्तारै सड़क सञ्जाल पनि जोडिन लागेको छ। योभन्दा अगाडि चाहिँ सड़क पनि त्यति पुगेको थिएन, हामीले सिधै धुलाचौरसम्म हिँडेरै आउनु पर्थ्यो। त्योभन्दा अगाडि त अब रोड नै पुगेको थिएन, अनि अलिकति सहज भएको छ।
0: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुण्डावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तीन दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15 हजार खर्च गरेका कुर्णावासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुसी भएका छन्। जगन्नाथ गाउँपालिका चार नाराकोटका तपेन्द्र भण्डारी,
10: राम्रो भयो अहिले, किनकि चार पाँच दिन दुई तिन दिन टुट्नु पर्थ्यो, अहिले त एकै दिनमा हामी मजाले घर पुग्छौँ। खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो, कामको व्यस्त हुँदैन, मजाले काम भइरहेछ। यहाँ पुग्नु हामीलाई लाग्छ अब दुई ढाई तिन घन्टा लाग्छ। मार्केट त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो गाह्रो हुन्थ्यो, कहिले दुई दिन कुट्नु पर्थ्यो, कम खर्चमा काम बनिरहेछ। पहिला त अब 10-15 हजार रुपियाँ खर्च हुन्थ्यो, यति बेला त अब केही नै भयो, हामी बेलुका घर पुग्यो भनेपछि 2-4 हजार।
0: कुर्णा क्षेत्रका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको कार्यालयबाट दैनिक करिब 100 जनाले सेवा लिने गरेका छन्। इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्रबहादुर शाही,
11: वैशाख 1 गतेबाट उद्घाटन भयो, 1 गते उद्घाटन भएको, 2 गतेबाट चाहिँ राष्ट्रिय परिचय पत्र शुरू भयो, र प्राविधिक कारणले गर्दा हामीले 8 गते मात्रै नागरिकता शुरू गर्यौं, र 8 गते यता कन्टिन्यू नागरिकता जारी भइरहेछ। अहिले हामीले यसबाट दिने सेवा भनेको चाहिँ राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता र सिफारिसहरू। सिफारिसमा चाहिँ जनजाति, दुर्गम तथा पिछडिएको क्षेत्र, अनि त्यसपछि खसारे, त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथर फरक परेको, अहिले हामीले यति नै गरेका छौँ। सीमित स्रोत र साधनका बीच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ। जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ, आधीले फिर्ता गर्छौँ हामीले घरमा, बत्ती आउने जाने हुन्छ, धेरै कुराहरू बिग्रिया हुन्छ, डकुमेन्ट सुधार्नु पर्यो। दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीलाई सीमित स्रोत साधनले सकिरहेको छैनौँ। सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ, बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेको छन्।
0: वैशाख 1 गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख 2 राष्ट्रिय परिचय पत्र र 8 गतेबाट नागरिकता सहित प्रशासनिक सेवा शुरू गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीय वासीको जीवनस्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ।
23: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा,
12: तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यसकारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यसकारण हामी त्यो पर्खिरहेका छौँ।
23: बोली भन्दा पनि कामको पर्खाईमा नागरिक संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
2: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
3: तपाईका दैनिक भोगाई तपाईका प्रश्न तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
4: हमरा दुख में तो सरकारी खेती करी छोड़ो पानी पी रहा अखन तो ही हमारी खेती में पानी
1: खुला संसद सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो संसद
3: सड़क देखि सदन सम्म र सदन देखि फेरी जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो संसद
1: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो संसद
5: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
6: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
5: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
9: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ भनिन्छ
10: यहाँलाई हार्दिक धन्यवाद छ
9: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोसनमा पुगेर होस् केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ
10: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन परिस्थिति जे मागो त्यही काम गर्नु पर्यो हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ जनताका जल्दो बल्दो समस्यालाई समाधान गर्नको निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गर्न अगाडि बढ्नुपर्छ
9: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिकाटी पनि हो
10: म कहिले पनि कुनै विषयमा तयारी गर्दिनँ म सोतै जान्छु होइन त्यहाँको परिस्थिति के छ सूत्रलाई अगाडि बढाउँछु
9: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो तर यो सचिवालयमा पर्यो हजुर सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ तपाईँको चाहिँ कस्तो खालको छ
10: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो एकल फोनमा म फोन उठाइदिन्छु आफै उठाउँछु मैले म मन्त्री हुँदा पनि हिजो पिएसएको सेवा दिन मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो
9: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ
10: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो जुनसम्म त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन होइन त्यसले गर्दा जनता त खुसी हुँदैन रिसनसनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैनौ तर म सुनिदिने काम गर्छु त्यसमा पनि एउटा आधार हो मेरो
9: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मानिज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझकटा यस्ता कुराहरू भनी आउने गर्छ
10: जनता होइन अनेकौं किसिमका समस्या हुन्छ नि त समाजमा भएका घटनाहरू होइन आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु
9: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ नि भन्दा
10: आम लोकले आम जनता
9: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिर
10: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ
9: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
10: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
9: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिने अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
10: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै हो, होइन? त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले व्यक्ति ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
9: अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर। भले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नुभयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
10: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौँ भने अहिले बजेटसम्म छलफल छ, हामी छलफलमै भाग लिनुपर्छ, यस कारणले भाग लिनुपर्छ। जनताका जल्ला बल्ला थुप्रै समस्या नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं। जुन किसिमको सम्मानीय प्रधानमन्त्री वीरेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौमसत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। हामीले भनेको छौँ रेकर्ड पनि हटाउनुपर्छ, हामीले भनिरहेका छौँ। यो भनिरहेको बखतमा तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने बिटेकोलाई अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ।
9: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
10: अनि सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्। हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेको छौँ।
9: तर परराष्ट्र मन्त्रीले त भन्नै सक्नुभयो, त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर।
10: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँलाई पनि थाहा छ नि, छैन? सब आम नेपाली जनतालाई थाहा छ नि त। हामीले यति भन्यौं, अब गल्ती नै हो भने उहाँले चाहिँ सदनमा आएर बोल्दा कुन ठूलो कुरो त भएन नि।
9: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक
10: तहहरू? क्या हाम्रो सम्माननीय प्रधानमन्त्री वीरेन्द्र शाह कसो कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या। अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भने होइन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन, होइन? तर चिज हो, मलाई के लाग्छ रवि लामिछानेले यसो भन्नुभयो जस्तो मलाई लागेको छैन। अब कसरी उहाँले भन्नुभयो त्यो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ।
8: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। आगामी मनसूनलाई लक्षित गरेर सरकारले विपद प्रतिकार्य तयारीलाई तीव्रता दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ। राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर दुई भ्रष्टाचारका मुद्दामा विशेष अदालतले कागज झिकाउन आदेश दिएको छ। पीजी भिसाका नाममा खाड़ी मुलुकमा जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल मार्फत आधारहीन र भ्रामक विज्ञापन प्रकाशन नगर्न विज्ञापन बोर्डले आग्रह गरेको छ। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। र फिफा विश्वकपमा समूह बी को खेल में भोली बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि असार 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यति बेला रातिको 8 बज्यो।
1: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
2: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
3: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
3: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
4: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
5: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी, बीएसआईटी, बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071-414-633, मोबाइल 98-570-43-996। लुम्बिनी सिटी कलेज, तिलोत्तमा 4, ड्राइभ होटल, रूपन्देही।
6: लुम्बिनी सिटी कलेजको 2083 नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी, सीएसआईटी, बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सिट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला।
5: सम्पर्क 071-414-633, मोबाइल 98-570-43-996।
6: ठेगाना ड्राइभर टोल, तिलोत्तमा 4, रूपन्देही।
7: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एकअर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
10: हाम्रा सेवाहरू:
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
13: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त।
14: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
13: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
15: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा,
13: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 0175921183, मोबाइल 9857068805, 9776, 0919। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
16: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
17: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
16: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
17: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
16: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि?
1: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाट लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
19: खै दाई, दुई लिची रोड अनि एउटा सुर्ती ल्याउनुहोस् न।
20: ए ल ल लिनुहोस् भाइ।
19: अनि दाई कति भयो पैसा?
20: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
21: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
22: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
25: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
24: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
26: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन हो। मानसिक समस्याबाट बस्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: किन आँखा मिचेको मिचे गरेको?
0: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाएपछि क्या हो?
0: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
0: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
0: होइन, के भन्नु भएको?
11: हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
16: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
19: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
20: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
21: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी, एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
20: के तपाईँको बगैँचामा फल लागेको छैन?
21: अरे हजुर, कलमी बिरुवा फनेर चोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
20: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
21: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
20: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि?
21: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
22: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
23: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
22: फोन नम्बर 5205।
24: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: रमिला तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
4: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
3: किन त्यस्तो गरेको होला त?
4: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
3: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
5: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550 5934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512 40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: बिनिसरा मसरङ्गी गाइडबाट भन्नुभयो 10 सिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु
9: श्री बाबा म बेस्तरी खुसी म त अहिले
8: अब त म त बसेँ भनेछ नि म
9: सुमया सुधारे रामराजीपुर कल्याणपुर भन्छ न पितनमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँ झस्कार्ने यहाँबाट झस्कार्ने र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
12: जातीय विभेद के अंत्य करा जाए जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
13: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
14: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए
15: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
14: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
15: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
14: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
15: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
16: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
15: ख्याति प्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
14: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल
17: मैदान
18: आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ
19: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौं तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं
18: मनसून भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी
20: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो जोखिमको आकलन त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले
18: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
21: फडिन र दाहालबाट समाचार सुन्नुहोस् संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन् उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेथले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभरोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द्व क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट्स सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
18: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
2: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौं, तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं। हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
18: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए। तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने
2: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
18: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
1: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
18: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
17: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौं, एफटीआई को टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी शुरू गर्छौं।
18: विनियोजन विधेयक बहुमतले पारित गर्नुअघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसतभन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौं।
20: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2.25 लाख व्यक्ति नै प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरुद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ, होइन कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि। ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम रूपमा लगाएर राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
18: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमका आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
20: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
18: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसूनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन् त्यसो भए?
20: पहिलाको जुन मनसूनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सबै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात त हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कूल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने 2-4 दिन छुट्टी दिने पनि गर्नुपर्ने हुनसक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
3: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए। त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
20: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिले गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ, हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ, अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ र पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अफ दिनमा चारवटा पाँचवटा भन्न हरेक पालिका छानेर जुन मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू, उपप्रमुखज्यू, गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेको छौँ नि। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामी।
18: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रोगका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
18: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
22: यति बेला रातिको 9 बज्यो।
23: आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
24: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
23: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।

0: वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
3: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
3: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
7: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
8: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
11: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: होइन हो श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यति जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा, अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: सीसीटी कलेज को नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
3: उत्सवको पर्व
4: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
3: टिसिएससी ग्रुप, कम्प्युटर सर्भिस सेन्टर,
4: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
3: फोन नम्बर 071542669, 559699।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: होइन, के खुसीको खबर हो दाजु?
5: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
6: हो र?
5: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल। फोन नम्बर 071535823।
6: साउजी क्युआर भयो
7: है? ए, बकनुस् त, मेसेज आएको छैन।
8: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सधै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570 42 471, फोन 071562 69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
4: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाउ,
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
4: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
4: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
4: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
2: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
4: डडेलो विरूद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
4: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाउ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
5: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी, बीएसआईटी, बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071414633, मोबाइल 98570 43996। लुम्बिनी सिटी कलेज, तिलोत्तमा 4 ड्राइभ होटल, रूपन्देही।
6: लुम्बिनी सिटी कलेजको 2083 नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी, सीएसआईटी, बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071414633, मोबाइल 98570 43996।
5: ठेगाना ड्राइभर टोल, तिलोत्तमा 4 रूपन्देही।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
5: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
2: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
5: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
2: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
5: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
2: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
11: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडी। मोबाइल 9806637111 र 9806621354।
12: बुटवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
13: हाम्रा सेवाहरू
12: जनरल फिजिसियन,
13: स्त्री तथा प्रसूति,
12: बाल रोग,
13: छाला तथा यौन रोग,
12: हाड जोड्ने नसा तथा बात रोग,
13: टाउको तथा मनोरोग,
12: नाक कान घाँटी,
13: जनरल सर्जरी,
12: भिडियो एक्सरे,
13: डिजिटल एक्सरे,
12: ईसीजी,
13: डेन्टल तथा प्याथोलोजी,
12: फिजियोथेरापी
13: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
14: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
15: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
16: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628832, मोबाइल
17: 9857021835।
18: शान्तिको मोबाइल लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासू सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासू ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार आठ पटक गर्भ जाँच गराउ
8: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दुध मात्र खिलाऊ
7: जन्मेदेखि पन्ध्र महिनासम्मको नियमित खोप पूरा गराउँ
8: छ महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
7: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: डॉक्टर घर वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: ल दिन त हेलो भन्नुहोस् त
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भने रहेछ के भयो
3: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए बाबु हतियारो छ टर्च बालेर जाऊ
7: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
6: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
7: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
7: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
6: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
7: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठूलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन
9: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
6: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
5: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
6: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्। अनि आफू मात्रै होइन, हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्। यसका लागि उपयुक्त वातावरण दिउँ,
8: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डसिप र रिलेसनसिप
1: खुल्दुली .com म डाक्टर खेम कार्कीको साथ
0: जेनरेसन गाह्रै नपाई हुन्छ टेन्सन करियरको कन्फ्युजन एजुकेसनको
1: खुल्दुली .com म डाक्टर खेम कार्कीको साथ
0: ट्रेजेडी अट्र्याक्सन
1: हरेक दिन बेलुकी 9 बजे नमस्कार हामी खुल्दुली .com को श्रृंखलामा छौं थुप्रै श्रृंखलाहरूमध्ये आजको श्रृंखलामा हामी नयाँ विषयवस्तुमा तपाईँहरूसँग छलफल गर्दैछौ कुराकानीहरू गर्दैछौ हामी खुल्दुली .com तपाईँहरूले वर्षौंदेखि रेडियोबाट सुनिराख्नु भएको छ लाखौं लाख श्रोताहरूले सुनिराख्नु भएको छ 100 भन्दा बढी एफएम स्टेशनबाट यो कार्यक्रम यहाँहरूको सामु आइराखेको छ र युट्युबमा फर्सी नेटवर्क भन्ने युट्युबबाट तपाईँहरूले हामीलाई हेर्दै हुनुहुन्छ हामी लाखौंमा होइन करोड़ौं दर्शकहरूको बीचमा हामी खुल्दुली .com को कार्यक्रम मार्फत तपाईँहरूसँग कुराकानीहरू गरिरहेछौ तपाईँहरूसँग हामी छलफल गरिरहेछौ र तपाईँहरूको मनको खुल्दुलीहरूलाई मेटाउने कोशिश गरिरहेछौ त्यसको वैज्ञानिक उत्तरहरू खोजिरहेछौ र आजको श्रृंखलामा पनि हामी एकदमै तपाईँहरूको महत्वपूर्ण खुल्दुली जुन खुल्दुली धेरै धेरै व्यक्तिहरूमा हुन सक्छ त्यसको जवाफ पाउन सक्नु भएको छैन आज हामी त्यो विषयवस्तुसँग सम्बन्धित त्यो व्यक्ति नै त्यो समुदायको एउटा प्रतिनिधित्व हुने गरी हामीसँग एकजना व्यक्तित्व हामीले निम्ता गरेका छौं र आज हामी यौनिक अल्पसंख्यकहरू भनेर जुन तपाईँहरूले सुनिराख्नु भएको छ नि शब्द त्यो भनेको के हो त्यो कस्तो समुदाय हो उहाँहरूको चाहिँ यौन यौनिकता कस्तो हुन्छ यौन जीवन कस्तो हुन्छ कसरी उहाँहरू चाहिँ समुदायमा बसिराख्नु भएको छ व्यवहार गरिराख्नु भएको छ योसँग सम्बन्धित तपाईँहरूको थुप्रै खुल्दुलीहरू हुन सक्छ हाम्रो सुझाव पेटिकामा अथवा सुझावमा पनि तपाईँहरूले धेरै धेरै त्यस्तो सुझावहरू पनि दिनुभएको छ कतिपय चाहिँ फेसबुकमा मेसेन्जरमा पनि साथीहरूले चाहिँ फ्रेन्ड रिक्वेस्ट गर्दाखेरि कुराकानीहरू गर्दाखेरि पनि म त यस्तो हो मलाई त यस्तो मनपर्छ भन्ने कुराहरू पनि गर्नुभएको छ त्यसैले यो सबै चीजहरूको उत्तरको लागि हामीसँग एकजना साथी हुनुहुन्छ उहाँलाई खुल्दुली .com मा स्वागत गरौं स्वागत छ र यहाँको परिचय पनि यहाँ आफैले दिँदाखेरि चाहिँ उपयुक्त हुन्छ त्यसैले परिचय पनि दिउँ
2: नमस्ते मेरो नाम सिमरन सेजन म चाहिँ आफूले आफूलाई ट्रान्सजेन्डर महिला भनेर पहिचान गराउँछु र मेरो प्रनाउन्स सी हर म अहिले हाल चाहिँ यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु र विगत तपाईँको 9 वर्षदेखि यही समुदायसँग प्रत्यक्ष सरोकार राख्दै यहाँ हाम्रै समुदायको चाहिँ वकालत मानवाधिकारको क्षेत्रमा काम गरिरहेको छु
1: तपाईँले आफूलाई ट्रान्सजेन्डर भन्नुभयो त्यो के हो त्यहीँबाट सुरु गरौँ न
2: अब ट्रान्सजेन्डर भनेको के हो भनेर बुझ्नको लागि हामीले हाम्रो शरीरको यौनाङ्ग मन र दिमागलाई बुझ्न एकदम जरुरी छ अब ट्रान्सजेन्डर भन्नाले सामान्य हिसाबमा भन्नुपर्दाखेरि तपाईँ जन्मिँदाखेरि जुन चाहिँ यौनाङ्ग लिएर जन्मिन्छौ अब तपाईँको यौनाङ्ग लिङ्ग लिएर जन्मियो भने हामी बालक भन्छौ योनि लिएर जन्मियो भने हामी बालिका भन्छौ र हुर्कने बढ्ने क्रममा समाजले त्यो यौनाङ्गको आधारमा एउटा सामाजिक भूमिका तोकिदिएको छ नि सर होइन जस्तो कि छोरा मान्छे भएपछि यो प्रकारको हुनुपर्छ छोरा मान्छेको भूमिका यस्तो यस्तो हुन्छ छोरा मान्छेले गर्नुपर्ने कार्यहरू यो हो छोरा मान्छेको हाउभाव यस्तो हुन्छ अथवा छोरी मान्छेको हाउभाव यस्तो हुन्छ भनेर एउटा भूमिका तोकिदिएको छ नि त होइन त्यो भूमिका अघि जन्मिएका ती बालक अथवा बालिका चाहिँ यौनाङ्ग जुन दुईटा खुट्टाको बीचको यौनाङ्ग हुन्छ पुलिङ्ग र स्त्रीलिङ्ग लिएर जन्मेका बालक बालिका हुर्कने बढ्ने क्रममा त्यो इंगित गरिएको यौनाङ्गको भन्दा फरक लैङ्गिक पहिचान राख्ने व्यक्तिलाई चाहिँ हामी ट्रान्सजेन्डर भन्छौ है जस्तो कि मेरो कुरा गर्नु पर्दाखेरि म बालक भएर जन्मेको मेरो दुईटा खुट्टाको बीचमा जन्मिँदाखेरि यौनाङ्ग लिङ्ग नै थियो अनि समाजले मेरो परिवारले लिङ्गकै आधार त्यो यौनाङ्गकै आधारमा मलाई छोराको नामकरण गरिदियो नवीन सेक्सन राखिदियो जतिखेर मलाई म को हो भन्ने पनि थाहा थिएन होइन र समाजले देखिएको बुझाइएको हाम्रो समाजमा बुझाइएको पढाइएको पहिलेदेखिबाट दुईवटा कुराको बिचमा योनाङ्ग भएको जुन चाहिँ योनाङ्ग छ त्यसको आधारमा नामकरण गरिदिने र त्यो अनुरूपको चाहिँ हामीले समय समाजको एउटा अपेक्षा चाहिँ पछि गएर यो पुरुष बन्छ होइन यसले वंश अगाडि बढाउँछ बाहिरको काम गर्छ समाजले दिएको एउटा प्रेजेन्टेसनको एउटा भूमिका छ नि त्यो भूमिकामा ऊ फिट हुन्छ र एउटा पुरुष कहलिन्छ भनेर सोचिएको थियो मेरो परिवारले पनि समाजले पनि आफन्तले पनि तर हुर्कनी बढ्ने क्रममा मेरो एजमा पुगेपछि जुन हामीसँग शारीरिक मानसिक भावनात्मक विकास हुन्छ नि शारीरिक योनाङ्गको त्यो
3: अरू किशोर अवस्थामा
2: प्रवेश गर्दाखेरि सामान्य हिसाबमा सबै बालबालिका यो त्यो समाजले तोकिदिएको भूमिकासँग फिट हुने गरेर हुर्कँदैनछ अब म पनि समाजले मलाई पुरुष भएको हेर्न चाहन्थ्यो मेरो परिवारले पुरुषको भूमिकामा देख्न चाहन्थ्यो तर मेरो मनभित्र मेरो दिमागमा चाहिँ कहिले पनि त्यो पुरुष भावहरू उत्पन्न भएन समाजले मलाई पुरुषको हावभावमा देख्न थालेको थियो तर म भित्र कसैले नसिकाइकन म भित्र आफै प्राकृतिक रूपमा चाहिँ महिलाको हावभावहरू विकास भइरहेको थियो मेरो दिमागले पनि मलाई महिला नै भनेर ठान्थ्यो र महिला भनेर मलाई डाइरेक्ट गर्थ्यो र हामी सबैलाई थाहा छ हाम्रो दिमागले हामीलाई जस्तो डाइरेक्ट गर्छ हामी त्यसरी नै अवगत गर्छौँ होइन सो समाजले एकातिर तिमी पुरुष हौ भनेर मलाई त्यो भावना विचार लागिराख्दाखेरि म भित्र महिला भाव विकास हुँदाखेरि चाहिँ म आफूले आफूलाई कन्फ्युजन थियो कि म छोरा हो कि छोरी हो कि होइन म छोराको जस्तो बिहेभियर किन गर्न सक्दिनँ होइन मलाई सोसाइटीले तिमी पुरुष हौ भनेर भनिराख्दाखेरि किन मैले त्यो मान्न तयार छुइनँ भनेर मेरो दिमागले मेरो मनले जहिले पनि त्यो 13-14 वर्षको उमेरबाट मलाई त्यो फरकपन महसुस भएदेखिबाट एउटा एजमा पुगेर मैले आफूले आफूलाई नचिन्दासम्म चाहिँ थुप्रै किसिमको चुनौतीहरू चाहिँ मैले भोग्नु परेको थियो कि अनि स्कुल पढ्दाखेरि पनि साथीभाइले चाहिँ छक्का हिजडा जस्तो उपनाम दिन्थ्यो है यो त केटा भएर केटी जस्तो हावभाव गर्छ यो त हिजडा हो यो छक्का भन्ने उपनाम दिन्थ्यो र मैले आफूले आफूलाई चिन्न नसकिरहँदाखेरि त्यो नाम दिँदाखेरि चाहिँ यति धेरै गाह्रो हुन्थ्यो कि सर स्कुल पढ्दाखेरि होइन अनि क्लास 7 मैले कहिले पनि टोयलेट युज गर्न सकिनँ पुरुषको टोयलेट होइन किनकि पुरुषको टोयलेट जाँदाखेरि त्यहाँ मोलेस्ट हुन्थ्यो मलाई होइन यसको योनाङ्ग के छ भने केटाले तान्दिन खोज्थ्यो अनि त्यो मलाई डर लाग्थ्यो है अनि मलाई आत्मग्लानी पनि हुन्थ्यो त्यतिखेर किन मलाई भगवान्ले यस्तो बनाइदियो किन मलाई छोरा भएर ऊ यो केटाहरू जस्तै बनाइदिएन कि मलाई एउटा केटी किन बनाइदिएन किन मलाई यो दोसाथमा राखिदियो भने मैले जहिले पनि भगवान्लाई सराप्थ्यो कि भगवान्को हामीले आशीर्वाद लिन्थ्यो नि सो मैले जहिले पनि भगवान्लाई सराप्थ्यो कि किन तिमीले मलाई मात्रै यस्तो बनाइदियो भने हरेकचोटि मैले भगवान्लाई गाली गर्थ्यो अनि मैले हरेकचोटि आफूले आफूलाई गिल्ट खुवाउँथेँ कि अनि त्यसको प्रश्नको जवाब मलाई कहिले पनि थिएन कहिले पनि पाएन स्कुलमा किनकि हाम्रो स्कुलमा पछि उमेर पढ्दै जाँदाखेरि यो भावना विकास हुँदै गयो होइन सर अनि म कन्फ्युजनमै थियो म छोरा हो कि छोरी हो अथवा म जस्तो व्यक्ति संसारमा म मात्रै हो एउटै होला भनेर त्यो एउटा दोसाथमै बाँचिरहेको थियो अनि स्कुल पढ्दाखेरि अब स्त्रीलिङ्ग पुलिङ्ग अथवा नपुंसक लिङ्गको कुरा गर्छ होइन अनि नेपाली पढाउँदाखेरि पनि हाम्रो त्यो व्याकरणमा स्त्रीलिङ्ग पुलिङ्ग आउँदाखेरि केटा र केटीको अथवा महिला र पुरुषको परिभाषा दिइन्थ्यो त्यो नपुंसक आउँदाखेरि नन लिभिङ थिङ्सको पुरुष परिभाषा दिँदाखेरि चाहिँ साथीहरू चाहिँ मलाई हेरेर हाँस्थ्यो कि अनि त्यतिखेर पनि एकदम गाह्रो हुन्थ्यो अनि हजुरले भने जस्तै कतिखेर मलाई महसुस भयो भन्दाखेरि मलाई 13-14 वर्षको उमेरबाट म फरक छु भनेर महसुस थियो तर एकिनका साथ म यही समूहको हो अथवा म हो यो भनेर बुझ्नको लागि मलाई 24 लागेछ है तपाईँ आफै कल्पना गर्नुहोस् हामी सबैले 13-14 वर्षको उमेरबाट आफ्नो युनिकता इन्जोय गर्छौँ होइन तर मलाई मेरो युनिकता बुझ्नकै लागि मलाई 24 पार गर्नु पर्यो भने मैले आफ्नो युनिकता इन्जोय गर्न त 30 कटेपछि मात्रै मैले आफ्नो युनिकता इन्जोय गरेको होइन सो मलाई मैले आफूले आफूलाई कसरी बुझेँ भन्दाखेरि स्कुल पढ्दाखेरि साथीहरूले मलाई छक्क हिजडा सँगसँगै होमो भनेर जिस्काउँथे कि अनि त्यतिखेर जतिखेर म हुर्कने त्यति टिनेज लेभलमा थियो त्यतिखेर यो होमो भन्ने शब्द पनि बुझाइएको त्यति प्रचारमा आएको ट्रान्स भन्ने शब्द झन् सुन्दै नसुनेको शब्दहरू थियो अनि मैले गुगल गरेँ सर होइन गुगल होमो सेक्सुअल भनेर थाहा थिएन मलाई होमो भन्ने शब्द मात्रै सर्च गर्दाखेरि त्यहाँ केटाकेटाको सेक्सुअल बिहेभियर भएको परिभाषा चित्रण भिडियोहरू भेटाएँ होइन
3: केटाकेटाको
2: अनि त्यो भेटाउँदाखेरि मलाई पनि त्यो डेफिनेसनले मलाई पनि फिट भएको पाइनँ क्या सर किन भन्दाखेरि म त आफूले आफूलाई केटी ठान्थेँ नि त महिला ठान्थ्यो तर त्यहाँ केटाकेटाको सम्बन्ध बिचको सम्बन्धलाई मात्रै हो म भन्छ भनेपछि झन् म कन्फ्युजन भयो कि ए भगवान् म चाहिँ कुन चाहिँ क्याटेगोरीमा हो म के हुन्छ भनेर बुझ्दै जाँदाखेरि एकचोटि पत्रिकामा नेपाल अन्नपूर्ण पोस्ट जस्तै लाग्छ अथवा साप्ताहिक मलाई त्यो कन्फ्युज भए त्यसमा चाहिँ यो त्यसोलिङ्गी व्यक्तिहरू त्यसोलिङ्गी भन्ने शब्दहरू त्यो शब्दको चाहिँ ब्युटी प्याजेन्टको न्युज आयो कि आर्टिकल आएको थियो अनि त्यो लेखेको क्यारेक्टर त्यहाँ डिफाइन गरेको व्यक्तित्वहरूको त्यो कथाहरू सबै मसँग मिलेको जस्तो लाग्यो कि अनि बुझ्दै जाँदाखेरि त अनि म जस्तो व्यक्तिलाई त त्यतिखेर थर्ड जेन्डर ट्रान्सजेन्डर भनिँदो रहेछ भने अलिकति एकिन भयो अनि अलिकति होप पनि जाग्यो सर अनि त्यो सम्बन्धी काम गर्ने संस्था निलिरा समाज भन्ने थाहा पाइसकेपछि मैले 197 हाम्रो नेपाल दूरसञ्चारमा फोन गरेर निलिरा समाजको नम्बर मागेँ अनि त्यो नम्बर मागेपछि म निलिरा समाजमा गइसकेपछि मलाई मैले काउन्सिलिङ लिएँ काउन्सिलिङ भनेको मतलब मेरो पहिचानको विषयमा अनि त्यसपछि बल्ल मलाई चाहिँ 24 वर्षको उमेरमा चाहिँ म फरक रहेछु फरक इन टर्म्स अफ म महिला र पुरुष भन्दा फरक लैङ्गिक पहिचान राख्ने व्यक्ति रहेछु भनेर थाहा पाएछ
3: एकदमै महत्वपूर्ण कथा तपाईँले जे कथा भन्नुभयो यो थुप्रो हजारौं हजार चाहिँ हाम्रो व्यक्तिहरूले यस्तो खालको पीड़ामा भोग्नुभयो होला अझै पनि हुनुहुन्छ होला त्यसैले पनि तपाईँहरू जस्तो व्यक्ति आएर यी कुराहरू भनिदिनु पर्ने कुराकानीहरू गरिदिनु पर्ने यसको महत्व छ होइन र उहाँले छोटोमा भन्दाखेरि यति लामो कथालाई मैले छोटोमा भन्दाखेरि जन्मिने बेलामा पुरुषको अङ्ग अथवा लिङ्ग लिएर जन्मिएको भए भने पनि उहाँको जुन भित्री आत्माले दिमागले म त पुरुष होइन नि म त महिला हो भन्ने सोचिराख्नु भएको थियो होइन त्यसले गर्दा त्यो यति ठूलो द्वन्द्व थियो अब चाहिँ लिङ्गको हिसाबले अथवा चाहिँ यौनाङ्गको हिसाबले लिङ्ग हुने तर चाहिँ व्यवहारको हिसाबले अथवा सोचको हिसाबले चाहिँ तपाईँ चाहिँ महिला जस्तो हुने अनि महिला जस्तो हुनेको त यो नि हुनुपर्ने थियो तर तपाईँसँग यो नि
2: छैन
3: यस्तो खालको चाहिँ व्यक्तिहरूलाई चाहिँ हामीले ट्रान्सजेन्डर भनेर भनेका रहेछन् होइन र त्यसलाई नेपालीमा चाहिँ हामीले उल्था गर्दाखेरि तेस्रो लिङ्गी भनेर उल्था गर्यौँ जुन चाहिँ त्यति पाच्य र त्यति राम्रो शब्दको रूपमा लिइँदैन
2: अनि तेस्रो लिङ्गी भनेको सबै ट्रान्सजेन्डरलाई यसले चाहिँ परिभाषित गर्दैन होइन अब हामीले चाहिँ अहिले नेपालको ट्रान्सजेन्डरको नेपाली शाब्दिक अर्थ भन्दाखेरि पारालिङ्गी
3: भन्छौँ
2: ट्रान्सको मतलब पारा भयो लिङ्गको मतलब जेन्डर भइहाल्यो सो ट्रान्सजेन्डर भयो अनि अब तेस्रो लिङ्गी भन्दाखेरि चाहिँ जो महिला र पुरुषको परिभाषा भन्दा फरक परिभाषा राख्छ नि म महिला पनि होइन पुरुष पनि होइन भनेर जुन परिभाषा नन बाइनरी कन्सेप्ट हुन्छ नि त्यस्तो व्यक्तिलाई चाहिँ हामी तेस्रो लिङ्गी भन्छौँ
3: अब यसो भएपछि हामीले यो जुन समुदाय भन्यौँ नि एउटा त हामी ट्रान्सजेन्डर गर्यौँ अरू को को हुन्छन्
2: अब यसमा हामीले समग्रमा हेर्दाखेरि अहिले तपाईँले सुन्दै आएको हामी सबै सुनेको एलजीबीटीआईक्यू प्लस भन्छौँ कहीँ कतै तपाईँले क्वियर भन्ने शब्द पनि सुन्नुभयो होला अनि कहीँ कतै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि भनेर सुन्नुभयो होला होइन कहीँ कतै सोजी एक्सी भन्ने पनि सुन्नुभयो होला होइन यो सबैले चाहिँ तपाईँको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई बुझाउँछ होइन त्यो भनेको एलजीबीटीआईक्यू यसलाई सामान्य हिसाबले भन्नुपर्दाखेरि मैले अघि नै भनिसकेँ यो सबैलाई बुझ्दाखेरि हामीले दुईटा खुट्टाको बीचको यौनाङ्ग मनको झुकाव र दिमागको पहिचानलाई बुझ्न जरुरी छ होइन सर सो म अब एलजीबीटीआईक्यू कोलाई सर हेर्दाखेरि म एलजीबीको कुरा गर्छु जुन चाहिँ यौन झुकावसँग बढी महत्व राख्छ र बढी तपाईँको त्यसले परिभाषित गर्छ एल भनेको लेस्बियन जी भनेको गे र बी भनेको बायोसेक्सुअल यो तीनटा व्यक्ति चाहिँ तपाईँको यौनिक झुकाव अथवा यौन अभिमुखीकरणको आधारमा छुट्टिन्छ जुन चाहिँ महिला पुरुष अथवा त्योभन्दा अन्य लैङ्गिक पहिचान राख्ने व्यक्ति पनि हुन सक्छ होइन जस्तै तपाईँको लेस्बियन भनेको एउटा महिला समलिङ्गी व्यक्ति अथवा समयौनिक व्यक्ति जो चाहिँ जन्मिँदाखेरि यौनाङ्ग महिलाको लिएको अथवा उसको लैङ्गिक पहिचान चाहिँ महिलै भएको व्यक्ति आफू जस्तै समान लैङ्गिक पहिचान भएको व्यक्तिसँग झुकाव राख्छ भने त्यस्तो खालको व्यक्तिलाई चाहिँ हामी महिला समलिङ्गी लेस्बियन
3: उनीहरूको यौन व्यवहार यौन चाहिँ सम्बन्धहरू चाहिँ
2: महिलासँग लैङ्गिक पहिचान महिला राख्ने व्यक्ति अनि त्यसपछि तपाईँको एउटा पुरुष आफू जस्तै पुरुषसँग पुरुष लैङ्गिक पहिचान राख्ने व्यक्तिसँग झुकाव राख्छ भने त्यस खालको व्यक्तिलाई चाहिँ हामी गे समयौनिक समलिङ्गी व्यक्ति भन्छौँ होइन सर अनि बायोसेक्सुअल भनेको त्यस्तो व्यक्ति जसको चाहिँ यौन झुकाव चाहिँ आफू जस्तै समान लैङ्गिक पहिचान भएको व्यक्तिसँग पनि हुन्छ र सँगसँगै आफूभन्दा फरक विपरीत लैङ्गिक पहिचान भएको भएको व्यक्तिसँग पनि उसको यौन झुकाव हुन्छ भने हामी त्यस खालको व्यक्तिलाई चाहिँ बाइसेक्सुअल भन्छौँ होइन सर. तपाईँको यौन झुकाव, यौन अभिमुखीकरण, सेक्सुअल ओरिएन्टेसन भनेको तपाईँको मनको कुरा हो, अदृश्य हो. तपाईँ कोसँग यौनिक झुकावले, यौन आकर्षण हिसाबले झुकाव राख्छ त्यो नै त्यो बढी मधुर र दिशाबोध गर्छ, जुन चाहिँ तपाईँले मुखले नभनेसम्म कसैले थाहा पाउँदैन. जतिखेर हामी माया प्रेमको कुरा गर्छौँ नि सर, म तिमीलाई माया गर्छु, आई लभ यु भन्ने बेलामा चाहिँ त्यतिखेर बल्ल यो व्यक्तिहरूको, यो व्यक्तिहरूले भनिसकेपछि मात्र पहिचान गर्ने भएको हुनाले चाहिँ हामीले हेर्दैमा देख्दैमा यौन झुकाव, यो यौन झुकाव भएको व्यक्तिलाई चाहिँ कहिले पहिचान गर्न सक्दैन. र यसै कारणले गर्दाखेरि पनि यो यो पन भएको व्यक्तिहरू चाहिँ अलिकति इन्भिजिबल हुन्छन्,
3: उनीहरूलाई चाहिँ हामीले पहिचान गर्न, देख्न, समुदायमा देख्नको लागि गाह्रो हुन्छ र उनीहरूलाई आफ्नो पहिचान सहित बाहिर आउन पनि
2: एकदम गाह्रो
3: जस्तो समुदायमा गाह्रो हुन्छ.
2: किनकि हाम्रो सोसाइटी नै त्यस्तो छ जहाँ चाहिँ महिला र पुरुषको सम्बन्ध मात्रै एक्सेप्ट गरेको छ. हामीलाई बच्चैबाट पढाउँदाखेरि सम्बन्ध भनेको महिला र पुरुषको मात्रै हो, यो नै आधिकारिक हो, यो सम्बन्धलाई मात्रै हामी पहिचान गर्छौँ, विश्वास गर्छौँ भन्ने सोचले हामीलाई हुर्काइदिएको छ, पढाइएको छ, बुझाइएको छ नि त. त्यसकारण चाहिँ अब त्योभन्दा फरक तपाईँको आकर्षण झुकाव हुने बित्तिकै त्यहाँनिर थुप्रै किसिमको नजरले हेर्ने दोष लगाउने चलन छ होइन. तपाईँको विभिन्न उपनामहरू दिँदाखेरि चाहिँ यो स्पन भएको व्यक्तिहरू चाहिँ इन्भिजिबल भएर बस्नुपर्ने अवस्थामा छ. अनि हामी सबै अनुमान गर्न सक्छ कि कोही व्यक्ति लुकेर बस्दाखेरि उसको कस्तो खालको किसिमको उसलाई मानसिक पीडाहरू हुन सक्छ.
3: एउटा त लाञ्छना लागेर भेदभाव छ, अनि उनीहरूले पाउनुपर्ने कुनै पनि खालको सुविधाहरू, अरू सामान्य सुविधाहरू पनि प्राप्त गर्नलाई एकदमै गाह्रो हुन्छ. स्कुल जानलाई गाह्रो छ, कलेज जानलाई गाह्रो छ.
2: यो व्यक्तिहरूलाई चाहिँ स्कुल जान, कलेज जान अलिकति गाह्रो हुँदैन सर. कसरी तपाईँको जन्मिँदाखेरि ऊ बालक अथवा बालिका भएर जन्मिएको हुन्छ, कुनै प्रब्लम हुँदैन.
3: लेजबियन गेज भनौँ न, महिला समलिङ्गी, पुरुष समलिङ्गी र बाइसेक्सुअलहरूलाई त समस्या भएन
2: भएन.
3: किनकि ट्रान्सजेन्डरहरूको लागि चाहिँ
2: यो चाहिँ अब इनभिजिबल हुन्छ, उहाँले आफ्नो सम्बन्ध खुलाउँदाखेरि, सम्बन्ध भन्दाखेरि चाहिँ गाह्रो भयो. लेजबियन गे बाइसेक्सुअल को कुरा गर्नुपर्दाखेरि होइन, अब ट्रान्सको कुरा गर्नुपर्दा ट्रान्स व्यक्तिहरूको चाहिँ अब भिजिबल हुन्छ, एउटा यो प्रेजेन्टेसनकै आधारमा उनीहरू डिस्क्रिमिनेसन हुन्छ कि सर. यो बाहिरी आवरणको, बाहिरी आवरण जुन सोसाइटीले देख्न चाहेको आवरण अर्को थियो, तर मैले पहिलेको आवरणको आधारमा, मेरो प्रेजेन्टेसनको आधारमा चाहिँ ट्रान्स व्यक्तिहरूले चाहिँ समस्या भोग्नुपर्छ. जन्मिँदाखेरि उनीहरूले कुनै पनि समस्या भोग्दैन, किनकि जन्मदर्दाखेरि हाम्रो जन्मदर्ता म बालक र बालिकाकै रूपमा हुन्छ
3: होइन.
2: तर हुर्कने बनेको एउटा प्रेजेन्टेसन, हावभाव, बिहेभियर र लैङ्गिक पहिचानको आधारमा चाहिँ हामीले चाहिँ विभेद खेप्नुपर्छ. अनि हामी स्कुल पढ्दाखेरि अब तपाईँको 13-14 वर्षकोबाट जतिखेर हामीले फरक प्रेजेन्टेसन गर्छौँ, त्यहाँबाट चाहिँ हामीलाई डिस्क्रिमिनेसन हुन्छ स्कुल पढ्दाखेरि. त्यहाँबाट चाहिँ हाम्रो जोड्ने चाहिँ डिस्क्रिमिनेसनको जोड्ने चाहिँ स्टार्ट भएर एट द इन लाइफको सम्म चाहिँ कन्टिन्युस रहिरहन्छ. अनि तपाईँको गे पिपलहरूको, लेस्बियन पिपलहरूको, बाइसेक्सुअलहरूको चाहिँ एउटा मायाको मायाको कुरा गर्ने उमेरमा पुगिसकेपछि अभिव्यक्त गर्दाखेरि चाहिँ त्यहाँबाट स्टार्ट हुन्छ
3: अभिव्यक्त चाहिँ उनीहरूको फरक हुन्छ. अब हामीले तिनटा क्याटेगोरी गर्यौँ, एल, जी, बी
2: र ट्रान्सजेन्डरको कुरा गर्यो होइन.
3: अब त्यसपछि अरू
2: ट्रान्सजेन्डरमा पनि एउटा बालकबाट महिला बनेको, जस्तो कि म जस्तो व्यक्ति होइन, एउटा चाहिँ बालिकाबाट पुरुष बनेको व्यक्ति पनि हुन्छ, उहाँलाई हामी ट्रान्सम्यान भन्छौँ होइन. जसको चाहिँ तपाईँको योनि लिएर जन्मेको हुन्छ, महिला देख्नुपर्ने समाजको अगाडि ऊ पुरुष भएर अगाडि बढ्छ भने हामी उसलाई चाहिँ तपाईँको ट्रान्सम्यान भन्छौँ है सर. त्यसपछि त्यो यो चाहिँ तपाईँको दिमागको कुरा भयो, दिमागले तपाईँ पुरुष कि महिला भनेर डिटेक्ट गर्यो, तपाईँ त्यो अनुरूप आउँदाखेरि तपाईँलाई गाह्रो भयो. अब सबैभन्दा गाह्रो अर्को भनेको चाहिँ इन्टरसेक्स पर्सनलाई, जसको चाहिँ जन्मिँदाखेरि दुईटा खुट्टाको बिचमा जुन यौनाङ्ग महिला र पुरुषको भनेर हाम्रो सोसाइटीले डिफाइन गरेको छ, साइन्सले डिफाइन गरेको छ नि सर. पुरुष भन्ने बित्तिकै तपाईँको लिङ्ग हुन्छ, अन्डकोष हुन्छ, क्रोमोजोमको मात्र एक्स र वाई हुन्छ, हर्मोनको मात्र यति हुन्छ भनेर डिफाइन गरेको छ नि त. यो क्यारेक्टर, यो विशेषता, यो गुणस्तर लिएर जन्मियो भने तपाईँ पुरुष बालक हुनुहुन्छ. अनि योनिको महिलाको विशेषता लिएर अब क्रोमोजोम एक्सेसको मात्र, हर्मोनको मात्र र योनिको आकार प्रकार जुन हाम्रो डेफिनेसन गरेको छ नि, व्याख्या गरेको छ, त्यो लिएर जन्मे बालिका भन्छौँ. तर त्यो दुईटा बीचको भेरियन्स कुनै पनि बच्चा जन्मिन्छ भने हामी त्यस खालको व्यक्तिलाई चाहिँ अन्तर्लिङ्गी अथवा इन्टरसेक्स भन्छौँ होइन.
3: योनि पनि हुन सक्ने भयो, योनि र लिङ्ग दुइटै हुन
2: सक्ने
3: भन्छ नि सानो सानो स्ट्रक्चर.
2: हजुर हजुर, अनि ठ्याक्क अब यसमा हामीले डिफाइन गर्दाखेरि हामीले स्पष्ट अस्पष्ट भन्ने शब्द प्रयोग त गर्नु भएन होइन, तर महिला र पुरुषको त्यो जुन विशेषता हुन्छ नि, यो नाङ्गको विशेषता, यो शारीरिक ढाँचाको अनि तपाईँको गुणसूत्रको त्योभन्दा फरक कुनै न कुनै विशेषता लिएर जन्मे भने त्यस खालको व्यक्तिलाई चाहिँ हामी अन्तर्लिङ्गी बच्चा भन्छौँ अथवा व्यक्ति भन्छौँ जसको चाहिँ मोर देन 40 भन्दा भेरियन्स हुन्छन् भनेर चाहिँ भनिएको छ. अब सबैबाट ठ्याक्क तपाईँ इक्जाम्पलको लागि तपाईँ र म दुवैजना इन्टरसेक्स फेल भयो, तपाईँको भेरियन्स र मेरो भेरियन्स फरक हुन सक्छ. त्यस कारण चाहिँ अन्तर्लिङ्गी बच्चा भन्ने बित्तिकै अब हामीले चाहिँ त्यो डिफाइन गरेको परिभाषा त्यो विशेषता भन्दा फरक हुने बित्तिकै हामी त्यसलाई चाहिँ अन्तर्लिङ्गी भन्छौँ.
3: भनेपछि यसलाई सजिलो भाषामा बुझ्दाखेरि जस्तो उदाहरणको लागि अब दाढी आएको छ तर चाहिँ स्तन पनि छ होइन, अनि फेरि पिसाब फेर्ने चाहिँ लिङ्ग छ.
2: हजुर हजुर, त्यो लिङ्ग भन्ने बेलामा लिङ्गको अब ठ्याक्क लिङ्ग भन्ने बित्तिकै तपाईँको कुनै कुनै पुरुषमा लिङ्ग हुन्छ, यो स्तन पनि अलिकति ठुलो हुन्छ, त्यो भन्ने बित्तिकै उसलाई अन्तलिङ्गी भन्न मिलेन सर. अब यो नाङ्गको हिसाबमा यो नाङ्ग उसको चाहिँ पुरुषको
3: होइन, मैले भन्दै थिएँ लिङ्ग पनि छ योनी पनि छ,
2: स्वभाव त्यस्तो हुन सक्छ,
3: स्वभाव त्यस्तो हुन सक्छ, अथवा योनी छ होइन
2: लिङ्ग,
3: अनि लिङ्ग पनि छ, अनि त्यसपछि तपाईँको दारी पनि आएको छ, विभिन्न भेराइटी 40 भन्दा बढी
2: यो नै हुन्छ भनेर डिफाइन गर्न सकेन. यो भन्ने बित्तिकै मैले अन्तर्लिङ्गी व्यक्तिको पहिचानमाथि मैले नाइन्साप गरेको हुन सक्छ, तसर्थ हामीले बुझ्दा सामान्य भाषामा बुझ्नु पर्दाखेरि चाहिँ तपाईँको पुरुष यौनाङ्गको डिफाइन गरेको विशेषता र महिलाको
3: पहिलाको भन्दा फरक खालको दुइटै भएको अथवा फरक खालको होइन भएकोलाई चाहिँ हामीले इन्टरसेक्स होइन इन्टरसेक्स भनेको चाहिँ त्यो.
2: हजुर, यो व्यक्तिहरूको जन्म हुने बित्तिकै उनीहरूको जन्मने बित्तिकै उसको यौनाङ्गको आधारमा उसले चाहिँ हिंसा खेप्नुपर्छ कि. एउटा बच्चा जन्मिने बित्तिकै हामी उसको बाल अधिकारको कुरा गर्छौँ होइन, थुप्रै कुराहरू गर्छौँ, तर यस्ता खालको नानी बाबुहरू जन्मिने बित्तिकै अब बच्चा जन्मिने बित्तिकै हाम्रो सोसाइटीमा कलङ्क भनेको थुप्रै किसिमको ट्याग लगाइदिएर उसलाई चाहिँ स्टिग्माटाइज गर्ने चलन छ,
3: लुकाइदिने
2: चलन छ.
3: उसलाई मात्रै भनेको उसको बाबु आमालाई परिवारलाई सबैलाई के छ भन्दा चाहिँ फलानु त यस्तो भएछ, कुन जन्ममा पाप गरेको थियो त्यस कारणले गर्दा यस्तो जन्म,
2: त्यो बच्चाले म त्यस्तै हुन्छु भनेर जन्मेको पनि होइन,
3: उसको के दोष छ,
2: हजुर परिवारले पनि यस्तो जन्माउँछ भनेर भन्या
3: होइन,
2: ऊ जसरी उसको जुन नेचरमा ऊ जन्मियो हामीले त्यसलाई रेस्पेक्ट गर्नु पर्यो. तर हाम्रो ल्याकिङ चाहिँ सोसाइटीमा यो नै छ कि हाम्रो जहिले पनि त्यो तपाईँको पूर्ण बालक बालिका त्यसलाई रेस्पेक्ट गर्ने, पुरुष र महिलालाई रेस्पेक्ट गर्ने, त्योभन्दा बियोन्ड जेन्डरलाई रेस्पेक्ट नगर्ने अथवा महिला र पुरुषको सम्बन्धलाई मात्रै रेस्पेक्ट गर्ने सोचले हामीलाई हुर्काइदिएको पढाइदिएको बुझाइदिएको हुँदाखेरि चाहिँ त्योभन्दा विविध लैङ्गिक पहिचान यौन अभिमुखीकरण र यौन विशेषता भएको व्यक्तिहरूलाई चाहिँ अझै पनि सोसाइटीले हेर्ने दृष्टिकोणहरू चाहिँ अलिकति
3: अलिकति फरक छ. एलजीबीटीक्यूआईसम्म
2: अब क्यू भनेको क्वेयर शब्द होइन सर, अब एलजीबीटीआईलाई समग्रमा बुझाउने छाता शब्द भने चाहिँ क्यू क्वेयर हो होइन सर. अब तपाईँ इक्जाम्पलको लागि तपाईँ गे हुनुहुन्छ, म ट्रान्सजेन्डर छु, मैले कुनै फोरममा तपाईँले गे भन्नु परेन, मैले क्वेयर ट्रान्स भन्नु परेन, मैले आम क्वेयर भन्ने बित्तिकै अब हामीले बुझ्न जरुरी छ कि यिनीहरू एलजीबीटीआई भित्रको कुनै एउटा समूह हो, सदस्य हो अथवा पहिचान राख्ने व्यक्ति हुन चाहिँ बुझ्न जरुरी छ. क्यू भनेको क्वेयर छाता शब्दावली हो होइन, अनि अर्को भाषामा क्यूको अर्को चाहिँ क्वेसनिङ भन्ने पनि हुन्छ. क्वेसनिङ भनेको चाहिँ तपाईँ जुन कन्फ्युजनको पिरियडमा आफूभित्र प्रश्न गरिरहेको अवस्था हुन्छ नि, त्यो पिरियडलाई चाहिँ हामी क्वेसनिङ भन्छौँ. कहिलेकाहीँ तपाईँ ट्रान्सजेन्डर हुनुहुन्छ तर तपाईँले राइट इन्फर्मेसन नपाउँदाखेरि आफूले आफूलाई के भनिरहेको हुन सक्ला, अथवा आफ्नो ट्रान्जेक्सन पिरियडमा म केटा हो कि केटी हो भनेर आफूले आफूलाई एक्सप्लोर गर्ने बेला हुन्छ नि, त्यो स्टेजलाई चाहिँ हामी क्वेसनिङ भन्छौँ सर.
3: अनि एलजीबीटीक्यूआई अरू पनि हुन्छ,
2: अरू पनि थुप्रै छ, A++ भनेर छ होइन. अब एको कुरा गर्नुपर्दा यो असेक्सुअल होइन, जसको चाहिँ यौन झुकाव यौन एट्राक्सन चाहिँ कुनै पनि व्यक्तिसँग हुँदैन होइन, रोमान्टिक हिसाबले भने हामी त्यस खालको व्यक्तिलाई चाहिँ असेक्सुअल भन्छौँ.
3: उनीहरूलाई चाहिँ यौनको कुनै झुकाव छैन, यौन चाहना त हुन्छ होला,
2: अब त्यो पनि व्यक्ति विशेषमा भर पर्न सक्ला. अब यौन झुकाव र यौन चाहना नहुने झुकाव नहुने बित्तिकै चाहना भएन नि त सर,
3: हजुर.
2: अब कति मान्छेले फेरि यिनीहरूलाई त रिलिजियसतिर लगाएर जोड दिन्छ कि होइन, त्यो पनि होइन त्यो रिलिजियस भनेको त एउटा श्रद्धाको विषय हो जो कोही पनि हुनसक्छ तपाईँ पनि भोलि कुनै रिलिजियसमा लाग्नु भएर त्यहाँबाट वर्जित गरेको कुरा छ भने तपाईँ त्यो चाहना राख्नु हुँदैन भने तपाईँ असेक्सुअल हुँदैन त्यसको लागि तपाईँको दिमाग र मनबाटै आउनु पर्यो अनि यदि कसैले चाहिँ मलाई कुनै पनि व्यक्तिसँग यौन झुकाव यौन आकर्षण छैन भन्ने बित्तिकै फेरि हामीले त कस्तो स्टिगमा ट्याग लगाइदिन्छ
3: त्यसलाई चाहिँ एकदम भेदभाव गर्ने त्यसलाई चाहिँ हेर्ने दृष्टिकोण फरक बनाउने
2: हजुर त्यो पनि गर्नु भएन हाम्रो इन्डिभिजुअल व्यक्तिको चोइसेसको कुरा हो रेस्पेक्ट गर्नुपर्छ भन्ने कुराहरू नै हो
0: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डशिप र रिलेशनशिप
1: खुल्दुली .com म डाक्टर खेम कार्कीको साथ
0: जेनरेसन ग्याप थाहै नपाइ हुन्छ करियरको कन्फ्युजन एजुकेसनको
1: खुल्दुली .com म डाक्टर खेम कार्कीको साथ
0: ट्रेजेडी अट्र्याक्सन
1: हरेक दिन बेलुकी 9 बजे
3: यहाँहरूले थाहा पाउनुभयो LGBTQI होइन लेस्बियन गे बाइसेक्सुअल ट्रान्सजेन्डर क्वेयर र असेक्सुअलको कुराहरू अरू पनि खालको क्याटेगोरी
2: प्लस प्लस भनेको अब अझै योभन्दा बियोन्ड पनि आउन सक्छ हाम्रो समाज प्रगतिशील छ होइन सर हामी सबै अहिले इन्फर्मेसन एक्सप्लोर गर्दैछौँ पहिला हामी एलजीबीको मात्रै कुरा गर्थ्यो पछि टीको कुरा आयो आईको कुरा आयो त्यसपछि ए प्लसको कुराहरू आयो होइन सो जति जति मानव विकास हुँदै गर्छ अब मान्छेहरूले त्यो एक्सप्लोर गर्ने कुराहरू पनि आउँछ र सँगसँगै आफूलाई बुझेर आफ्नो अधिकार क्लेम गर्ने कुराहरू आउने भएको हुनाले चाहिँ त्यो प्लस प्लसलाई चाहिँ त्यतिकै छोडिदिएको योभन्दा बियोन्ड पनि हुन सक्छ स्पेक्ट्रम भनेर
3: स्पेक्ट्रम ठुलो छ भनेर भनेपछि हाम्रो श्रोता साथीहरूले हाम्रो चाहिँ दर्शक साथीहरूले बुझिहाल्नुभयो कि एउटा यौनिक अल्पसंख्यकको एउटा ठूलो विभिन्न खालको चाहिँ त्यहाँ चाहिँ अब अङ्ग्रेजीमा त भेराइटिज भनौँ न होइन अथवा चाहिँ विभिन्न खालको व्यक्ति व्यक्तित्वहरू चाहिँ हुनुहुन्छ उहाँहरूको एउटा समूहलाई हामीले चाहिँ यौनिक अल्पसंख्यक भनेर भन्छौं र यो यौनिक अल्पसंख्यकहरूको अधिकार उहाँहरूको पहिचान उहाँहरूको अधिकारलाई चाहिँ हाम्रो नेपालको संविधानले पनि संरक्षित गरेको छ त्यसैले यो एकदमै महत्वपूर्ण कुरा छ संसारभरि यौनिक अल्पसंख्यकहरूलाई चाहिँ हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनको लागि चाहिँ संसारभरि ठूलै धेरै धेरै कामहरू भएको छ र नेपालमा पनि हाम्रो नेपालको संविधान बन्ने बेलामा 2072 सालमा यसलाई पहिचान गरियो अदालतले यसलाई चाहिँ पहिचान गरिनुपर्छ भनेर भन्यो त्यस पछाडि चाहिँ संविधानमै हाम्रो यौनिक अल्पसंख्यकहरूको उहाँहरूको पनि राइटको कुराहरू उहाँहरू पनि यो चाहिँ आफ्नो आइडेन्टिटीसहित आफ्नो पहिचानसहित यो धरतीमा बाँच्ने अधिकार छ र उहाँहरूलाई पनि संरक्षित गर्नुपर्छ भनेर संविधानमा यसको व्यवस्था गरिएको छ त्यो संविधानले नै हाम्रा कानूनहरूलाई हाम्रा नियमहरूलाई हाम्रा पोलिसीहरूलाई निर्देशित गर्ने भएको हुनाले चाहिँ हामी सबैले जसले यौनिक अल्पसंख्यकहरूको बारेमा नकारात्मक सोचिरहेछौं यो सोच्नु चाहिँ एकदमै गलत हुनेछ अपराध हुनेछ र यो सोचलाई हामीले परिवर्तन गर्छ होइन त यो महत्वपूर्ण कुरा भयो अब तपाईँलाई म अलिकति पर्सनल कुरा अब तपाईँले भन्न सक्ने जति चाहिँ भन्नुहोला भन्न नसक्ने कुराहरू नभन्नुहोला होइन जस्तो तपाईँहरू ट्रान्सजेन्डरकै कुरा आज अलिकति बढी गरौँ अर्को दिन अरू हाम्रो चाहिँ अरू साथीहरूसँग कुराकानीहरू गरौँला अब तपाईँहरू त कस्तो भयो भने जन्मिँदाखेरि चाहिँ लिङ्ग लिएर जन्मिनुहुन्छ होइन अब बढ्दै जाँदाखेरि किशोर अवस्थामा आउँदाखेरि त लिङ्ग पनि त बढ्छ नि
2: होइन
3: अनि त्यो खालको लिङ्गको काम पनि त हुन्छ नि होइन र लिङ्ग उत्तेजित पनि हुन्छ होला होइन अब त्यसो भएपछि के हुने भयो भन्दाखेरि त शुक्रकीट उत्पादन हुने कुरा त हाम्रो शरीरभित्र त बायोलोजी त त्यही ढङ्गको हुने भएन होइन तर तपाईँलाई के चाहना चाहिँ हुने भएन भन्दाखेरि चाहिँ आफूलाई पुरुष भएर प्रस्तुत गर्न चाहिँ चाहना हुँदैन होइन मैले त तपाईँको कुरा म भन्न खोजिरहेको छु
2: हजुर
3: त्यो हुँदैन त्यसैले तर तपाईँलाई जहिले पनि महिला बन्न मन लाग्यो होइन तपाईँ चाहिँ ट्रान्सजेन्डर भएको यदि ट्रान्सम्यान भएको भए चाहिँ ऊ योनि लिएर जन्मिन्थ्यो तर ऊ चाहिँ महिलाले गर्नुपर्ने अरू एक्टिभिटिज नगरेर पुरुषले गर्ने खालको चाहिँ मन होइन भनेपछि अब तपाईँलाई के छ भने आफूलाई चाहिँ महिला बनाएर प्रस्तुत गर्न चाहनुहुन्छ त्यसैले तपाईँले महिलाको जस्तो मेकअप गर्नु भएको छ कपाल त्यस्तै लाउनु भएको छ लिपस्टिक लाउनु भएको छ अनि ब्रेस्ट पनि बनाउनु भएको छ तपाईँको त्यो ब्रेस्ट त आफै त आएको होइन यो कसरी बनाउनुहुन्छ
2: अब महिला भन्ने बित्तिकै अघि नै मैले नै कुरा गरेँ नि सर होइन महिला भन्ने बित्तिकै सोसाइटीले एउटा त्यस्तो महिलाको परिकल्पना गर्छ तपाईँ कुनै पुरुषलाई महिलाको परिकल्पना अथवा चित्र बनाऊ भनेर तपाईँ आँखा चिम्मा गरेर पनि उसको बनाउन सक्नुहुन्छ नि त होइन. र महिलाको चित्र बनाउनु भन्ने बित्तिकै तपाईँले कपाल लामो श्रृङ्गार गरेको ब्रेस इनलार्ज भएको बेजिनाको कुराहरू गर्नुहुन्छ होइन. सफ्ट अलिक श्रृङ्गार प्रकारको कुरा गर्नुहुन्छ. यस्तै गर्दाखेरि जन्मिँदाखेरि त शर्मा बायोलोजिकल रूपमा पुरुषको विशेषता लिएर गुणसूत्र लिएर जन्मेको त बस मेरो दिमाग र मन महिलाको भयो
3: होइन.
2: र हामी सबैलाई थाहा छ दिमाग र मनले गाइडेड गरेर पनि हामी अगाडि बढ्छौँ. आज हजुरले पिङ्क कलरको सर्ट लाउनु भएको छ, तपाईँलाई तपाईँको दिमागले भन्यो मनले भन्यो तपाईँ लगाएर आउनु पर्यो.
3: मलाई राम्रो
2: लाग्यो पनि भन्नु छैन सर, मैले तपाईँलाई ब्ल्याक लगाऊ भनेर मिल्दैन. त्यस्तै गरी म हुर्कनी बन्ने क्रममा पुरुषले पुरुषको जस्तै विकास हुन्छ शारीरिक विकास मानसिक र भावनात्मक विकासको कुरा गरेको छैन. शारीरिक विकास म बायोलोजिकल रूपमा जुन योनाङ्ग लिएर जन्मेको थियो त्यसरी नै मेरो विकास भएको थियो, त्यसरी म बढ़िरहेको थियो. तर मेरो दिमाग महिलाको जस्तो भएपछि त्यो मेरो शरीरको हुर्कत बढ्दै गरेको विशेषता मलाई मन परेन सर, मन पर्दैन.
3: हजुर
2: हेर्दै जुङ्गा आएको छ आफूले आफूलाई महिला भन्न, हुन त केही महिलाको पनि आउन सक्छ जुङ्गा, तर अपवादको हिसाबमा समग्र इन्जिनियर कुरा गर्नुपर्दा उसको ब्रेस इनलार्ज भएको छ. सो मैले यो मेरो दाह्री जुङ्गा फ्याँक्नको लागि मैले विज्ञानको सहयोग लिएँ. अहिले त थुप्रै उपकरणहरू टेक्नोलोजी आइसकेको छ. त्यसरी पनि म मंगोलियन फ्यामिली बिलोङ्स गर्ने भएको हुनाले सर भगवान सायद दाइने भएर मलाई त्यो सुविधा भएको होला होइन. तर यति भन्दैमा फेरि सबैलाई मैले त्यो उस गर्न डिमोटिभेट गर्न खोजेँ होइन, कसैको धेरै आउँछ कसैको कम आउँछ. तर त्यसलाई निर्मूल गर्नको लागि मैले यो मेरो फ्युचरलाई ल्याउनको लागि चाहिँ तपाईँको यो हेयर रिमुभल पद्धति टेक्नोलोजी युज गरे सर होइन. अनि त्यसपछि स्किनहरूलाई अलिकति सफ्ट गर्नको लागि फिमेल हर्मोनहरू खानु परेको थियो. र ब्रेस्टको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले डक्टरको शल्यक्रिया नै गरेको हो, मैले सिलिकन इम्प्लान्ट गरेको हो. किनकि म बायोलोजिकल महिला पुरुष भएपछि मेरो त इन्लाज हुने होइन. अनि म स्यापक भित्तै लिएर भित्तै भनौँ न शरीर भित्तै लिएर जुङ्गा ल्याएर केटीको लुगा लगाउँदाखेरि अचम्म मान्छ नि त मान्छेले. सो मैले आफूले आफूलाई महिलाको रूपमा परिष्कृत गर्नको लागि चाहिँ केही न केही डक्टरी विज्ञानको सहयोग चाहिँ लिएकी छु.
3: डेफिनेटली अब दर्शक श्रोता साथीहरूलाई म अलिकति चिकित्सक भएको नाताले अलिकति यसलाई एक्सप्लेन गरिदिउँ कि उहाँले सिलिकोन इम्प्लान्ट गरेको भन्नुभयो. यदि म रङ भयो भने मलाई चाहिँ करेक्सन पनि गर्नुहोला. त्यो भनेको के भने हामीसँग यहाँ ब्रेस छ, ब्रेसको वरिपरि छाला छ होइन, अथवा स्तन छ भनौँ न, स्तनको वरिपरि छाला छ. त्यो छाला चाहिँ हाम्रो छाला चाहिँ जति तन्कायो तन्किन सक्ने हुन्छ. त्यसैले चिकित्सकहरूले चाहिँ त्यो ठक्कै स्तनको मुनिपट्टि चाहिँ सिलिकोन भन्ने चाहिँ एउटा यस्तो इनर्ट भनौँ न, हाम्रो शरीरलाई केही पनि नोक्सान नगर्ने खालको चाहिँ पदार्थ हो, त्यो केमिकल्सहरू हो. त्यो पदार्थको चाहिँ आफूलाई चाहिने खालको साइज चाहिँ उहाँहरूले इम्प्लान्ट अथवा राखिदिनुहुन्छ. अनि त्यो राखिदिइसके पछाडि त्यसलाई चाहिँ अब स्किन त ट्यानिङ गर्ने भन्छ कि तन्काएपछि, अनि हाम्रो ब्रेस्ट बन्छ. र त्यसरी यो सामान्य शल्यक्रिया नै हो, यो सामान्य शल्यक्रियाबाट पनि ब्रेस्ट चाहिँ बनाउन सकिन्छ. तर महत्वपूर्ण कुरा चाहिँ के हो भने फिमेल हर्मोन, अब मेल हर्मोन भइराखेको बडीमा फिमेल हर्मोनलाई चाहिँ बढाउँदाखेरि चाहिँ स्वाभाविक रूपमा चिकित्सकहरूको निगरानी पनि जरुरी छ, र खाने व्यक्तिहरूले पनि एकदमै ख्याल गरेर खानुपर्ने हुन्छ. त्यसको चाहिँ धेरै असरहरू पनि हुन्छ. तपाईँहरूको समुदायमा त्यस्तो कुनै छलफल हुने अथवा त्यस्तो
2: इस्युज तपाईँले रेज गरिदिनु भयो. अहिले हाम्रो डिस्कसन पनि यही छ होइन. अब हामीलाई पहिला त्यति पर्याप्त ज्ञान थिएन, सो हामीले विदाउट डक्टरको प्रिस्क्रिप्सन पनि हर्मोनहरू खायौँ होइन. किनकि त्यो खानुमा पनि आफै बाध्यता थियो, त्यो त्यसको सम्बन्धित चिकित्सकहरू कम, त्यहाँसम्म जानको लागि हामीलाई अर्को किसिमको बाध्यता चुनौतीहरू थियो होइन. इन्फर्मेसन थिएन, कतिपय अवस्थामा पैसा पनि हुँदैन थियो. सो बजारमा सस्तो रूपमा जुन चाहिँ एभाइलेबल छ हामीले विदाउट डक्टरको प्रिस्क्रिप्सन साथीको लय लयमा खान्थ्यौँ होइन. तर त्यसले चाहिँ थुप्रै किसिमको तपाईँको हेल्थ वाइज चाहिँ थुप्रै किसिमको कम्प्लिकेसनहरू ल्यायो होइन. त्यसले गर्दाखेरि चाहिँ हाम्रो जहिले पनि डिमान्ड छ सरकारसँग, तपाईँले हामीलाई पहिचान गरिसकेपछि यो पहिचानसँग सरकार निमित्तको लागि निमित्त सर्वसुलभ रूपमा सजिलै उपलब्ध हुने यस्ता किसिमको इन्फर्मेसन, तपाईँको संरचना सेवाहरू चाहिँ उपलब्ध हुनुपर्छ, ताकि हामीले चाहिँ विदाउट डक्टरको प्रिस्क्रिप्सन चाहिँ यो खानु हुँदैन मिल्दैन खान नपरोस् भनेर चाहिँ हामी जहिले पनि डिमान्ड गरिरहेका छौँ होइन सर. सो हाम्रोमा पनि डिस्कसन यही छ कि कति साथीहरूले चाहिँ विदा डाक्टरको प्रिस्क्रिप्सन खाइराख्नु भएको छ, मलाई त्यो दबाईले सुट गर्छ भने अरूलाई नहुन सक्छ, तर साथीले चाहिँ मलाई खाएर मलाई सुट गरेको देखेर त्यही लहलेमा
3: खाने,
2: हामीले यो कुरा गर्नु हुँदैन भनेर चाहिँ भनिरहेका छौँ। तर अहिले सोसाइटी नै ब्युटीसँग लगाएर ब्युटिफिकेसनसँग लगाएर जोड दिनुभएको हुनाले चाहिँ कतिपय अवस्थामा चाहिँ उहाँहरूले हाम्रो विदाउट हामीलाई जानकारी पनि नभनौ आफै खुसी खाइराख्नु भएको छ, तर हामीले त्यो त्यसलाई रोक्नको लागि प्रयास पनि गरिरहेको छौँ। एट द सेम टाइम हामीले डिमान्ड पनि जेनेरेसन गरिरहेको छौँ गभर्नमेन्टसँग, अनि स्वास्थ्य सेवा उपलब्ध गराउने सरकार तपाईँको सेवा केन्द्रहरूसँग पनि हामीले चाहिँ ट्रान्स व्यक्तिहरूको निड्सहरू यो हुनसक्छ होइन, तपाईँको ट्रान्स व्यक्तिले यसरी खाइरहेको छ संरचनाहरू हुनुपर्छ भनेर चाहिँ डोनरसँग पनि हुनसक्छ, तपाईँको
3: सरकारसँग पनि हामीले मान्छौँ किनभने संविधानले यसको ग्यारेन्टी गरेको छ, संविधानले चाहिँ उहाँहरूको पहिचान सहित बाँच्न पाउनुपर्छ भनेपछि त यो व्यवस्था पनि गर्नुपर्छ, डिमाण्ड क्रिएट गर्नुभएको छ। अब अहिले यो अलिकति जोडौँला, तपाईँले आफूले अनुभव गरेकोमा चाहिँ कस्तो कस्तो खालको जटिलताहरू हर्मोनको कारणले जटिलताहरू चाहिँ?
2: अब म अरूको भन्दा पनि म आफ्नै स्टोरी सेयर गर्छु, स्टोरी भन्दा पनि मेरो कम्प्लिकेसन कस्तो आयो भनेर होइन, मैले 2013 चाहिँ ट्रान्जिसन पिरियड सुरु गरेको र 2018 आउँदा 18 मैले हर्मोन युज गर्थेँ सर, 18 होइन, तर म पहिला 58-60 केजीकै रेन्जमा मेरो वेट थियो, आफ्टर हर्मोन युज गरिसकेपछि ममा वेट गेन 81 भयो होइन, अब यसले वेट गेन सँगसँगै तपाईँको हाइपरटेन्सन सुगर अरू थुप्रै अनि तपाईँको मुड स्विङहरू त यो देखिने लक्षणहरू अथवा समस्याहरू हामीले भए, तर योभन्दा बियोन्ड पनि हुन सक्ला जसलाई चाहिँ हामीले अहिलेसम्म पहिचान अथवा देख्न सकेको छैन, तर साथी विशेषतः साथीहरूलाई अहिले देखिरहेको समस्या चुनौती भनेको चाहिँ यसको कम्प्लिकेसन भनेको चाहिँ हाइपरटेन्सन मधुमेह अनि तपाईँको ओभर थिङ्किङ मुड स्विङ नै देखिरहेको छ।
3: अब तपाईँहरूले लिने भनेको हर्मोन भनेको त प्रोजेस्टेरोन इस्ट्रोजन होइन, त्यसैले अब इस्ट्रोजनको मात्रा बढ्ने बित्तिकै प्रेसर एकदम हाई हुन्छ, सुट गर्दैन नि किनभने तपाईँको बायोलोजी त मेल छ नि होइन, त्यहाँ टेस्टोस्टेरोन हर्मोन भनिन्छ होइन, त्यसले गर्दाखेरि त्यो दुइटैले गर्दाखेरि झन् प्रेसर बढ्छ होइन, डायबिटिज हुने भयो, अब बिस्तारै यो बुढो हुँदै गइसकेपछि हड्डी छिटुकिने हड्डीमा प्रब्लम आउने होइन, अब अनि त्यसपछि मेन्टल हेल्थको इस्युजमा चाहिँ मुड स्विङ्सहरू एकदमै धेरै मुड स्विङ्सहरू हुने, किनभने त्यो यो हर्मोनको कारणले गर्दाखेरि हाम्रो शरीरमा ब्रेनमा निस्किने केमिकलहरू डोपामिन सेरोटोनिन भन्छ त्यसको पनि इम्ब्यालेन्स गराउँदो रहेछ, अनि त्यो स्वाभाविक रूपमा चाहिँ मेन्टल हेल्थमा पनि यसको इस्युजहरू हुँदो रहेछ। त्यसैले म चिकित्सक भएको हुनाले पनि तपाईँलाई म भनिरहेको छु कि हामीले वास्तवमा सरकारले अथवा गैर सरकारी क्षेत्रले दात्री निकायले सबैले एउटा चाहिँ गम्भीर भएर सोच्नुपर्ने विषय के छ भने हजारौं लाखौं यस्तो ट्रान्सजेन्डरहरू उहाँहरूलाई मनले ब्रेनले मैला हुनुपर्छ भनेपछि उहाँहरू त्यो साइड इफेक्ट पनि मतलब नराखिकन पैसाको पनि मतलब नराखिकन औषधिहरू प्रयोग गरिराख्नु भएको छ होइन, त त्यस्तै गरेर ट्रान्सम्यानहरूले पनि त्यस्तै औषधिहरू प्रयोग गरिराख्नु भएको छ, मेल बन्नलाई कोसिस गरिराख्नु भएको छ, भनेपछि यो त एकदम धेरै ठूलो चाहिँ केमिकल्सहरूको प्रयोग भइरहेछ। अब यो केमिकल्सहरू चाहिँ यसरी यसरी प्रयोग गर्नुपर्छ भनेर हामीले प्रोटोकल पनि बनाउनु पर्यो, गाइडलाइन पनि बनाउनु पर्यो, र त्यो खालको चाहिँ औषधिहरूको व्यवस्था पनि गर्नु पर्यो, र उहाँहरूलाई फलोअप गर्ने अनि आउने अनुगमन गर्ने उहाँहरूको हर्मोनको लेभल के छ कस्तो छ होइन, अनि कसरी त्यसलाई चाहिँ ब्यालेन्स गर्ने व्यवस्थापन गर्ने, साइड इफेक्ट भइहाल्यो भने पनि जस्तो उदाहरणको लागि प्रेसर भयो अथवा डायबिटिज भयो भने पनि त्यसलाई कसरी व्यवस्थापन गर्ने, यो खालको चाहिँ एउटा वास्तवमा स्पेसल क्लिनिक र स्पेसल टाइपको चाहिँ सेवाहरू पनि जरुरी छ होइन, अब यसको लागि चाहिँ सरकारले एकदमै ध्यान दिनुपर्छ, र यो समुदाय पनि हाम्रो समुदाय हो, हामी सँगसँगै बसेको समुदाय हो, त्यस कारणले गर्दाखेरि हामी अरू पहिचान भएका मान्छेहरू जस्तो मेरो पहिचान भनेको त म त स्ट्रेट हो होइन हेट्रोसेक्सुअल हो, तर मैले पनि त्यो इक्वल रेस्पेक्ट दिन सकिनँ भने मात्रै अनि हाम्रो चाहिँ सअस्तित्व हुन्छ र हामी सँगसँगै बसेर थुप्रो कामहरू गर्न सक्छौ। र अर्को चाहिँ इम्पोर्टेन्ट कुरा के छ भने हाम्रो समाजमा एक खालको भ्रम छ नि कि यो युनिक अल्पसंख्यक भएका मान्छेहरू चाहिँ विद्वान हुँदैनन् अथवा पढ्दैनन् अथवा चाहिँ यिनीहरू यस्तो गर्छन्, तर मैले यस्तो देखेको छु कि यति ठुल्ठूलो विद्वानहरू र यति ठुल्ठूलो साइन्टिस्टहरू त्यो समुदायबाट हुनुहुन्छ त्यसैले यो पनि एउटा एकदमै ठुलो भ्रम
2: एक्ज्याक्टली सर
3: है यो पनि तपाईँले अलिकति भनिदिनु भयो भने सजिलो हुन्छ
2: अब हामीले भन्नुपर्दाखेरि हामीलाई लान्छना विभेद थुप्रै ठाउँमा छ हजुर अवसर छैन होइन यसले गर्दाखेरि हाम्रो त्यो खुबीहरू अझै परिष्कृत मात्रामा देखिरहेको अथवा देखाउन सकिएको अवस्था छैन तर नेपालको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि तर बाहिरी मुलुकको हेर्नुहुन्छ भने तपाईँले यी समूहसँग सम्बन्धित राख्ने व्यक्तिहरू धेरै ठूला उच्च अहदाहरूमा पुगेको होइन तपाईँको राज्य व्यवस्थाको लेभलसम्म पुगेको समूहहरू पनि देख्न सक्नुहुन्छ बस यति हो कि तपाईँले त्यो ठाउँमा पुग्नको लागि तपाईँमा नलेज एक्सपिरियन्स एडुकेसन सबै हुनु पर्यो होइन हाम्रो समूहको साथीहरू छन् नेपालमा पनि छन् तर हामीले सबैको गोपनीयताको हकको अधिकारको सुरक्षित गर्नुपर्छ हामीले त्यही भएर उहाँहरूको त्यो अधिकारलाई अथवा उहाँको त्यो कन्फिडेन्सियल डिस्क्लोज गर्दैनौ तर उच्च अहदामा नै हुनुहुन्छ तर बस समाजको डरको कारणले लोकलाजको कारणले गर्दा खुल्न सक्नु भएको छैन अथवा खुलाउन सक्नु भएको छैन तर जो जति म जस्ता व्यक्तिहरू भुइँ मान्छेहरू होइन समाजमा यो लैङ्गिक पहिचानको अधिकारको लागि काम गर्ने मान्छेहरू जति पनि छन् उहाँहरूको स्थिति हेर्नुहुन्छ भने धेरैको चाहिँ स्कुल ड्रप आउटको केसेस बढी छ होइन किनकि त्यतिखेर हामीले स्कुल राम्रोसँग पढ्न स्कुलमा हुने बुलिङले गर्दाखेरि स्कुल ड्रप आउट हुन्छ
3: सबभन्दा ठुलो कुरो बुलिङ
2: होइन ड्रप आउट हुन्छ ड्रप आउट भएपछि तपाईँको हातमा राम्रो एडुकेसनको सर्टिफिकेट हुँदैन तपाईँ जहाँ पनि बिक्री भनेको तपाईँको सर्टिफिकेट हो सो त्यो सर्टिफिकेट नभइसकेपछि हामी डिसेन्ट जब पाउन गाह्रो छ
3: होइन
2: जो जतिले आफ्नो यौनिकता लैङ्गिकता लुकाएर त्यो उच्च अहदामा पुग्नु भएको छ उहाँहरूले डिस्क्लोज गर्दा फेरि त्यो भएको पद त्यो ठाउँ पोजिसनमा फेरि डिस्क्रिप्सन भएर ब्याक टु त्यो जिरो लेभलमा आउने डरको कारणले गर्दाखेरि पनि नेपालको केसमा कुरा गर्नुपर्दाखेरि खुलेको छैन होइन अन्त खुल्न सकिरहेको अवस्था छैन तर विश्वको अन्य मुलुकहरू जहाँ चाहिँ लैङ्गिकतालाई विश्वास गर्छ जेन्डर इक्वालिटीमा विश्वास गर्छ ह्युमन राइटको प्रिन्सिपललाई सबैले मान्छ त्यो ठाउँमा चाहिँ समूहको साथीहरू खुलिरहेको छ
3: होइन त्यसैले यसमा चाहिँ एउटा भ्रम पाल्नु जरुरी छैन कि यो ओरिएन्टेसनको आधारमा अथवा पहिचानको आधारमा चाहिँ कोही विद्वान हुने कोही चाहिँ मतलब चाहिँ विद्वान नहुने अथवा कोही चाहिँ एकदमै राम्रो चाहिँ व्यवसाय गर्ने अर्को चाहिँ नगर्ने भन्ने कुरा चाहिँ पटक्कै होइन तर हाम्रोमा किन त्यस्तो भयो भनेर भन्दा हामीले भेदभाव गर्यौं लान्छना लगायौं उनीहरूलाई उठ्नै दिएनौं स्कूलमा चाहिँ उहाँहरूलाई हामीले रेस्पेक्टै गरेनौं आधारै गरेनौं जिस्क्याउन थाल्यौं अनि आज जिस्कायो भोलि जिस्कायो सबैले अनि आफ्नो साथीहरूले मात्रै होइन कि शिक्षकले समेत चाहिँ अर्को दृष्टिकोणले हेरिदिने समुदायले समेत अर्को दृष्टिकोणले हेर्ने भएको हुनाले हामी कहाँ चाहिँ स्कूल ड्रप आउटहरूको रेटहरू पनि धेरै छ र उहाँहरूले चाहिँ अवसरबाट वञ्चित हुनुपर्ने स्थिति बन्यो त्यसरी यो पनि एउटा चाहिँ राइटको विषय अधिकारको विषय कि हामीले स्कूल स्कूलमा अहिले त हामीले एसआरजीबीबी भन्छौँ स्कूल रिलेटेड जेन्डर बेस्ड भाइलेन्स भन्छौँ त्यो स्कूल स्कूलमा पनि यो लिङ्गमा आधारित जति पनि हिंसाहरू छ त्यो हिंसालाई चाहिँ हामीले जिरो टोलरेन्सै गर्नु र योसँग जोडिएको बुलिङ छ अथवा बुलिङ भनेको अब आफ्नो शक्ति भएको बल भएकोले अर्कोलाई हेप्ने हेपाई भनौँ न त्यो हेपाईलाई पनि हामीले चाहिँ हटाउनु जरुरी छ त्यसैले हाम्रो खुलदुली .com मार्फत हामीले सबै हाम्रो श्रोताहरूलाई दर्शकहरूलाई यो अभियानमा आइदिनुहोस् कि सबै मान्छेहरू यो संसारमा धरतीमा जन्मिएका सबै मानिसहरू चाहिँ बराबर हुन् र उनीहरूले चाहिँ आफ्नो मान्छे भएर आफ्नो पहिचानका साथ म चाहिँ फलानो हुँ भन्ने पहिचानका साथ बाँच्न पाउनुपर्छ र उहाँहरूले चाहिँ जिन्दगी बिताउन पाउनुपर्छ यसको लागि तपाईँ हामी सबैले सक्रिय रूपमा काम गर्नुपर्छ होइन त अब अलिकति तपाईँहरूले जस्तो आफ्नो बडी चेन्ज गर्नलाई वास्तवमा एकदमै महँगो खालको प्रविधिहरू छ नि त्यो प्रयोग गरिराख्नु होइन अब यो पनि त त्यति सजिलो त छैन नि अब यहाँहरूले नेपालमा त यो सम्भवै छैन होइन त्यसैले तपाईँहरू विदेश जानुहुन्छ सायद इन्डिया जानुहुन्छ होला अथवा ब्याङ्कक जानुहुन्छ होला होइन त्यसैले अब यसको चाहिँ एकदमै ठुलो महँगो छ नि होइन अहिले सामान्यतया चाहिँ कतिसम्म खर्च गर्नुहुन्छ यसको लागि
2: अब सामान्य हिसाबमा जिन्दगीभरको कमाई यो सर्जरी कमाईको बचत चाहिँ टप सर्जरी गर्नको लागि खर्च सर अब एउटा हिसाबमा हामी इकोनोमिक इम्पावरमेन्ट पनि कमजोर छौँ किनकि राज्यले कुनै पनि त्यस्तो आरक्षण कोटा तपाईँको समावेश सिद्धान्तको आधारमा हामीलाई कुनै पनि तह तब्का अथवा आवश्यक ढोका खोलिदिएको छैन जे जति छौँ हामी काम गरेकाहरू तपाईँको यसैसँग सरकार राख्ने संस्थाहरूमा काम गर्छौँ जहाँ पनि लिमिटेड कोटा हुन्छ सर अब कतिपय साथीहरू खुलेर आउँछ खुलेर आइसकेपछि रोजगारको अरू ढोका बन्द भएपछि संस्था ताक्छ संस्थामा लिमिटेड कोटा भएपछि तपाईँको पाउँदैन त्यहाँ सो ब्याक टु उहाँहरू अलिकति जोखिमपूर्ण व्यवहारमा मैले अब त्यो टर्म यहाँ युज गर्न सकिनँ होइन सर जोखिमपूर्ण व्यवहारमा संलग्न हुन्छ नाइट लाइनमा जहाँ त्यहाँ थुप्रै किसिमको लान्छना विभेद जीबीबी लैङ्गिक हिंसा थुप्रै हुन्छ त्यहाँबाट उहाँले आफ्नो जीवनलाई एउटा जीवनलाई मृत्युको दोसरमा राखेर त्यो पैसा गल्नुहुन्छ त्यहाँबाट कमाएको जीवनभरको पैसा
3: अप्ठ्यारोबाट कमाएको पैसालाई
2: तपाईँ काम गर्नुहुन्छ सेभिङ गर्नुहुन्छ भविष्यको लागि सुरक्षित राख्नुहुन्छ होइन तर म काम गर्छु सेभिङ चाहिँ मेरो यो पहिचान पाउनको लागि सेभिङ गर्दाखेरि बुढेसको लागि बुढेसकालको लागि सेभिङ छैन सर सो खर्चको हिसाबमा कुरा गर्नु पर्दाखेरि चाहिँ यसको चाहिँ 5 लाख भन्दा बढीबाटै स्टार्ट हुन्छ सर
3: होइन
2: त्यसमा पनि कम्प्लिकेसन कस्तो छ भन्दाखेरि अब नेपालमा त्यो संरचना छैन फलोअपको लागि फेरि जानुपर्छ त्यहाँनिर गाह्रो छ पैसाको सँगसँगै समयको त्यहाँनिर त्यो पिरियडमा छिर्दाखेरिको आफ्नो मानसिक स्ट्रेसहरूको त कुरै नगरौं अनि त्यो छ अब त बटम सर्जरी गर्दाखेरि अझ झन महँगो छ सर होइन सो आर्थिक हिसाबमा हामी कमजोर छौँ यो रूपमा आउनको लागि हामीलाई त्यो गर्नै पर्ने बाध्यता अथवा आवश्यकता पनि हो
3: आवश्यकता चाहिँ तपाईँको मनले मान्नै मान्छ हजुर तपाईँको शरीरलाई तपाईँको आफ्नो मनले रिफ्युज गरिरहेको छैन मानिरहेको छैन आफ्नो मन अनुसारको त शरीर त बनाउनु पर्यो त्यसको लागि तपाईँ सबै चिज त्यागेर पनि त्यो खर्च गरिरहेको
2: अनि अब जिन्दगीभरको कमाईको सेभिङलाई यो रूपमा आउनको लागि खर्च गरिसकेपछि फेरि चिन्ता चाहिँ अर्को भविष्यमा के होला भन्ने डर छ अहिलेको फेरि करेन्ट अब केही समय पहिलासम्म जागिर थियो सर मेरो होइन अब जागिर थियो जागिर भइरहेको छ म सेभिङ गराउला अहिले चाहिँ यो सेभिङहरूको पैसाले सर्जरी गराउला र सर्जरी गरेछ अनफोर्चुनेटली अहिले हामी ग्लोबल सिनारियो कन्टेक्स तपाईँ हामी सबैलाई थाहा छ अहिले जबलेस छु अब यसले चाहिँ अर्को किसिमको तनाव वृद्धि गराइरहेको छ कि सर सो पैसा लाग्छ सर अनि सबैको चाहना हुँदा हुँदै पनि आर्थिक हैसियत कमजोर भएको हुनाले चाहिँ सर्जरी गर्न सकिरहेको अवस्था छैन अब मैले काम गर्यो अनि त्यसो केही सेभिङहरू गरेर नखाई नखाई सर नखाई नखाई सेभिङ गरेर मैले यो इच्छा पूरा गरेको हो अहिले चाहिँ अलिकति गाह्रो
3: त्यही त एकदमै यो चिज किन मैले कुट्याइराखेको भने हामीले चाहिँ यो पाटो पनि हेरेका छैनौँ क्या
2: एक्ज्याक्टली
3: अनि उल्टो ढङ्गले नेगेटिभ ढङ्गले हामीले चाहिँ बुझिरहेको छौँ तर यो त कस्तो भने उसले त होल लाइफ चाहिँ आफूलाई आफ्नो पहिचानसँग बाँच्नको लागि चाहिँ उसले होल लाइफ डिभोसन गरेको छ खर्च गरेको छ र उसको एउटै मात्रै आशा अथवा विश्वास के छ भने मैले सबै चिज गरेर भए पनि म बेस्ट बनाउँछु होइन स्वरूपमा आउँछु भन्ने छ भनेपछि कति धेरै तनाव र कति धेरै चाहिँ समस्याको बीचमा उहाँहरू आफ्नो पहिचानमा बाँच्न चाहिराख्नु भएको छ होइन त्यसैले यो पनि समाजले बुझिदिनु जरुरी छ रेस्पेक्ट गरिदिनु जरुरी छ र उहाँहरूले समाजलाई कुनै हानि नोक्सानी गर्नुभएको छैन होइन उहाँहरूले कसैलाई चाहिँ बिगारिदिनु भएको छैन उहाँहरू आफ्नो पहिचानमा बाँच्न चाहनुभएको छ होइन त्यसलाई हामीले चाहिँ रेस्पेक्ट गर्नुपर्छ आदर गर्नुपर्छ भन्ने कुरा नै हो अब अलिकति सेक्सुअल लाइफको कुरा गर्छ होइन जस्तो चाहिँ एउटा क्वालिटी अफ लाइफ भन्छौँ नि हामीले जीवनको एउटा चाहिँ गुणस्तरीय जीवनको एउटा महत्वपूर्ण पाटो भनेको चाहिँ उसको चाहिँ यौनिक जीवन पनि यौन जीवन पनि हो र त्यसमा चाहिँ त्योसँग जोडिएर आनन्द आउँछ अथवा आनन्दको पाटो आउँछ क्या प्लिजरको पाटो आउँछ प्लिजर भनेको चाहिँ हामी सबैले संसारभरि जे जे गरिरहेछौँ त्यसको अल्टिमेट एम भनेको प्लिजर प्राप्त गर्ने हो तपाईँ सम्पत्ति कमाउनुहोस् तपाईँ चाहिँ जेसुकै गर्नुहोस् यो सबैलाई के छ भने त्यसको अल्टिमेट गोल भनेको प्लिजर प्राप्त गर्ने होइन त्यसमा प्लिजरको एउटा महत्वपूर्ण पाटो भनेको चाहिँ सेक्सुअल लाइफ होइन त्यसैले अब तपाईँहरूको समुदायको चाहिँ सेक्सुअल लाइफको बारेमा अलिकति बताइदिनुहोस् कसरी इन्जोय गर्नुहुन्छ कसरी आनन्द प्राप्ति गर्नुहुन्छ होइन त्यसको चाहिँ पाटो के छ
2: अब प्लेजर को विषयमा त हामी एकदम कम चर्चा गर्छौँ सर होइन हाम्रो कम्युनिटी भित्र होस् अथवा हेटरोसेक्सुअल कम्युनिटी भित्र होस् प्लेजरको हामी एकदम कम चर्चा गर्छौँ र प्लेजरको कुरा गर्ने बित्तिकै यसलाई चाहिँ हामी यो उश्रृङ्खल भई यसले बोर्डर क्रस गरी भनेर उसलाई ट्यागहरू लगाइदिने चर्चा
3: गर्छ। तर एउटा प्रश्न के भन्नु पर्यो भन्दाखेरि चाहिँ त्यो जसले भन्छ त्यसलाई पनि त्यो प्लेजर आवश्यक छ।
2: हो एक्ज्याक्टली सर, उसले पनि बन्द कोठाभित्र गर्न खोज्छ
3: बन्द कोठा गर्छ
2: तर उसले चाहिँ बाहिरी रूपमा देखाउँदा उसले चाहिँ ऊ साधु यो शब्द प्रयोग नगर साधु शब्द प्रयोग नगर उसले चाहिँ आफूले आफूलाई चाहिँ महान ठान्छ अथवा शोभर ठानेर चाहिँ
3: शोभर ठान्छ। तर त्यो जति उसले चाहिँ आफूलाई शोभर ठान्छ
2: हजुर
3: जति उसले चाहिँ हामीलाई अथवा यो प्लेजरको कुरा गर्ने मान्छेहरूलाई चाहिँ गाली गर्छ त्यति नै त्यो उसको चाहना हुन्छ होइन कि र ऊ चाहिँ त्यो प्लेजरको सम्भाव मेरो एउटा अनुसन्धानबाट चाहिँ के देखेको छ भने जसले आनन्द प्राप्ति गर्न सकेको छैन नि तिनै मान्छेहरू चाहिँ बढी आलोचक
2: हो सर। अब म तपाईँकै प्रश्नलाई जवाब दिँदै प्लेजरको कुरा गर्नु पर्दाखेरि प्लेजर सेक्सुअल इन्टरकोर्सको मात्रै प्लेजर होइन सर, रोमान्सको पनि कुरा प्लेजर हो, रिलेसनसिपको पनि प्लेजर हो होइन, आफ्नो डिसिजनको र चोइसेसको र कन्सेन्ट को पनि प्लेजरको कुरा आउँछ होइन सर। अब हाम्रो समुदायको कुरा गर्नु पर्दाखेरि हामीलाई कहिले पनि सिकाएन कि ट्रान्स व्यक्तिको प्लेजर यस्तो हुन सक्छ, यसमा हुन सक्छ, समलिङ्गीपन भएको व्यक्तिको प्लेजर यसरी हुन सक्छ होइन र सम्बन्ध योसँग हुन सक्छ भनेर कहिले पनि हामीलाई सिकाएन, बुझाइएन। अनि तपाईँहरूको कुरा गर्नु पर्दाखेरि तपाईँहरू 13-14 वर्ष उमेरमा जुन तपाईँहरूकोमा विकास हुन्छ भावनाको शारीरिक यौन चाहनाको त्यतिखेर तपाईँहरूले आफ्नो यौन चाहनाहरू यौन इच्छाहरू एउटा समय पुगेपछि सजिलै इन्जोय गर्न सक्नुहुन्छ। यसले गर्दा तपाईँहरूमा कुनै पनि किसिमको मानसिक प्रेसर हुँदैन, तपाईँहरूको बौद्धिकता त्यसै अनुरूप विकास भइरहेको हुन्छ, तपाईँहरू आफ्नो क्वालिटी लाइफलाई जिएर अगाडि बढेर एउटा सक्सेसफुल लाइफ जिइरहेको जिउन सफल हुन्छ।
3: सर
2: एट द सेम टाइम मेरो कुरा गर्नुपर्दा अथवा मसँग सरकार राख्ने एलजीबीटीक्यूको कुरा गर्नुपर्दाखेरि उहाँहरूले यो आफ्नो यौन चाहना यौन जुकाब लैङ्गिक पहिचानको प्रश्न खोज्दा खोज्दै नै त्यो एउटा युनिकता तपाईँको उजागर गर्ने समय त्यतिकै व्यतीत गरेको हुन्छ
3: कि लामो समय आफूलाई खोज्दा खोज्दै हराएर
2: बितेको हुन्छ। सो मैले अघि नै भनिसकेँ मैले मेरो सेक्सुअल लाइफलाई इन्जोय गर्नको लागि तपाईँहरू सामान्य हिसाबमा 16 वर्ष 17 वर्ष 18 वर्ष एउटा उमेर पुगेपछि त्योभन्दा अगाडि पनि हुनसक्छ पछाडि पनि हुन्छ। अब हामीले लिगल वाइज कुरा गर्नुपर्छ 18 वर्षपछिको कुरा गर्छु। तपाईँहरू 18 वर्ष पुगेपछि तपाईँहरूको आफ्नो प्लेजरको लागि तपाईँहरूलाई समाजले पनि खोजिदिन्छ, परिवारले पनि
3: खोजिदिन्छ,
2: आफै खोल्न पनि सक्नुहुन्छ, सजिलै प्राप्त गर्न सक्नुहुन्छ होइन। तपाईँलाई कुनै एउटा व्यक्ति मन पर्यो महिला होइन, तपाईँ सजिलै सँग कुनै एउटा व्यक्तिसँग तपाईँले आफ्नो यौन चाहना पूरा गर्न सक्नुहुन्छ। तर त्यही ठाउँमा मैले आफूले आफूलाई बोध्नको लागि त 24 वर्ष लाग्यो नि सर, 24 वर्ष लाग्यो र त्यो आत्मबल निकालेर म खोल्नको लागि अझ टाइम लाग्यो। सो मैले त आफ्नो यौनिकता त 30 वर्षपछि मात्र इन्जोय गर्दाखेरि त मेरो त 30 वर्ष जीवनको क्वालिटी लाइफ जिने समय त मेरो बित्यो नि त। त्यो गर्दा मेरो लाइफलाई मैले आफ्नो क्वालिटी लाइफ बिताउन सकिनँ नि त। सो एट त्यही पनि खैर होइन 30 वर्षपछि मैले आफ्नो यौन चाहनाहरू यो आवश्यकताहरू पूरा गर्नको लागि अझै कठिन छ होइन, किनकि म जस्तो व्यक्तिलाई माया गर्ने पुरुषहरू कमै मात्रामा सोसाइटीमा पाउँछ। पाइहालेको खण्डमा पनि तपाईँको विभिन्न कारणले गर्दाखेरि सम्बन्धहरू स्थायी हुन सक्दैन होइन, त्यहाँनिर फेरि आफ्नै किसिमको डोमिनेसनहरू छँदैछ होइन। त्यसले गर्दाखेरि ट्रान्स व्यक्तिहरूले अनि तपाईँहरूले देख्नुहुन्छ ट्रान्स व्यक्तिहरू कति उश्रृङ्खल भएको, यिनीहरू यौन पेसामा मात्रै लागेको, यिनीहरूको पार्टनर धेरै हुन्छ भन्दाखेरि के भन्दा के त्यो के कारणले हुन्छ भन्दा सर मैले चाहेको पुरुष त तपाईँ जस्तो मैले चाहेको पात्र तपाईँ जस्तो पुरुष हुन्छ होइन, तर तपाईँबाट मैले त्यो माया पाउँदिन होइन। सेक्सुअल इन्टरकोर्स पाउँछ तर माया सेक्सुअल इन्टरकोर्स सँगसँगै माया
3: सेक्सुअल इन्टरकोर्स मात्रै सबै चिज होइन
2: सर,
3: यो पनि हामीले चाहिँ दर्शक श्रोताहरूलाई यो एउटा त सानो कम्पनी
2: हो,
3: माया भन्ने चिज धेरै ठुलो
2: माया सम्बन्ध त्यो नपाउँदाखेरि तपाईँबाट पाउला कि अर्कोबाट पाउला कि भन्दाखेरि त्यो 1-2 1-2 1-2 गर्दा त बृहत हुन जान्छ।

0: सेल्फ प्रेजर भन्दा पनि पार्टनरको सेल्फ प्रेजरलाई बढी महत्व दिन्छौँ, ताकि उसले छोडेर नजाओस् मलाई, किनकि बल्ल बल्ल दुःख गरेर एउटा पार्टनर पाएको छ, यसले पनि मलाई छोडेर गयो भने मेरो सेक्सुअल लाइफ, अर्को पर्सनल लाइफ ड्यामेज हुन्छ भन्ने डरले पनि धेरै समूहको साथीहरूको सेक्सुअल लाइफ प्लेजरमय छैन होइन, र जो जति त्यो पेसामा लागेर आफ्नो जीवन यापन गरिराख्नु भएको छ उहाँहरूको पनि प्लेजर लाइफ छैन। हजुर, सो अब हामीले बुझ्न जरुरी छ किनकि यो किन भयो भन्दाखेरि हाम्रो सम्बन्धलाई स्थायित्व दिने कुनै कानूनी आधारहरू पनि अझैसम्म पूर्ण रूपमा बन्न सकेको अथवा कार्यान्वयन हुन नसक्दाखेरि सोसाइटीले एक्सेप्ट नगर्दाखेरि चाहिँ हाम्रो लाइफ चाहिँ अझै प्लेजरमय हुन सकेको छैन। यसले गर्दाखेरि एउटा पैसाको लडाईले गर्दाखेरि मानसिक तनाव एउटा ठाउँमा छ, त्यो चाहिँ बाहिरी रूपबाट दिने भयो छ, र आफै भित्रको त्यो माया खोज्दाखेरि सम्बन्ध खोज्दाखेरि त्यो नपाउँदाखेरि चाहिँ आफै भित्रको आन्तरिक तन्त्रले गर्दाखेरि चाहिँ हाम्रो जिन्दगी चाहिँ म्याक्सिमम, म फेरि सबैको भन्न सक्दिनँ, म्याक्सिमम प्राय जसोको जिन्दगी चाहिँ यो मेन्टल हेल्थको प्रब्लमबाट चाहिँ गुजिरहेको
1: छ। अनि त्यसो भएपछि आनन्द प्राप्ति अथवा प्लिजर भनौँ न, एउटा आनन्दको अनुभूति होइन मा चाहिँ एकदमै
0: ह्रास
1: छ होइन। हामीले बाहिरबाट देख्दाखेरि जे देखिरहेछौँ, तर अहिले सेचनजी सिमरन होइन, सिमरन सेचनजी हामीसँग कुराकानी गर्दा गर्दा पनि उहाँ चाहिँ उहाँ आँखा रसिलो बनाइराख्नु भएको छ। भावना चाहिँ कसरी अभिव्यक्त गरिराख्नु भएको छ भने वास्तवमा हाम्रो समाजले यो कुराहरूलाई बुझिदिनु जरुरी छ होइन। उहाँहरू पनि एउटा चाहिँ माया भएको व्यक्ति हो र उहाँहरू आफैले रहर गरेको हुन्छ, प्रकृतिले नै त्यस्तो गरिदियो। अहिले चाहिँ सिमरनजीले भन्नुभयो नि, उहाँ चाहिँ बालक भएर जन्मिनु भएको थियो, तर जब किशोर अवस्थामा जब यौन तथा प्रजनन अङ्गहरूको विकास हुँदै जाँदाखेरि उहाँको भावना चाहिँ म त केटी हो नि केटा होइन नि भन्ने जुन भावना भयो, त्यो त उहाँले आफैले रहर गरेको होइन नि, यो त भित्रदेखि आएको हो नि। त्यसैले यसरी बायोलोजिकली अथवा चाहिँ प्रकृतिले जसरी उहाँहरूलाई एउटा चाहिँ पहिचानमा उभ्याइदिएको छ, त्यो प्रकृतिले उभ्याइदिएको पहिचानलाई त हामीले रेस्पेक्ट गरौँ न, आधार गरौँ न होइन, अनि मात्रै उहाँहरू पनि एउटा चाहिँ एउटा हामी जस्तै चाहिँ एउटा मानव भएर, मानव जाति भएर जे ढंगले हामीले चाहिँ सबै खालको स्रोतहरूको उपभोग गर्न पाएका छौँ, त्यस्तै स्रोतहरूको उपभोग गर्ने अधिकार उहाँहरूको पनि हो, र उहाँहरूले पनि आफ्नो चाहिँ लाइफलाई एउटा प्लिजरेबल बनाउन सक्नुहुन्छ। त्यसैले अब सम्भवतः हामीसँग समय एकदमै सकियो जस्तो लाग्छ, हामीले थोरै गफ गरे जस्तो लागेको छ होइन, कुनै अर्को दिन पनि सिमरनजी हामी भेटेर कुराकानीहरू गरौँला। धेरै इस्युजहरू छन्, धेरै समस्याहरू छन्, र यो हाम्रो श्रोताहरू दर्शक साथीहरूले पनि यो कुराहरूको बारेमा जानकारी लिनुपर्ने होइन, यो बारेमा छलफल गर्नुपर्ने, र उहाँहरूको म स्ट्रेट भएर अथवा चाहिँ म एउटा चाहिँ हेट्रोसेक्सुअल भएर विपरीत लिङ्गी भएर मैले जे अनुभूत गर्न सक्छु म तपाईँलाई बताइरहेको छु होइन, तर योभन्दा धेरै चिज तपाईँलाई अनुभूति गरिराख्नु भएको छ, र मेरो सबै श्रोता दर्शक साथीहरूलाई के हो भने हामीभन्दा फरक खालको चाहिँ पहिचान भएका, हामीभन्दा फरक खालको सोच भएका व्यक्तिहरू पनि हाम्रो समाजमा हुनुहुन्छ, उहाँहरूको बारेमा पनि बुझौं र उहाँहरूलाई हामीले चाहिँ सहयोग गरौं, स्वाभाविक रूपमा उहाँहरूले पनि हामीलाई सहयोग गर्नुहुन्छ। त्यसैले हामी एउटा चाहिँ एकदमै विविधता भएको देशमा, विविधता भएको सोसाइटीभित्र, समाजभित्र छौं, र हामी एकले अर्कालाई आधार गर्ने, सम्मान गर्ने, सहयोग गर्ने भयो भने मात्रै हामीले यो पृथ्वीनारायण शाहले भनेको होइन, यो के भन्छ, चार जात 36 वर्णको एउटा फुलबारी हो भनेर भन्छ नि होइन, त्यसैले यो फुलबारी राम्रो बनाउन सक्छौँ, ब्युटिफुल बनाउन सक्छौँ। अब यही भनाइका साथ आज हामी चाहिँ आजको श्रृङ्खलाबाट बिदा हौ, र हामी श्रोता दर्शक साथीहरूलाई तपाईँहरूको सुझाव सल्लाह, तपाईँहरूले चाहिँ हामीलाई बहुत माया गर्नुभएको छ, र तर सुझाव पनि दिनुहोला, सल्लाह पनि दिनुहोला, र आउँदो श्रृङ्खलाहरूमा के विषयमा छलफल गर्ने होला त्यो पनि हामीलाई भन्नुहोला, हामी त्यही अनुसारको चाहिँ छलफल गर्छौँ, र सकेसम्म हामी वैज्ञानिक कुराहरू तपाईँहरूलाई चाहिँ पस्किन्छौँ। यति भन्दै आजको श्रृङ्खलाबाट सिमरनजी र म संयुक्त रूपमा बिदा चाहन्छौ, नमस्कार।
2: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डशिप र रिलेशनशिप
1: खुल्दुली.com, म डाक्टर खेम कार्कीको साथ
2: जेनरेसन ग्याप भाइ नपाइ हुन्छ ब्रेक, ओ नो टेन्सन करियरको कन्फ्युजन एजुकेसनको
1: खुल्दुली.com, म डाक्टर खेम कार्कीको साथ
2: ट्रेजेडी अट्र्याक्सन
1: खुल्दुली हरेक दिन बेलुकी 9 बजे।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
1: हजुर
4: यहाँ आऊ त नानी, यहाँ हेर त,

0: यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी ल
1: दिन्त हेलो भन्नुहोस् त
2: हेलो हजुर
1: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
0: ए नानी के भने छ के भयो
1: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550 5934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512 40934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग 20 को 19 भएन
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
10: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो
11: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमा नै फर्केछ हेर्नुहोस् जमा नै फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
12: पहिला मलाई विश्वास लाग्दैन यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
13: बिनिसरा मसरङ्गी गाडीको भन्नुमा 10 पिताजी हात खुट्टा चल्दैन थियो मेरो पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने
14: मेडिकल नि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरे दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
15: शिव अब म बेस्तरी खुसी म त अहिले
14: अब त म त बचेँ भनेको छ नि म
15: सुमया सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँ झस्कार्ने यहाँबाट झस्कार्ने र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुतै सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
16: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
17: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570-59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550-50934
18: एसईको रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
19: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए
20: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
19: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
20: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
19: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
20: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
21: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
20: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
19: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
20: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
19: बसको सुविधा समेत भएकोले
20: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
22: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गा दत्त माविमा
20: सम्पर्क शंकरनगर दुर्गा दत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
23: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ
24: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
23: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
24: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
23: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
24: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
23: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ
24: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
23: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
24: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ
23: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
24: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही
25: बर्जर घर रंग
0: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद में पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट में पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक्सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ ए सुन्नुस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9472128 र 9470240870
25: किन झोक्राउनु भछ काका
26: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
25: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
26: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 9857021757 र 9472969228
27: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना विगत 26 वर्ष देखि आईटी र व्यवस्थापन शिक्षा में अब्बल साबित हुँदै आएको यस क्षेत्र को पहिलो आईटी कलेज में बीसीए बीसीएस आईटी बीबीए में सीमित सीटहरू का लागि नया भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारी को लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
0: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉटमा पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
26: होइन कुर्के बा किन के भयो र
28: बाह्र चौर घुमे
26: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मडिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खेबा फेरि दौडिँदै कता हो
28: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
26: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071562744 562745
25: उत्सवको पर्व
29: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
25: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
29: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
25: फोन नम्बर 071542569
5: खुसीको खबर खुसीको खबर खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु?
5: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
8: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गन्हाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
10: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
11: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
9: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
12: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
13: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
12: ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
9: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
12: हजुर,
9: बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सबै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
4: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
4: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
3: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
4: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
3: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
4: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
4: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
3: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
4: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
7: मोबाइल 98-026-3111
5: र 98-026-21-354।
8: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी, बीएसआईटी, बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071-414-633, मोबाइल 98-570-43-996। लुम्बिनी सिटी कलेज, तिलोत्तमा 4 ड्राइभ हटवल, रूपन्देही।
9: लुम्बिनी सिटी कलेजको 2083 को नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सिट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071414633, मोबाइल 98570043996। ठेगाना ड्राइभर टोल तिलोत्तमाचार रूपन्देही।
10: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
16: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
15: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
16: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
14: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
17: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
18: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
19: हाम्रा सेवाहरू:
18: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
19: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
18: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दिटो मूल्याङ्कन गर्ने,
19: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
18: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
20: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
9: सम्पर्क 98570024344, 98570035227 र 98570073220।
12: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
14: हाम्रा सेवाहरू:
12: जनरल फिजिसियन,
14: स्त्री तथा प्रसुति,
12: बाल रोग,
14: छाला तथा यौन रोग,
12: हार जोड्ने नसा तथा बाथ रोग,
14: टाउको तथा मनोरोग,
12: नाक कान घाँटी,
14: जनरल सर्जरी,
12: भिडियो एक्सरे,
14: डिजिटल एक्सरे,
12: ईसीजी,
14: डेन्टल तथा प्याथोलोजी,
12: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
23: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562683, मोबाइल
24: 98570021835।
25: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बूढ़ा बूढ़ी का बात कहल जाता? आ का होई डॉक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई होई जाल, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
26: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देता।
25: ठीक बात सुनल जाए, रेडियो में लगातार बाजत बा।
27: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा
25: सबसे बढ़िया बा। फल फूल और साग पात बच्चा के खाना साथ साथ
26: सब मिल के खियावल जाए।
25: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
26: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
25: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहिए। खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाहिए, बुझलू ने।
26: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
0: नमस्ते है नमस्ते होइन बुढेसकाल में के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुर को मेसो खोज्दै छम क्या
0: आहा यो नि तरिका सासु ससुरा को हो त पेटमा बच्चा बसेदेखि 2 वर्ष को हुन्जेल सम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषण युक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
3: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
4: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाऊ।
4: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हालखबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूआतमा आउनुहोस्, सुनौ अहिलेसम्मका मुख्य खबर शीर्षक। लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान र निर्वाचन समीक्षा सहितको सुझाव संकलन, आफ्ना कुरा निर्धक्क राख्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह। 3 वर्षपछि नेपालका कुनै पनि सड़कमा खाल्टाखुल्टी नदेखिने, मन्त्री लम्सालको दावी, सड़क सुरक्षामा धेरै ध्यान दिएको भनाई। पत्रकारका समस्या समाधानका लागि पहल गर्ने मन्त्री भण्डारीलाल अहिरको प्रतिबद्धता, पासपोर्ट प्रकरणमा आज देउबालाई पनि तानियो। नागरिक चौतारी डिजिटल प्लेटफर्म संचालनको तयारी, सरकारलाई सिधै सुझाव पेश गर्न मिल्ने। झापाका चिया उद्योग पनि बिहिबारबाट बन्द, समस्यामा 60,000 श्रमिक। 14 ठेक्काका निर्माण कम्पनीलाई सड़क डिभिजन बुटोलको अन्तिम तागेता, भैरहवामा संचालित किशोरी लक्षित आत्मरक्षा तालिममा 200 सहभागिता। तिलोत्तमामा 1 महिने सिलाई कटाई तालिम सम्पन्न, राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा यसै साता प्रकाशन गर्ने तयारी। र फिफा विश्वकपमा आज पनि विभिन्न चरणका खेल हुँदै। अब हालखबर विस्तारमा, नेकपा एमाले पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षालाई केन्द्रमा राख्दै लुम्बिनी प्रदेश स्तरीय बैठक आयोजना गरेको छ। कोशी प्रदेशमा कार्यक्रम सम्पन्न गरेपछि पार्टीको केन्द्रीय टोली लुम्बिनी आइपुगेको छ। पार्टीका प्रदेश अध्यक्ष राधे कृष्ण कणेलका अनुसार कपिलवस्तुको चन्द्रौटामा आयोजना गरिएको बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायतका शीर्ष नेता सहभागी छन्। बैठकमा लुम्बिनी प्रदेशका 12 वटै जिल्ला कमिटिका पदाधिकारी, प्रदेश कमिटिका पदाधिकारी तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहेको अध्यक्ष कणेलले जानकारी दिनुभयो। बैठकलाई भर्चुअल सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलको कुरा नसुनी आफ्ना धारणा खुलस्त रूपमा राख्न सहभागीहरूलाई आग्रह गर्नुभयो। पार्टीभित्र नेतृत्व परिवर्तनको बहस शुरू गर्ने उपयुक्त समय नभएको उल्लेख गर्दै उहाँले नेतृत्वको विकल्प खोज्ने बेमौसमी बहसले पार्टीलाई कमजोर बनाउने दावी गर्नुभयो। महाधिवेशनबाट निर्वाचित नेतृत्व महाधिवेशनबाटै विदा हुने परम्परा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूले महाधिवेशनको निर्णय बाहेक अन्य कुनै पनि परिस्थितिमा नेतृत्व नछाड्ने अडान फेरि दोहोर्याउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अबको 3 वर्षपछि नेपालका कुनै पनि सड़कमा खाल्टाखुल्टी नदेखिने दावी गर्नुभएको छ। प्रतिनिधि सभामा बजेटबारे उठेका प्रश्नको जवाब दिँदै उहाँले आगामी आर्थिक वर्षको बजेट सोही अनुसार विनियोजन गरिएको बताउनुभयो। अब खाल्टाखुल्टी मर्मत गर्ने काम पटकै नभई नियमित तालिका अनुसार हुने उल्लेख गर्दै मन्त्री लम्सालले पालिका जोड्ने सड़कहरूमा पर्याप्त बजेट राखिएको बताउनुभयो। दुर्गम क्षेत्रका सबै वडा केन्द्रमा सड़क मार्ग पुग्ने गरी कार्ययोजना बनेको जानकारी गराउँदै उहाँले यो वर्ष 9 वर्षै कार्ययोजना भएको उल्लेख गर्नुभयो। 3 वर्षमा